दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई, नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धी व्यवस्था अब मैथिली र लिम्बुमा मात्र सीमित नरहने भएको छ। प्रदेशसभाले प्रदेशभित्र बोलिने 13 मातृभाषालाई सरकारी कामकाजको कानूनी मान्यता दिने विधेयक पारित गरेसँगै भाषिक अधिकारको दायरा समेत फराकिलो बनेको हो।
3: दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा हाल पुनर्निर्मित सड़कबाटै सवारी आवागमन गराउन थालिएको छ। आउँदो दशैंलाई मध्यनजर गर्दै थप सहज बनाउँदै लगिएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ।
2: दशैंका बेला वर्षदेखि खसी बोका र च्याङ्रा बिक्री गर्दै आएको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष नबेच्ने भएको छ। दशैंको समयमा माग बढ़दा खाद्यले आपूर्ति गर्ने खसी बोका र च्याङ्राले बजार मूल्य नियन्त्रण गर्न सहयोग पुग्दै आएको थियो, तर यसपालि भने दशैंमा खाद्यले खसी बोका नल्याएको र मूल्य बढ़ने चिन्ता समेत उपभोक्तालाई छ।
3: दशैं तिहारका लागि चीनबाट ल्याउन लागिएका लत्ता कपड़ा, जुत्ता चप्पल, विद्युतीय सामग्री र सजावटका सामान उत्तरी नाकामै अड्किएका छन्। सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरूद्ध हुँदा एकातिर व्यापारीको लगानी फस्ने सम्भावना छ भने अर्कोतिर चाड़पर्वको बजार महँगिएको छ।
2: जलवायु परिवर्तनको जोखिमले मधेसमा पनि ठूलो खतरा निम्त्याउन सक्ने विज्ञहरूले बताएका छन्। मधेस प्रदेशमा जलवायु चन्य प्रकोप खास गरी नदी तथा जल उत्पन्न विपदले ठूलो त्रासदी निम्त्याउन सक्ने विभिन्न अध्ययनले देखाएका हुन्। वर्षेनी नदी किनारको कटान, डुबान र पटानका कारणले मधेसमा कृषि उत्पादन, भौतिक पूर्वाधार र जनधनको हानि नोक्सानी हुने गरेको छ।
3: भोटेकोशी बाढ़ीपछि आइतबार सड़क सञ्जाल मार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ। नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेली ब्रिज सञ्चालनमा आएसँगै यातायात मार्फत जिल्लासँग अन्य जिल्ला जोड़िएको हो।
2: दशैं तिहार लगायतका चाडपर्वको रौनक बढ़ेसँगै काठमाडौँ उपत्यका विभिन्न मठ मन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिंगारिएका छन्। चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले मन्दिर परिसरदेखि आसपासका सड़कसम्म विभिन्न रंगका बत्तीले सजावट गरिएपछि धार्मिक स्थलको सौन्दर्य थपिएको छ।
3: इजरायलमा रोजगारीका लागि अपस्किल अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरी आवेदन दिनेमा पुरूष संख्या महिलाको भन्दा बढ़ी देखिएको छ। प्राप्त तथ्याङ्क अनुसार शुक्रबार दिउँसोसम्म इजरायल जान 739 जनाले आवेदन दिएका छन्। तीमध्ये 438 पुरूष र 271 महिला छन्।
2: तनौ जलविद्युत आयोजनाले निर्माण स्थलमा हुन सक्ने सम्भावित विपदको जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपतकालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार सुनिश्चित गर्न मुख्य बाद निर्माण स्थलमा विपद नमूना अभ्यास गरेको छ।
3: अब शेयर बजार गत साताको कारोबारमा नेप्से परिसूचक अघिल्लो साताको तुलनामा केही सकारात्मक देखिएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2587.25 बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन 2591.80 बिन्दुमा बन्द भएको हो। गत साता नेप्से परिसूचक 4.55 अंकमाथि गएर बन्द भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा,
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू, ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पर्वमा सिजीका साना घर आयाती उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनाऊ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ पीटीआई नेतृत्वको खैबर पख्तुनख्वा प्रान्तीय सरकार निलम्बन गर्दै आपतकालीन लागू गरिएको छ। राष्ट्रिय आसिफ अली जरदारीले आइतबार प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको संघीय सरकारको सिफारिशमा आपतकालीन सम्बन्धी निर्णय स्वीकृत गरेका हुन्। संघीय सरकारले प्रान्तमा बढ़दो आतंकवादी गतिविधि नियन्त्रण गर्न स्थानीय सरकारले प्रभावकारी काम नगरेको आरोप लगाएको छ। तर पीटीआईले यसलाई निर्वाचित सरकार हटाउने र इमरान खानको राजनीतिक प्रभाव कमजोर बनाउने प्रयास भन्दै विरोध गरेको छ।
3: अब खेल र खेलाड़ीका खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले विजयी शुरूआत गरेको छ। ओमानमा जारी श्रृंखला अन्तर्गत आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले पराजित गर्दै नेपालले विजयी शुरूआत गरेको हो।
2: अब कला तथा मनोरञ्जन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा पशुपति शर्माको अध्यक्षतामा नयाँ कार्य समिति आएको छ। प्रतिष्ठानको महोत्तरीको प्रतिवासमा सम्पन्न 9 महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो।
3: अब विचार विश्लेषण। मौन हिमालयको क्रन्दन शीर्षकमा डाक्टर रामहरि पौड्यालको विचार नागरिक दैनिकमा छापिएको छ। नेपालमा 15,60,000 नागरिक हिमताल भन्दा तल 3 किलोमिटरको दायराभित्र बसोबास गर्छन् जो सधैं विनाशकारी हिमताल विस्फोटको उच्च जोखिममा छन्।
2: बधाई गगन चुनौतीका चाङ सहितको शीर्षकमा डाक्टर गणेश घिमिरेको विचार हिमाली टाइम्समा छापिएको छ। नेपाली कांग्रेस मणिको शेरबहादुर शेखर कृष्ण प्रसाद सिटौला विमलेन्द्र निधि प्रकाशमान मोहन बस्नेत मात्र होइन नेपाली कांग्रेस त चार तारे झण्डा र चुनाव चिन्ह रूप भएको पार्टी हो। योगदानको कदर पार्टीले गरिसकेको छ। अब किन यो कोलाहल? हामी वैध र सानेमा अवैध, हामी आधिकारिक र सानेमा होइन भन्दै हिँड्नु? नेपालको राजनीतिमा सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले आज युवा नेतृत्व पाएको छ। नेपाली कांग्रेस युवामा मात्र गएन, आशा र भरोसाको आधार बन्यो जनताको लागि। 15 महाधिवेशन नहोस् वा यो अधिवेशनले गगन कुमार थापाको नेतृत्वलाई अस्वीकार गरोस् भन्ने चाह अझ पनि सकिएको छैन।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.1 MHz।
1: स्कर्ब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: अहिले बिहानको 6 बज्यो। AM।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.1 MHz।
2: यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साइनोबाट साझा खबर।
3: .com/CIN को फेसबुक तथा युट्यूब चैनल पनि सुन्न सकिन्छ।
4: आज 2083 साल असोज 26 गते सोमवार अक्टोबर 12 तारीख सन् 2026 नेपाल सम्बत 1146 असोज शुक्ल पक्ष को द्वितीय तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू: बोडीगण्डकीमा आएको बाढ़ीले बेपत्ता 5 जनाको खोजी कार्य आज बिहानैदेखि फेरि शुरू हुने, भौतिक संरचनाको क्षति मूल्याङ्कनका लागि विज्ञ सहितको टोली परिचालन, पुल बगेको स्थानमा बेली ब्रिज निर्माणको काम आजदेखि शुरू हुने, नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, दशैंमा 6 दिन सरकारी अस्पताल ओपीडी सेवा बन्द हुने, आर्थिक वर्ष शुरू भएको 3 महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट, 10 वर्षमा 579 किलो सुन बरामद, निर्माणाधीन अरूण 3 को म्याप 2084 फागुनसम्म थप, दशैंका लागि रूट परमिट खुला, सड़क सम्पर्कमा जोड़िए बाढ़ी प्रभावित जिल्ला, साउदी विमानस्थलमा दोस्रो पटक आक्रमण, 1 जनाको मृत्यु, 11 जना घाइते, राष्ट्रसंघद्वारा निन्दा, शक्तिशाली भूकम्पपछि पानामा संकटकाल घोषणा, र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित, कप्तान रोहित पौडेलको तेस्रो शतक पूरा, फिफा प्रतिबन्धको जोखिममा अफ्रिकी राष्ट्र बुर्किना फासो।
5: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा, हिजो बूढी गण्डकी नदीमा आएको बाढ़ीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य आज बिहानैदेखि फेरि शुरू गर्ने तयारी बारेको प्रसंग। गोर्खाको चुङ लुम्बी गाउँपालिका 6 स्थित लोकपा र चुङलिङ बीच सिरिङ्गे हिमालबाट खसेको ठूलो पहिरोले खोला थुनिएपछि बूढी गण्डकी नदीमा आएको भीषण बाढ़ीपछि बेपत्ता भएका 5 जनाको खोजी आज बिहानैदेखि शुरू हुने भएको छ। बाढ़ीपछि चुनुम्ब्री गाउँपालिका 6 चुमचेतको उमलिङका 2 महिला र 3 पुरूष गरी 5 जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो राति जारी गरेको विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट 9 जना विदेशी नागरिक सहित 95 जनाको उद्धार गरिएको छ। नेपाली सेनाका 4 वटा हेलिकप्टर परिचालन गरी उद्धारको काम गरिएको थियो। प्राधिकरणका अनुसार हिजो बिहान करिब 5:30 बजे सिरिङ्गे हिमालबाट ठूलो पहिरो खसेर स्थानीय गुङ खोला थुनिएको थियो। त्यसपछि बूढ़ी गण्डकी नदीमा लेदो सहितको ठूलो बाढ़ी आएको हो। बाढ़ीको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीको टोलीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नुका साथै सल्लेर स्थित टाइम्स ऊर्जा प्रहरीका 12 जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा पुर्याइएको थियो। 700 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरी उद्धारको काम अगाडि बढ़ाइएको छ। बाढ़ीको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले गोर्खा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासीका सम्बन्धित निकाय र स्थानीय तहका 221 जना प्रतिकारीलाई समेत तत्काल परिचालन हुन एसएमएस मार्फत सूचना पठाएको प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
6: प्राधिकरणमा बिहान 6 बजे बारेको सूचना प्राप्त हुन साथ गोर्खा तलहु नगरवासीमा एसएमएस पठाइयो र हामीले प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सूचना निकायबाट पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो। हामीले त्यहाँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा धादिङ तनहुँ चितवन नगरको सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 जना रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो प्रति कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं। बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमान्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको सूचना निकायलाई प्रचालन गर्नेदेखि लिएर खोज उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
3: बाढ़ीबाट घर पुल जलविद्युत आयोजना विद्यालय खानेपानी आयोजना तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ। प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा 2 पक्की पुल 2 झुलुङ्गे पुल र 1 बेली ब्रिजमा क्षति पुगेको छ। त्यस्तै 3 जलविद्युत आयोजना 1 विद्यालय 4 हवनकुण्ड 4 भिडीगोड तथा 5 सवारी साधनमा क्षति पुगेको विवरण प्राप्त छ। बाढ़ी प्रभावित क्षेत्रको पुनः मूल्यांकनपछि क्षतिको विवरण तथा प्रभावित वडाको सूचीमा परिवर्तन हुन सक्ने पनि प्राधिकरणले जनाएको छ। क्षतिग्रस्त सड़क तथा पुलको अवस्था अध्ययन गर्न सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका अधिकारीहरू सहितको टोली परिचालन गरिएको छ। सड़क संचालन र बेलीब्रिज निर्माणको सम्भाव्यताबारे पनि अध्ययन भइरहेको छ। बाढ़ी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सड़क र हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी समेत शुरू गरिएको छ। गोर्खाका लागि मिनी ट्रक मार्फत 10 110 थान त्रिपाल 110 थान म्याट्रिस 440 थान ब्लाङ्केट 440 थान स्लिपिङ ब्याग 380 थान सोलर बत्ती 175 थान ज्याकेट 250 थान खाद्य सामग्री 210 बाकस तथा अन्य सामग्री पनि पठाइएको प्राधिकरणले जनाएको छ। हेलिकप्टर मार्फत पनि टेन्ट म्याट्रेस सोलर बत्ती ब्लाङ्केट लगायतका विभिन्न सामग्रीहरू पठाएको समेत प्राधिकरणले जनाएको छ। यसैबीच स्थानीय बासिन्दाका अनुसार शुरूमा भुइँचालो गएको जस्तो आवाज आएको थियो। लगत्तै बूढी गण्डकीमा पहिलो बाढ़ी आयो। यसलाई चेतावनी मानेर स्थानीय सुरक्षित स्थानतर्फ गए, जसका कारण पछि आएको लेदो सहितको ठूलो बाढ़ीले घरखेत पुल र जलविद्युतमा क्षति पुर्याए पनि धेरै मानवीय क्षति हुनबाट जोगिएको स्थानीय बासिन्दाहरूको भनाई उद्धृत गर्दै गोर्खाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच भदौ 10 गते भुटीकोशी बाढ़ीमा 269 बालबालिकाले अभिभावक गुमाएको पाइएको छ। सम्पर्कविहीन भएका 41, आमा गुमाएका सम्पर्कविहीन भएका 67 र बुवा गुमाएका सम्पर्कविहीन भएका 161 बालबालिका छन्। यो राष्ट्रिय बाल अधिकार परिषदले गरेको बाढ़ी प्रभावित बालबालिकाको प्रारम्भिक प्रतिवेदन 2083 तथ्याङ्क हो। परिषदका अनुसार अन्य 315 बाल बालिका पनि बाढ़ीबाट प्रभावित छन्। उनीहरूका अभिभावक सुरक्षित रहे पनि बाढ़ीका कारण प्रभावित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ी प्रभावित तथा अभिभावक गुमाएका बाल बालिकाको व्यवस्थापन सुरक्षा र हुर्काईमा चुनौती औन्याउँदै त्यसबारे ध्यान दिने पनि प्रतिवेदनले सिफारिश गरेको छ। बाढ़ी प्रभावित भएर नुवाकोट र रसुवाका होल्डिङ सेन्टर तथा घरमा रहेका विपत्ति संकटग्रस्त घोषित क्षेत्रबाट विस्थापित भई काठमाण्डुका विभिन्न गुम्बामा आश्रित बाल बालिकाको विवरण लेखाजोखा गरी परिषदले प्रारम्भिक तथ्याङ्क तयार पारिएको जानकारी दिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम मतपरिणाम अनुसार उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य विजय हुनुभएको छ। विजय भएपछि पत्रकारसँग कुरा गर्दै नवनिर्वाचित उपसभापति आचार्यले भन्नुभयो,
7: अब मलाई लाग्छ अझ बढ़िन्को काम गर्नुको लागि हामीलाई जिम्मेवार बनाउनु भएको छ। त्यसै यतिखेर दायित्वमा यो जिम्मेवारीमा पुग्दाखेरि एउटा ठूलो जुन चाहिँ जनताको भरोसा, पार्टीका साथीहरूको भरोसा जुन छ, त्यो चाहिँ मतलब प्राप्त भएको र त्यो पूरा गर्नको लागि तदनुरूप चाहिँ पार्टीलाई बदल्नको लागि काम गर्नुपर्ने स्थिति चाहिँ बनियो भन्ने कुरा चाहिँ महसुस गर्छ।
3: उपसभापति समावेशी तर्फ पनि विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। त्यस्तै महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा विजयी हुनुभएको छ। महिला महामन्त्री तर्फ भने डाक्टर डीला संगोला पन्त निर्वाचित हुनुभएको छ। त्यस्तै कांग्रेसको पन्दो महाधिवेशन अन्तर्गत आज अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको पनि मतगणनाको काम अगाडि बढ्ने निर्वाचन समितिले जनाएको छ। भोटेकोशीमा बाढ़ी आएको डेढ़ महिनापछि रसुवा र नुवाकोट सीधा सड़क सम्पर्कमा जोड़िएका छन्। दुई जिल्ला जोड्ने फलाको कोलामा एक्रो ब्रिज जडान गरिएसँगै हिजोदेखि सवारी साधन संचालनमा ल्याइएको हो। नेपाली सेनाको सहयोगमा उक्त ब्रिज जडान गरिएको हो। पुल बनेपछि नुवाकोट रसुवा सवारी साधन चल्न थालेको गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी सरसुवा गरी सड़क योजना विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो। विदुरको ढुंगे बजारदेखि नुवाकोट रसुवाको सीमा क्षेत्र त्रावतीसम्मको दूरी 10 किलोमिटर छ। 10 भदौको बाढ़ीले पुल र सड़क बगाउँदा दुई जिल्ला बीचको सड़क सम्पर्क टुटेको थियो। फलाको खोलामा 73 मिटर लामो एक्रो ब्रिज जडान गरिएको ओझाले जानकारी दिनुभयो। स्याफ्रुबेसीमा पनि बेली ब्रिज जडानको तयारी थालिसकिएको उहाँको भनाइ छ। शुक्रबारबाट बाढ़ीले क्षति गरेको सड़क र पुल बगाएर सवारी साधन संचालनमा ल्याइएको कालीगण्डकी करिडोर बेनी जोमसुम कोरोला सड़क योजना कार्यालय जोमसुमका योजना प्रमुख तेजस्वी शर्माको भनाइ रहेको छ। दशैंका लागि रूट परमिट खुला गरिएको छ। हिजोबाट पर्वत बागलुङ जोड्ने मालढुंगा स्थित कालीगण्डकीको पुलको पहुँच सड़क बगाएपछि दुई जिल्ला सीधा सड़क सम्पर्कमा जोड़िने चरणमा छन्। सोमबारदेखि खुल्न थालेका छन्। यसैबीच यस वर्षको दशैंमा 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने भएको छ। बडा दशैंको 6 दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा अर्थात ओपीडी बन्द गर्ने भएका हुन्। फूलपादीदेखि दशमीको पर्सिपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको हो। अस्पतालमा इमर्जेन्सी तथा अत्यावश्यकीय उपचार सेवा भने 24 घण्टा उपलब्ध हुने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएमसँग बताउनु। उहाँका अनुसार दशैंका बेला स्वास्थ्य कर्मीको विदा पालो गरेर बस्न र ओपीडी सेवा बन्द भए पनि इमर्जेन्सी सेवा थप व्यवस्थित पार्न अस्पतालहरूलाई निर्देशन दिइएको छ। चाडबाडका बेलामा ड्यूटीमा खटिएका स्वास्थ्य कर्मी अन्य दिन विदा बस्न सक्नेछन्। दशैंका बेला नियमित ओपीडी बन्द हुन्छन् तर इमर्जेन्सी सेवा चाहिँ प्रभावकारी र व्यवस्थित हुन्छ। अप्ठ्यारो तथा जाँच गर्नै पर्ने बिरामीले इमर्जेन्सीमा गएर जाँच गर्न सक्ने पनि अधिकारीले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले नजिकै गरेका बड़ा दशैंमा केही दिन विदा भए पनि नेपाल सम्बत तिहार र छठ पर्वका लामो विदाका दिनहरूमा अस्पतालहरूका सेवा निरन्तर संचालन गर्न पनि निर्देशन दिइएको जनाएको छ। मन्त्रालयले बिरामीलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई अत्यावश्यक जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा संचालन गर्न आग्रह गरेको छ। बड़ा दशैंको बेला 24 घण्टा सेवा र आकस्मिक सेवा अस्पतालले बन्द गर्न पाउने छैनन्। यसबाहेक दशैंपछि पनि अपरेशन वा उपचार गर्न मिल्नेलाई डिस्चार्ज गरिने अस्पतालहरूले जानकारी दिएका छन्। चाडबाडको बेला नियमित उपचार गर्नुपर्ने फलोअप गर्नुपर्ने जोखिम तथा गम्भीर अवस्थाका बिरामीका लागि स्वास्थ्य संस्थाको ढोका खुला नै हुने मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो। दशैंका बेला नियमित शल्यक्रिया सेवा समेत ठप्प हुनेछ तर इमर्जेन्सी अवस्थाका बिरामीको भने शल्यक्रिया नरोकिने पनि अधिकारीले बताउनुभयो। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बूढ़ी गण्डकीले पुल बगाएको स्थानमा आजैबाट बेली ब्रिज निर्माणको काम थालिने
8: पुलहरू नै बढ़ी आश्रित पर्ने पुलहरू नै बगाएको देखाएर त्यसको पनि तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि पनि अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली शुरू गर्नुपर्ने हो।
3: आर्थिक वर्ष शुरू भएको 3 महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट। 10 वर्षमा 579 किलो सुन बरामद लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढीले निम्ति आएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
9: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
3: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
9: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
3: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
9: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
3: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन, बाकोस र म्यानिकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
10: एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
13: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
12: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूध जन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
13: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
14: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
12: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको कान्तिपुरको पहिलो पृष्ठमा 10 वर्षमा 579 किलो सुन बरामद शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। नेपालमा सुन तस्करीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान भए। संगठित गिरोहका नाइकेदेखि प्रहरी अधिकारीहरूसम्म माथि मुद्दा चल्यो तर तस्करी भने रोकिएको छैन। मित्रपृष्ठमा स्थानीय बजार र खतराको घण्टी, सरकार ढिलो बिजियो शीर्षकमा सुदीप कैनी लेख्नु भएको खबर प्रकाशित छ। बूढी गण्डकी नदीको आरूघाट भन्दा माथि जल सतह मापन यन्त्र नै राखिएको छैन। बूढी गण्डकीको पनि सहायक नदीमा बाढ़ी आएकाले पूर्व सूचना प्राप्त गर्न ढिला भएको हो। स्थानीयले टेलिफोन र सामाजिक सञ्जालबाट सचेत गराउँदै बस्ती खाली गराउँदा कम मानवीय क्षति भएको छ। सुदूरपश्चिम सरकारले 3 महिनापछि ल्यायो 5 अर्ब घाटा बजेट शीर्षकको खबर अर्जुन शाह र रंजना विसीले लेख्नु भएको छ। यो धनगढ़ीबाट प्रकाशित खबर हो। 1 सालमा प्रस्तुत बजेटकै आधारमा बजेट निर्माण गरिएको र त्यस बेला उल्लेख गरिए अनुसार बचत रकमलाई नै निरन्तरता दिएको आर्थिक मामिला मन्त्रीले दावी गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा भत्किएको आपूर्ति श्रृंखला, घाटामा किसान, फाइदामा बिचौलिया उपभोक्ता, महँगीमा शीर्षकको खबर कृष्ण प्रसाईले लेख्नु भएको छ। नेपाल कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा सातासम्मका बिचौलिया संलग्न हुन्छन्, जसकारण उपभोक्ता मूल्य किसानले पाउने मूल्यभन्दा 7 गुणासम्म महँगो हुने सरकारी प्रतिवेदनको निष्कर्ष छ। एकै दिन 60 फरक कम्पनीका 3075 ग्यास शीर्षकको खबर पनि प्रकाशित छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फोड्दा बाढ़ी आयो, इसी मोडको प्रारम्भिक विश्लेषण शीर्षकमा खबर छापिएको छ। बाढ़ीले चार जलविद्युत आयोजना प्रभावित शीर्षकमा अर्को खबर छ। मिलन विश्वकर्माले लेख्नु भएको हो। बुढीगण्डकी नदीमा हिजो बिहान आएको आकस्मिक बाढ़ीले निर्माणाधीन चार जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीले आयोजनाका क्याम्प, आवास, निर्माण सामग्री र उपकरणमा क्षति पुर्याउनुका साथै पहुँच मार्ग र बेली ब्रिज समेत बगाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको प्रारम्भिक विवरण अनुसार बुढीगण्डकीको दोभान खोला, यारू खोला र माछा खोलाका आयोजनामा क्षति पुगेको छ। यसअघि त्रिशुली र कालीगण्डकी करिडोरका आयोजना समेत बाढ़ीबाट प्रभावित हुँदा निर्माणाधीन जलविद्युत आयोजनाको निर्माण र संचालन थप प्रभावित हुने देखिएको छ। 341 मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र नै बाढ़ीले बगाएको छ। क्याम्पमा कर्मचारी तथा श्रमिकका लागि बनाइएका आवास र घरहरू बग्नुका साथै निर्माण सामग्रीमा समेत क्षति पुगेको छ। अर्को खबर छापिएको छ। विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन, संघीयता कार्यान्वयन, प्रदेशको अधिकार र वित्तीय स्रोत मुख्य एजेण्डा शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो। आगामी 27 र 28 असोजमा विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजन हुन लागेको छ। सम्मेलनमा संघीयता कार्यान्वयन, प्रदेशको अधिकार, बाँडफाँड, वित्तीय स्रोतको उपयोग र असल अभ्यासको आदान प्रदान मुख्य एजेण्डा रहेको पनि उल्लेख गरिएको छ। भनीलाई थाहै नदी एक रोपनी जग्गा बिक्री शीर्षकमा अर्को खबर छ। ओडा जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयका कर्मचारीकै मिलेमतोमा काठमाडौँको ताहाचल स्थित एक रोपनी जग्गा भनीलाई थाही नदी बिक्री भएको खुल्न आएको हो। यो घटनामा प्रहरीले ओडा अध्यक्ष र कर्मचारी सहित 16 जना विरूद्ध मुद्दा हालेको पनि उल्लेख गरिएको छ। अर्को खबर संचालनमा आयो बेत्रावती डेली ब्रिज शीर्षकमा छापिएको छ। सरकारले सार्वजनिक गर्यो नागरिक बजेट शीर्षकमा खबर छ। सरकारले पहिलो पटक नागरिक बजेट ल्याएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक व्यवस्था अनुसार गत 15 जेठमा सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 बजेटलाई नै आम नागरिकले सजिलै बुझ्न सक्ने गरी सरल भाषामा प्रस्तुत गर्दै नागरिक बजेट ल्याइएको हो। अर्थ मन्त्रालयले हाल कार्यान्वयनमा रहेको चालू आर्थिक वर्षको बजेटलाई आम नागरिकले सजिलै बुझ्न सक्ने सरल र स्पष्ट भाषामा प्रस्तुत गरिएको विवरण शनिबार गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भनी 9 किलोमिटर सड़क 5 वर्षमा बल्ल आधा शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छापेको छ। 2 वर्षमा सक्ने गरी ठेक्का लिएर 5 वर्षमा आधा पनि नगर्ने खड्का कृष्ण सक्षम जेबीका प्रोपराइटर जाजरकोटका प्रकाश खड्का रहेको उल्लेख गरिएको छ। प्रकाशको नाममा निर्माण व्यवसाय गर्ने चाहिँ उहाँका बाबु रत्नबहादुर हुनुहुन्छ। रत्नबहादुर छोडाघाट नगरपालिकाको मेयर पनि रहेको उल्लेख गरिएको छ। नागढुङ्गा मुगलिन सड़क शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा डेढ़ महिनामै 3 ठूला प्राकृतिक विपत्ति, बुढीगण्डकी बाढ़ीमा 5 बेपत्ता, 45 घर, 4 जलविद्युत, 4 पुल, 34 गोठमा क्षति भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको छ। 2 अर्ब खर्च र गण्डकी र लुम्बिनीमा सूचना महामार्ग बन्दै शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको हो। झण्डै 1 दशकदेखि अर्जिएको यो परियोजना निर्माणका लागि नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकम लाई जिम्मेवारी दिएको छ। यसका लागि दुवै निकायका बीचमा हालै सम्झौता भएको उल्लेख गरिएको छ। दशैंमा खाद्यले ल्याएन खसीबोका, मूल्य बढ़ने चिन्ता शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको छ। जिन्दी आन्दोलन, भ्रष्टाचार एवं सुशासनको नाममा सत्तामा आएको अहिलेको सरकारले बजार भाव नियन्त्रण गर्न नसकेको उल्लेख गरिएको छ। उद्योगी व्यापारीले विभिन्न नाममा सामानको मूल्य बढ़ाउँदै आएका छन्। सरकारले अहिलेसम्म कसैलाई कार्यवाही गरेको उदाहरण नभएको भनेर खबरमा उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा भने मेलम्चीको पानी पर्खँदै उपत्यकावासी शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ। भने भित्री पन्नामा बड़ा दशैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै शीर्षकमा खबर छ। बड़ा दशैंको दोस्रो दिन आज नवदुर्गा मध्ये माता ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदैछ। ब्रह्मचारिणीको अर्थ ब्रह्ममा लीन भएकी वा तपस्यामा आचरण गर्ने देवी भन्ने हो। उहाँको स्वरूप अत्यन्त शान्त, सौम्य र ज्योतिर्मय रहेको पनि उल्लेख गरिन्छ। शरीरको रंग गोरो र चमकदार छ। उहाँले सेतो वस्त्र धारण गर्नुभएको र आफ्नो दाहिने हातमा जप गर्नको लागि अक्षमाला, रुद्राक्ष र स्फटिकको माला समातेको विषयवस्तु र इतिहाससँग जोडिएर खबर लेखिएको छ। साझा खबरमा अब विदेशका खबर। साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेपणास्त्र प्रहारमा एकजनाको मृत्यु भएको छ भने 11 घाइते भएका छन्। साउदी सैन्य प्रवक्ताका अनुसार विमानस्थलमा एक क्षेपणास्त्र खसेको थियो, जसका कारण यात्रु हल नम्बर 4 भीषण आग लागि भएको छ। यसअघि शनिबार सोही विमानस्थलमा भएको अर्को आक्रमणमा 13 मृत्यु हुनका साथै 308 घाइते भएका छन्। यसअघि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले साउदी अन्तर्राष्ट्रिय विमानस्थलमा यमनको हुती विद्रोहीले गरेको आक्रमणको निन्दा गर्नुभएको छ। महासचिव गुटेरेसले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणबाट आफू स्तब्ध भएको समेत उल्लेख गर्नुभएको छ। आक्रमणमा शनिबार भने 12 मृत्यु भएको र कैयौं सर्वसाधारण घाइते भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। सर्वसाधारण नागरिक र उनीहरूका पूर्वाधारमाथि गरिने आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै यसअघि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले साउदी अन्तर्राष्ट्रिय विमानस्थलमा यमनको हुती विद्रोहीले गरेको आक्रमणको निन्दा गर्नुभएको छ। महासचिव गुटेरेसले जारी गरेको विज्ञप्तिमा

0: भूकम्पपछि लगातार आएका भूकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले संकटकाल घोषणा गरेको छ। अधिकारीहरूका अनुसार भूकम्पबाट देशका सबै 10 प्रान्त र 2 आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभएको बताइए पनि 27 जना भने घाइते भएका छन्। शुक्रबार 7.7 र 6.6 म्याग्निच्युडका 2 शक्तिशाली भूकम्प गएपछि केन्द्रबिन्दु नजिकका भवन भत्किएका थिए। त्यसपछि भूकम्प गइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानडा 48.4 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेल्नुभयो भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान 2-2 विकेट लिनुभयो। जितसँगै नेपाल 33 खेल बाट 26 अंक जोड्दै लीग 2 को अंक तालिकामा 6 स्थानमा उक्लिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेलले क्यानडा विरूद्ध ओडीआई क्रिकेटमा तेस्रो शतक पूरा गर्नुभएको छ। अफ्रिकी राष्ट्र बुर्किना फासोका राष्ट्रपति इब्राहिम ट्राओरेले राष्ट्रिय फुटबल महासंघलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। महासंघले आगामी दिनमा व्यवस्थापन र अन्तर्राष्ट्रिय नतिजामा सुधार गर्न नसके हस्तक्षेप गर्ने राष्ट्रपति इब्राहिमले चेतावनी दिएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले खबर उल्लेख गरेका छन्। र भारतले तेस्रो टी20 आईमा पाउना टोली वेस्ट इण्डिजलाई 14 रनमा हराएको छ। इन्दौरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले 20 ओभरमा सबै विकेट गुमाएर 223 रन बनाएको थियो। प्रत्युत्तरमा वेस्ट इण्डिजले 20 ओभरमा 7 विकेटको क्षतिमा 209 रन बनाउन सक्यो।
1: बुढी गण्डकीको बाढ़ी पछिको उद्धार, राहत र पुननिर्माण सँगै अघि बढ़ाउने कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
2: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरूप्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ। सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
1: बाबुआमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
2: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
1: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी। सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब बुढी गण्डकी बाढ़ी र पुननिर्माणको कुरा। गोर्खाको बुढी गण्डकीमा आएको बाढ़ीले थुप्रै भौतिक संरचनामा क्षति पुर्याएको छ। पूर्व सूचना भएका कारण मानवीय क्षति कम भए पनि पुल, घर तथा बाढ़ी पूर्ण रूपमा बढ़ेको छ भने यस्तो अवस्थामा सरकारले कसरी काम गरिरहेको छ? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महसँग कुराकानी गरेका छौं।
4: पक्की पुल 2, जलिङ्गे पुल 2, जलविद्युत 3, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अब अपडेट अध्यावधि हुने क्रममा छ अहिलेसम्मको डेटा अनुसार। त्यसरी गोठ क्षति धेरै भएको छ 34, त्यसपछि बंगुरको गोठ क्षति भन्दा 12 र सहरी साधन 3 को विवरण हामीसँग छ। त्यो चाहिँ क्षतिका भयो। यस क्षतिको सँगसँगै हामीले क्लस्टर लिडहरूको जहाँ झोलिङ्गे पुल पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको विभागहरूको प्रतिनिधिज्यूहरू पनि हुनुहुन्थ्यो, देशहरू लगायत, उहाँहरूले चाहिँ यो तुरन्तै डेलिभरी चाहिँ तुरन्तै त्यहाँको एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि
0: गरिराख्नु। 3 ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन्? केही छ
4: मुख्य गरी चाहिँ अहिले हामीले गर्नु भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँले सुरक्षित स्थानमा राखेको उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन ब्लाङ्केटहरू सुत्नको लागि व्यवस्था होइन ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो भन्ने। अर्को कुरा

0: अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व नजिकले गर्दाखेरि अब जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी होइन व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाएर त्यसको पनि तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली सुरु गर्नुपर्ने हो।
1: बाढी आउनुअघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
0: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइरहेका थियो र हामीले डीएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं।
2: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: बुढी गण्डकीमा आएको बाढ़ीले बेपत्ता 5 जनाको खोजी कार्य आज बिहानैदेखि शुरू हुने। भौतिक संरचनाको क्षति मूल्यांकनका लागि विज्ञ सहितको टोली परिचालन। पुल बगेको स्थानमा बेली ब्रिज निर्माणको काम आजैदेखि शुरू हुने।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न। दशैंमा 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने। आर्थिक वर्ष शुरू भएको 3 महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट।
1: 10 वर्षमा 579 किलो सुन बरामद। निर्माणाधीन अरूण 3 को म्याद 2084 फागुनसम्म थप। दशैंका लागि रूट पर्मिट खुला। सड़क सम्पर्क।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: Vay öyle, sonunda Nurca Radyo Sarnı 89.1 MHz.
1: Sahin o samay sultan. Ahile bihana ko 7 bajyo. It's 7 AM. नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली छठ तथा नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विशिष्ट सदस्य आजीवन सदस्य एस्कर सदस्य साधारण सदस्य तथा शुभ चिन्तकहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सभापति जीवाखर ढकाल, नेपाल रेड क्रस सोसाइटी, दिव्यनगर उपशाखा, भरतपुर 26।
3: दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, फोन 0556 93 4095।
4: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण श्रोताबिन, विज्ञापनदाता, शुभेच्छुक, शेयर सदस्य लगायत देश विदेशमा छरिएर रहनु भएको सम्पूर्णलाई सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भर्खरै शुभकामना विदेश हुनुहुन्थ्यो रेडियो साहिनोका व्यवस्थापक विश्वनिधि अर्याल। नेपालीहरूको महान चाड विजय दशमी, शुभ दीपावली र छठ पर्व 2079 शुभ उपलक्ष्यमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरू, शुभ चिन्तकहरू, आफन्त इष्टमित्र लगायत देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ आधुनिक तथा आकर्षक डिजाइनका गरगहना बनाइन्छ। न्यू बिन्दवासिनी सुन चाँदी पसल, भरतपुर 18 चनौली बजार चितवन, प्रोप्राइटर विष्णु रसाइली, मोबाइल 98460335545, 98550549439।
3: विजया दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: शहीद स्मारक कलेज भरतपुर महानगरपालिका 19 बखानपुर शारदानगर चितवन, फोन 0556915031, मोबाइल 98550553281, 98491242482।

0: पनि लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
1: यो आवाज हो सर्वर रेडियो।

सबै आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल

0: मेष राशि उनीहरूको लागि आजको दिन विभिन्न अवस्थाले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग मित्रताहरू बढ्न सक्छ। मेहनतले नामदाम इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिन्छ। नोकरी तथा व्यापार व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुँदै जाँदैछन्। तारिफिक कामले धेरैको मन जित्न सकिन्छ। रुचिका विषयमा लगानी बढाउन पनि सकिने खालको योग भनी राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन मेहनतीका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। चुनौती पन्चाएर पनि काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुँदै जानेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछन्। फाइदाको सत पहिचान गर्न सकिन्छ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। सेवामूलक काम सम्पादन गर्न सकिन्छ। प्रतीक्षा गरेको नतिजा सफल रहनेछ। गुरूजन सन्तानको सहयोग लाभदायक बन्दै जानेछन् भने पछि लाभ हुने काम पनि प्रारम्भ हुने खालको योग भनी राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि परिस्थिति सुरु जस्तो अनुकूल नहुन सक्छ। हडबडीले काम बिग्रिन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोऱ्याएर प्रयास गर्दा रोकियो काम बढ्न सक्छ। साथीभाइको सहयोग जुट्नाले उत्साह थपिनेछ। महत्वपूर्ण काममा निर्णय लिनु अघि सोच विचार गरेर मात्रै निर्णय गर्दा राशि कर्कटलाई आजको दिन विशेष शुभ रहनेछ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा ठूलो काम सम्पादन हुँदै जाँदैछन्। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। स्रोत साधन जुट्नले गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नले दैनिकीमा परिवर्तन आउनेछ। रोकिया काम बनेर नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै पछि पार्न पनि सकिने खालको योग भनी राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अध्ययन प्रगति हुनेछ भने चिता काम समेत सम्पादन हुँदै जाँदैछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। भोलिको प्रभाव बढ्दै जाँदैछन् भने लेखन र अभिव्यक्ति कलामा निरगता ल्याउने समय रहेको छ। मेहनतले सम्मान स्थान दिलाउन सक्छ। मान सम्मान प्राप्त हुनेछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन सहयोगीहरू प्रशस्त मात्रामा भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय रहेको छ। रमाइलो जन्मगति स्वादिष्ट स्वादिष्ट भोजनको आनन्द पाइला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन्। मनका धनार्जन गर्न सकिन्छ। विगतका कमी कमजोरी

0: पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विषणुका आफन्तजनसँग पनि भेटघाट हुने खालको योग भइ राशि तुलालाई आजको दिनमा विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आकस्मिक खर्चले अर्थाभाव देखा पर्न सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनु पर्ला। व्यवसायमा लगानी बढ़ाउनु पर्ने अवस्था आउन सक्छ। अवस्थाका लागि केही दोधुप गर्नु पर्ला। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। फाइदाका लागि पछि लाग्दा धनमान गुम्न सक्छ। कुनै काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ने खालको योग भइ राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। आय आर्जनका स्रोत बढ्दै जाँदैछन्। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्दै जाँदैछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर समेत प्राप्त हुने खालको योग भइ राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन परिश्रमले पनि समय फलदायी रहनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू बढ्दै जानेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। मेहनतले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर लाभ उठाउने मौका समेत मिल्ने खालको योग भइ राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुकूल बन्नाले सोचे अनुरूप काम गर्न सकिन्छ। आध्यात्मिक चेतना अनि धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मेहनतको फल प्राप्त हुँदै जाँदैछन्। साथीभाइहरूले राम्रो सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय रहेको छ। भौतिक साधनहरू प्राप्ति हुँदै जानेछन्। नोकरी तथा व्यापार व्यवसायमा विशेष फाइदा होला। नयाँ कामको जग बसाउने मौका समेत मिल्ने खालको योग भइ राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। विश्वको निर्णयले समस्या निम्ति आउला। बल जबरजस्ती गर्नले काम बिग्रन सक्छ। परिस्थितिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समस्याले मन खिन्न बनाउला। अध्ययनमा पछि पर्ने व्यापारमा सोचेको फाइदा नउठ्ने योग देखिन्छ। नतिजा सच्याउन काम देखाउनु पर्ला। कुनै बाध्यात्मक काममा अल्मुलिनु पर्ने खालको योग भइ राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9854-75-223, 9850-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु। यो आवाज हो सर्वर रेडियो।

यस अवसर पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलको विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। विशेष गरी 9841575223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। अब लागौं कार्यक्रमतर्फ। आज कार्यक्रममा चाहिँ विशेष तपाईँलाई जानकारी पनि गर्न खोजिराखेका छु। अहिले विशेष गरी असोज महिनाको 28 गतेदेखि शुक्र अस्त भइराखेका छन्। यो चाहिँ कार्तिकको 11 गते बुधबारको दिनसम्म रहेको छ। अब यो शुक्र अस्तको बेलामा के गर्ने के नगर्ने, यसपालि दसैँ पनि शुक्र अस्तको बेलामा परेको छ, टिका लाउने नलाउने भन्ने पनि प्रसङ्गहरू धेरै छ, अथवा लाउनु त भइ नै हाल्छ, टिका नलाउने भन्ने कुरा त हुँदैन। अब यो शुक्र अस्त अनि यस्तै गरी बृहस्पति अस्तले के कुरामा हामीलाई चाहिँ नोक्सान गरिराखेको हुन्छ, होइन, के कुरामा हामीलाई यसले असर गरिराखेको हुन्छ भन्ने विषयमा पनि म तपाईँलाई छोटो मिठो जानकारी पनि म तपाईँलाई गराउने भने कोसिसमा रहेको छु। शुक्र अस्तको बेलामा गर्न हुने काम नहुने काम के रहेको छ त भन्ने विषयमा पनि जानकारी पनि तपाईँलाई

पर्छ मैले, किनकि मैले तपाईँलाई सत्य तथ्य र प्रमाण सहितका जानकारीहरू मैले तपाईँलाई गराउनुपर्ने हुन्छ। शुक्र अस्ताको बेलामा गर्न हुने काम नहुने काम के रहेको छ भन्ने विषयमा तपाईँलाई मैले जानकारी पक्कै पनि गराउनुपर्छ क्या, किनकि शुक्र अस्ताको बेलामा हुने काम र नहुने काम के हुन्छ, नेपाल पञ्चाङ्ग निराग विकास समितिको अनुरोध के छ भन्दा विशेष गरी गुरु र शुक्र अस्ताको बेलामा एवं बालक एवं वृद्ध भएको बखतमा के गर्ने भन्दा स्नान सन्ध्या पाञ्चन पूजा चतुर्मासको व्रत तुलसी पूजा एवं विवाह स्वस्थ शान्ति यस्तै गरेर रामनवमी आदिको व्रत जस्ता नित्य कर्महरू र श्राद्ध तर्पण आशुज मृत्यको क्रिया ग्रहण स्नान आदि नैमित्य कार्यहरू गर्नुहुन्छ। जस्तै यी कुराहरू गर्न हुने भयो, के कुराहरू गर्न हुने भयो भन्दा जस्तै गरी तपाईँले चाहिँ स्नान गर्नुहुन्छ, नुहाइ धुवाइ गर्नुहुन्छ, स्नान गर्नुहुन्छ, सन्ध्याहरू गर्नु, जपतप गर्नुहुन्छ, दैनिक रूपमा जुन पूजा गर्नुहुन्छ पाञ्चन पूजा तपाईँहरूले यी कुराहरू पनि गर्नुहुन्छ, चतुर्मासको व्रतहरू शुरू गर्नुहुन्छ, तुलसी पूजा एवं विवाह, तुलसीको विवाह है, फेरि मान्छेको विवाह भन्न खोजे होइन मैले, तुलसी पूजा एवं विवाह स्वस्थ शान्तिहरू जस्तै तपाईँले ग्रह शान्तिहरू गर्नु पर्यो भने यो पनि गर्नुहुन्छ, किन लेखा छ त यहाँ स्वस्थ शान्ति गर्नुहुन्छ, राव नवमीको आदिको व्रत जस्ता नित्य कर्महरू जस्तै श्राद्ध गर्न तर्पण गर्न आशोच मृतको क्रियाहरू ग्रहण स्नान आदि नियमित कर्महरू गर्नुहुन्छ। जस्तै यी बाहेक अरू के गर्नु हुँदैन भन्दा जस्तै इनार खन्न खोजिराख्नु भएको छ, चापाकल गाड्न खोजिराख्नु भएको छ भने यी कुराहरू गर्नु हुँदैन। जस्तै तपाईँले गर्न नहुने कार्यहरू भनेको जस्तै इनार खन्नु भएन, चापाकल गाड्नु भएन, बगैँचाहरू ठुला ठुला बगैँचाहरू बनाउनु भएन, तलाउ खन्नु भएन, कुवा आदि निर्माण गर्नु पनि हुँदैन यो समयमा। जस्तै घर बनाउन सुरु गर्नु हुँदैन, अब घर बनाउन सुरु गरिसक्नु भएको छ भने काम चाहिँ गर्न हुन्छ भनेको गृहारम्भ, जस्तै जग पूजा गर्न हुँदैन, जस्तै गृह प्रवेश पनि गर्नु हुँदैन, चन्द्रायणीको व्रतको आरम्भ जस्तै गरी उद्यापन पनि गर्नु हुँदैन, चन्द्रायण भनेको पूर्णिमाको व्रत पनि गर्नु भएन अनि शुरू पनि गर्नु भएन, उद्यापन पनि गर्नु भएन यो बेलामा। जस्तै दीक्षा ग्रहण विवाह गर्नु हुँदैन, कसैसँग दीक्षा मन्त्रहरू लिनु हुँदैन, व्रतबन्ध गर्नु हुँदैन, कहिल्यै नगरिएको देव दर्शन, कहिल्यै नगएको तीर्थ जानु यो हुँदैन। जस्तै कहिले पनि तपाईँ कुनै पनि तीर्थ जानु भएको छैन, कुनै मठ मन्दिर योभन्दा पहिला जानु भएको छैन भने त्यहाँ नजानु भन्छ। जस्तै कुनै पनि देवी देवताको दर्शन तपाईँले त्यो मठ मन्दिरमा तीर्थहरूमा जानु भएको छैन भने त्यहाँ गएर दर्शन पूजा पनि गर्नु हुँदैन, अथवा पहिला पहिला जानुभएको थियो भने फेरि जान चाहिँ हुन्छ है। त्यो जस्तै तपाईँले भाकल पूरा गर्नु पनि हुँदैन यो समयमा, जस्तै तीर्थ जानु पनि हुँदैन यो बेलामा चाहिँ, जस्तै अग्निहोत्र लिनु हुँदैन, चतुर्मास याग समावर्तन जस्तै सप्ताह लाउनु भएन, नवा आदि पुराणहरू लगाउनु पनि भएन, यज्ञ व्रत प्रतिष्ठा आदि मन्दिर निर्माणको आरम्भ गर्नु भएन, देवता स्थापना यानि कि प्राण प्रतिष्ठा भन्छ होइन, प्राण प्रतिष्ठाहरू गर्नु हुँदैन। शुक्र अष्ट तिनको बालत्व तथा वृद्धत्वमा क्षयमास मलमास र विश्वस्व पद 13 दिनको पक्षमा पनि कुनै कार्यहरू गर्नु हुँदैन, यस्ता शुभ कार्य नगर्ने अनि पण्डितजीहरूले पनि नगराउने भन्ने लेखिएको छ होइन। जस्तै गरी पञ्चाङ्गमा उल्लेखित विभिन्न मुहूर्त लग्नलाई अन्यथा गरी गरिने कुनै पनि कृत्य शास्त्रीय अशास्त्रीय र विपरीत फलदायी हुने भएकाले यस्तो कार्य नगर्ने अनि नगराउने। जस्तै उदाहरणको लागि होइन, जस्तै उदाहरणको लागि अहिले नवरात्रमा विवाह खुब हुन्छ, यो विवाह नवरात्रमा विवाह गर्नु हुँदैन, किनकि विवाहको मुहूर्त छैन भने यो गर्नु हुँदैन, यो शास्त्र विपरीत हुन्छ, व्रतबन्ध गर्नु हुँदैन यो बेलामा, घर सर्ने काम गर्नु हुँदैन, घर बनाउने कामहरू गर्नु हुँदैन, यो पसल खोल्ने कामहरू गर्नु हुँदैन यो समयमा, यदि तपाईँको चाहिँ मुहूर्त छैन भने होइन, विवाहको मुहूर्त छैन, व्रतबन्धको मुहूर्त छैन, पास्नीको मुहूर्त छैन, ए नवरात्रमा भइहाल्छ नि भन्न गर्नु हुँदैन। जस्तै पञ्चाङ्गमा उल्लेखित विभिन्न मुहूर्त लग्नलाई विशेष गरी अन्यथा गरिने कुनै पनि कृत्य होइन, पञ्चाङ्गमा उल्लेखित भन्दा विपरीत कार्यहरू जसले गर्छ भने यो अशास्त्रीय र विपरीत फलदायी हुने भएकाले यस्तो कार्य गर्नेले नगराउने, पण्डितजीले नगराउने। जस्तै गरी श्री पञ्चमीमा विवाह पञ्चमीमा अक्षय तृतीया आदि
शुभ दिनहरूमा विवाह व्रत हुँदा आदिको शुभ साहित पञ्चाङ्गमा उक्त दिन नपरेमा शुभ कार्य नगर्ने नगराउने भन्नु। जस्तै श्री पञ्चमी, विवाह पञ्चमी, अक्षय तृतीया आदिमा यदि पञ्चाङ्गमा चाहिँ त्यो साहित्यहरू छैन, जुनै कुनै पनि कार्य गर्न खोजिराख्नु भएको छ भने त्यो साहित छैन भने तपाईँले नगर्नु। जस्तै 28 गते पनि गाडीहरू नकिन्नु, तपाईँले गाडीहरू किन्न खोजिराख्नु भएको छ होइन, आफै प्राइभेट कारहरू किन्न खोजिराख्नु भएको छ भने अब दसैँ अफर हुन्छ के अफर हुन्छ नि, त्यो बेलामा तपाईँले त्यसरी नकिन्नु होला। चाहिँ फुलपातीमा कसैले निकाल्ने सोच, कसैको टिकाको दिन निकाल्ने सोच भइराखेको हुन्छ नि, त्यसरी नगर्नु ननिकाल्नु, अशुभ मानिन्छ, दुर्घटना आदि हुन सक्छ, ऋण लाग्न सक्छ होइन, यी कुराहरू हामीले विशेष विशेष ख्याल गर्नुपर्छ भनेर मैले तपाईँलाई भनेको छु। विशेष गरी चाहिँ अब सूर्यादि नवग्रह कसैले के भन्नुहुन्छ भन्दा, ग्रह शान्ति त मैले गरेँ विशेष गरी होइन, ग्रह शान्ति गरेर पनि मलाई राम्रो भइराखेको छैन पनि भन्नुहुन्छ कसै कसैले क्या होइन। अब यो ग्रह शान्ति के हो, ग्रह शान्ति गर्दा कहिले गर्नुपर्छ, कुन समयमा गर्नुपर्छ, ग्रह शान्ति गर्दा के काम गर्नुपर्छ होइन, यी कुराहरू पनि विशेष ख्याल गर्नुपर्छ। कसैले के गर्नुहुन्छ, घर परिवार सबैजनाको शान्ति गर्नुपर्नेछ, तीनजना एकजना पण्डित राखेर शान्ति गर्नुहुन्छ, अनि ग्रह शान्ति गरे पनि मलाई भएन, यो पूजापाठ गरेर के हुँदो रहेछ र भन्नुहुन्छ फेरि। त्यस्तो पनि नगरौँ हामीहरूले है, पण्डितजीहरूले पनि नगरौँ, किनकि ग्रह शान्ति भनेको ग्रहको जाप गर्नुपर्छ। जस्तै तपाईँलाई सूर्य भन्ने ग्रह चलेको छ भने तपाईँले चाहिँ 7000 पूजा गर्नुपर्छ, शिव पूजा गर्नुपर्छ, तपाईँले 7000 जाप गरेर अनि शिव पूजा गर्ने होइन। ग्रह शान्ति पहिला सुरुमा गरौँ, हेरौँ के रहेछ है, अनि सूर्यादि नवग्रहहरूको कुन ग्रह लाग्यो भने कति हजार जाप गर्नुपर्छ त्यसको विषयमा पनि म तपाईँलाई जानकारी गराउँछु। एकदम ध्यान दिएर तपाईँले कार्यक्रमलाई सुन्नुहोला। त्यस्तै के हुन्छ, ग्रह राजम प्रयच्छन्ति, ग्रह राजम हरन्ति च, ग्रहे व्याप्तमिदम सर्व त्रैलोक्यम सचराचरम। सूर्यादि ग्रहहरू आफ्ना आफ्ना कक्षामा आआफ्ना गतिले निरन्तर घुमिरहेका हुन्छन्। यिनै ग्रहहरूको अवस्था विशेषको प्रभाव पृथ्वीका प्राणीहरूमा पर्ने हो। यसै प्रभावका कारण नै प्रत्येक प्राणीहरूको जीवन पनि प्रभावित रहन्छ। प्राणीहरूको जीवनमा हुने उन्नति र अवनति दुवै ग्रहका अधीनमा नै रहन्छन्। के भन्छ, रङ्कम करोति राजानम, राजानम रङ्क मेवच। के भने यहाँ रङ्क तपाईँको चाहिँ गरीबलाई पनि राजा जस्तो बनाउन सक्छ, राजालाई पनि गरिब बनाउन सक्छ भन्नु क्या। विशेष गरी विशेष गरेर आफ्ना कुण्डली वा गोचरबाट अनिष्ट ग्रहको दशा अन्तर्दशा दुष्प्रभावको शान्तिका लागि योग्य विद्वानको परामर्शद्वारा अनिष्ट ग्रहहरूको यथोयोग्य जप दान आदि गर्नु अनि गराउनु पर्दछ। यसमा चाहिँ विशेष ख्याल गर्नुहोला है। अब ग्रहको शान्ति गर्दा के गर्नुपर्छ भन्दा, ग्रह शान्ति गर्दा जाप गर्नु पर्यो, जप भन्छ क्या यसलाई चाहिँ होइन, हामीले जाप भनिन्छ, ग्रहको जप गर्नु पर्यो होइन। यस्तै गरी हवन गर्नु पर्यो, अनि तर्पण मार्जन अनि ब्राह्मण भोजन भनेर यी पाँच क्रिया शान्तिका अङ्गहरू हुन्। अब तपाईँले अहिलेसम्म ग्रह शान्ति गर्दा तर्पण मार्जन गर्नु भएको छ त, लाखपति बाल्दा मात्रै गर्नु भएको होला होइन त, तर्पण मार्जन पनि गर्नु पर्दछ भनेर यहाँ चाहिँ तपाईँको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुरोध छ। यो विशेष गरी चाहिँ धर्मशास्त्र निर्णय सिन्धुमा पनि यसको उल्लेख गरिएको छ विशेष गरी है। जस्तै अब यी पाँच अङ्गहरू कति कति गर्ने भन्ने विषयमा पनि म तपाईँलाई जानकारी गराउँछु। स्वास्थ्य शान्तिको लागि उक्त पाँच अङ्ग पूरा गर्नुपर्दछ। शान्ति गर्दा सूर्यदि ग्रहको जप गर्ने, जपको दशांश हवन गर्ने, बुझ्नुभयो, जप गर्ने, जपको दशांश हवन गर्ने, हवनको दशांश तर्पण गर्ने, तर्पणको दशांश मार्जन गर्ने, मार्जनको दशांश ब्राह्मण भोजन र दक्षिणा गर्ने भनेर लेख्यो यहाँनिर है। जस्तै तपाईँलाई ग्रह चले सूर्य, यो सूर्य भन्ने ग्रहको के गर्नुपर्छ भन्दा 7000 जप गर्नु पर्यो, 7000 जप गरेको त्यसको दशांश हवन गर्ने, त्यसको दशांश तर्पण, त्यसको दशांश मार्जन, यसरी गर्नुपर्छ हामीहरूले। तपाईँलाई चन्द्रमा भन्ने ग्रह चलेको छ भने तपाईँले 11000 तपाईँले चाहिँ गर्नु पर्यो, जाप गर्नु पर्यो, अनि चन्द्रमा चलेको छ भने देवीको पूजा गर्नुपर्छ है।
त्यस्तै गरी तपाईँले अब सूर्यको ग्रह चलेको छ भने आँकको दाउराको हवन गर्नुपर्छ, अनि चन्द्रमाको तपाईँको चाहिँ ग्रह चलेको छ भने पलासको हवन गर्नुपर्छ होइन। यस्तै गरी मंगल भन्ने ग्रह चल्यो भने 10,000 जाप गर्नु पर्यो, गणेशजीको पूजा गर्नु पर्यो, अनि हवन गर्दा खयरको हवन गर्ने, खयर भन्ने काठ पाउँछ क्या दाउरा होइन, खयरको हवन गर्ने होइन। यस्तै गरेर बुध भन्ने ग्रह चल्यो भने यसको जप संख्या 9,000 जप गर्नु पर्यो, विष्णुजीको पूजा गर्नु पर्यो, लक्ष्मीनारायणको पूजा गर्ने, अनि अपमार्गको हवन गर्नु पर्यो होइन। त्यस्तै गरी बृहस्पति भन्ने ग्रह चलेको छ तपाईँको भने यसको बृहस्पतिको 19,000 जप गर्ने, अनि आफ्नो कुल देवताको पूजा गर्ने, अनि पिपलको हवन गर्नु पर्यो, बृहस्पतिलाई चाहिँ पिपलको दाउराको हवन गर्नु पर्यो होइन। यो तपाईँले ख्याल गर्नु, जस्तै तपाईँलाई शुक्र भन्ने ग्रह चल्यो होइन, अब शुक्र भन्ने ग्रह चल्यो भने के गर्नुपर्छ, शुक्र ग्रह चल्दाखेरि भने तपाईँको चाहिँ शुक्र ग्रहको चाहिँ 16,000 जाप हुन्छ, अनि इन्द्राणीको पूजा गर्नु पर्यो, अनि डुम्रीको हवन गर्नु पर्यो शुक्र ग्रह चल्दाखेरि। यस्तै गरी शनि भन्ने ग्रह चल्दाखेरि के गर्नुपर्छ भन्दा यसको जप गर्नुपर्छ शनिको 23,000, अनि भगवतीको पूजा गर्ने, अनि स्वामी भन्ने रुख हुन्छ, एउटा ठूलो रुख हुन्छ बिपर स्वामी भन्छन् नि, हो त्यो स्वामीको जाप हवन गर्नु पर्यो। अब शनि भन्ने ग्रहको जाप कति गर्नु पर्यो, 23,000। मन्त्र थाहा छ तपाईँलाई, ओम सन्नो देवी रविष्ट आपो भवन्तु पीतय सम्झो रवि सवन्तु न ओम सम शनिश्चराय नमः, यो 23,000 चोटि भन्नु पर्यो क्या गुरुबाले, अनि शनिको शान्ति हुन्छ। अब तपाईँलाई राहु भन्ने ग्रह चलेको छ भने राहुको 18,000 जप गर्ने, भैरवको पूजा गर्ने, अनि दुबोको हवन गर्नु पर्यो। अब राहुको मन्त्र थाहा छ त 18,000 के हो, ओम कया नक्षत्र आ भुवदूति सदा व्रत सखा कया सतिष्ठया व्रत ओम राम रावे नमः, यो मन्त्र 18,000 चोटि भन्नु पर्यो, काम हो क्या यो चाहिँ, एकदम नगरिकन हुँदै हुँदैन, 18,000 चोटि भन्नु पर्यो। त्यसको दशामा छ हवन गर्ने, त्यसको दशामा छ मार्जन गर्ने, मार्जनको दशामा छ तर्पण गर्ने, तर्पणको दशामा छ ब्राह्मण भोजन गर्ने, ब्राह्मणको भोजन गर्ने, दक्षिणाहरू गर्ने, यो काम गर्नु पर्यो राहुको। यस्तै गरेर केतु भन्ने ग्रह तपाईँलाई चलेको छ भने केतुको जाप गर्नु पर्यो 17,000, अनि भैरवको पूजा गर्ने, अनि हवन चाहिँ कुशको हवन गर्नु पर्यो, कुश टुक्रा बनाएर हवन गर्ने। केतुको मन्त्र थाहा छ तपाईँलाई, ओम केतुं कृणङ्ग केतवे पेशो मर्या अपेशसे समुख धीरजायतः ओम केम केतवे नमः, यो 17,000 चोटि भन्नु पर्यो हामीहरूले, बुझ्नुभयो। यो धेरै गाह्रो छ नि, ग्रह शान्ति भनेको त्यत्तिकै सजिलो छैन, तपाईँले भने जस्तो सजिलो भयो त कति सजिलो भइहाल्थ्यो, त्यही भएर यो सबै कुराहरू गर्न पाइएन गरिएन भने हो, त्यही भएर हामीलाई के हुन्छ थाहा छ, हाम्रो ग्रह शान्ति हुँदैन, काम बन्दैन। त्यही भएर मैले भन्छु नि तपाईँलाई रत्न कवच लाउनुहोस् भनेर, ग्रह शान्ति गरेर साध्य नै हुँदैन क्या। अब एकजनाको ग्रह शान्ति गर्नु पर्यो भने 5 पण्डित चाहिन्छ होइन, अब अरू संख्या बढ्यो भने 7, 9, 11 बरु यसरी गर्नुहोस्। ग्रह शान्ति तपाईँले वर्ष दिनमा गर्नु भन्छ, यदि वर्ष दिनमा गर्नु तपाईँले असम्भव छ, आर्थिक अवस्था कमजोर छ भने 2-2.5 वर्षमा गर्नुहोस् बरु त्यो चल्छ, तर पण्डितजी अलिक धेरै राखेर गर्नुभयो भने काम पनि पुरा हुन्छ, राम्रो हुन्छ क्या। जाप त गर्नु पर्यो नि, शनि लागेको छ भने शनिको 23,000 जाप गर्नु पर्दो रहेछ होइन, सङ्कट लागेको छ भने सङ्कटको 8,000 जाप गर्नुपर्छ, राहु चलेको छ भने 18,000 जाप गर्नु पर्यो, केतु भन्ने ग्रह चलेको छ भने तपाईँले गर्नुपर्छ 17,000 जाप गर्नु पर्यो, हो कि होइन। यसरी जाप नगरेको त हुँदैन, उल्का भन्ने ग्रह चलेको छ भने 6,000 जाप गर्नु पर्यो क्या, अनि बल्ल ग्रह शान्ति गरेको फल पाइन्छ। यति जाप गरेर मात्रै भयो त फेरि भएन, तर्पण गर्ने, हवन गर्ने, मार्जन गर्ने, ब्राह्मण भोजन गराउने, यी कार्य सबै गर्नुपर्छ। यस्तै गरेर तपाईँले रत्न कवच धारण गर्नुभयो भने सधैँभरि आफ्नो शरीरमा नै बसिराखेको हुन्छ रत्न कवच, त्यसले तपाईँलाई सुरक्षा भने गरिराखेको हुन्छ, सुरक्षा यसले तपाईँलाई दिइराखेको हुन्छ, विशेष गरी चाहिँ यो काम तपाईँले गर्नु। अब यो ग्रह शान्ति गर्नको लागि चाहिँ शुक्र अस्त बृहस्पति अस्त भएको बेला पनि गर्न हुन्छ भनेर लेखिया छ, तर सकभर नगर्ने होइन।
किन गर्ने, मन अलिकति खल्लो भई भई किन गर्ने, तपाईँले गर्न मन लाग्यो भने कात्तिकको 10 गते 11 गते पछि फेरि एकचोटि ग्रहदशा हेराएर अनि त्यसपछि ग्रह शान्तिहरू गर्न पाउनुहुन्छ, गर्न पाइयो। यी कुरालाई विशेष ख्याल गर्नुपर्छ। जस्तै विवाह गर्न खोजिराख्नु भएको छ भने तपाईँ कोहीसँग प्रेममा हुनुहुन्छ होइन, सम्बन्धमा हुनुहुन्छ भने उहाँसँग विवाह गर्न हुन्छ कि हुँदैन होइन, अहिले प्रेम हुँदाखेरि त ठिकै छ के अरे, हाम्रो सम्बन्ध राम्रै छ, पछि विवाह भइसकेपछि के होला भन्ने मनमा लागेको छ भने तपाईँले हामीलाई फोन गर्नुहोस्, मेसेन्जर र मेसेज गर्नुहोस्, दुवैजनाको जन्ममिति र जन्म समय, हुन्छ भने हुन्छ भन्छु, हुँदैन भने हुँदैन भन्छु, हुँदैन भने के कारणले गर्दा हुँदैन पनि म प्रमाणसहित तपाईँलाई जानकारी गराउँछु। कुरा बुझ्नु भने यसमा यस्ता कुरामा तपाईँले विशेष ख्याल गर्नुपर्छ भन्न मैले तपाईँलाई खोजेको, अरू केही पनि होइन। विशेष गरी चाहिँ कुनै पनि तपाईँलाई जिज्ञासाहरू छन् आफ्नो आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी तपाईँलाई आवश्यक परेका छन् भने तपाईँले हामीलाई फोन त गरिराख्नु भएको छ, तपाईँले फोन दैनिक रूपमा फोन गर्न सक्नुहुन्छ। आफ्नो आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला। अब बुझ्नुभयो त, ग्रह शान्ति गर्दाखेरि तपाईँको किन ग्रह शान्ति नभएको रहेछ त, तपाईँलाई किन राम्रो नभएको रहेछ त, त्यही भएर त म भन्छु तपाईँलाई, ग्रह शान्ति गर्दा राम्रो तरिकाले पण्डितजीहरू, राम्रो राम्रो विद्वान विद्वान पण्डितजीहरू राखेर तपाईँले ग्रह शान्ति गर्नुहोस्, लटपटक ग्रह शान्ति नगर्नुहोस्, यसरी गर्नु हुँदैन भन्छु म। त्यही भएर ग्रह शान्ति गर्दाखेरि तपाईँले अग्नि जुराउनु पर्छ, रुद्री जुराउनु पर्छ होइन, त्यो दिन हवन गर्न मिल्ने हुनुपर्छ, अनि रुद्री पनि जुराउन मिल्ने हुनुपर्छ। कतिले के भन्नुहुन्छ, गुरुबाहरूले के भनिदिनुहुन्छ भन्दा तपाईँको चाहिँ एउटा जुरे भइहाल्छ नि भन्नुहुन्छ, एउटा जुरेर त कहाँ हुन्छ त, एउटा मात्रै जुरेर त हुँदै हुँदैन नि, दुइटै जुर्नु पर्यो नि। किन दुइटा जुर्नु पर्यो भन्दा, जस्तै अग्नि जुरेको छ भनेको होम जुरेको छ भने होम त गर्न पाइयो, अनि रुद्री नगरिकन ग्रह शान्ति हुन्छ त, रुद्री नगरिकन ग्रह शान्ति त हुँदैन, रुद्री पनि त गर्नु पर्यो। दुर्गाजीको पाठ, चण्डी पाठ भन्छ, दुर्गा सरस्वती पाठ गर्नु पर्यो होइन, जस्तै गरी तपाईँको शनि महाकाल सन्मृत्युञ्जय पाठ गर्नु पर्यो, महामृत्युञ्जय मन्त्रहरू जाप पनि गर्नै पर्यो, रुद्री गर्ने, चण्डी पाठ गर्ने, होम गर्ने, नवदुर्गाको पूजाहरू गर्ने, पाठ पारायण गराउने, नवग्रहको शान्ति गराउने, नवग्रहको स्थापना गरेर पूजा गर्ने, षोडश मातृका, द्वारा मातृका, तोरण मातृकाहरू पूजा गर्ने, सबै विधि हुन्छ, दिनभरि समय लाग्छ। एक दिनमा मजाले गर्ने हो भने बिहानदेखि बेलुकासम्म समय लाग्छ गर्दाखेरि। मेन कुरा भनेको के हो भन्दा, ग्रहको जप हो, जाप हो, एउटा दुईटा तिनवटा पण्डित राखेर ग्रह शान्ति कहिले नगर्नु है, यसरी ग्रह शान्ति गर्नु हुँदैन, सक्नुहुन्न भने दुई वर्षमा एक फेरा गर्नु बरु होइन, तर हरेक वर्ष गर्नुपर्छ। घरमा सत्यनारायणको पूजा, रुद्री पूजाहरू लाउने, सत्यनारायणको पूजाहरू त अब वर्षमा 4 फेरा लाउनु भनेको छ, नारायण पूजा लाउँदाखेरि फेरि सबै गाउँले डाक्नुपर्छ भन्ने पनि छैन क्या, गाउँले डाक्नु पर्दैन, गाउँले ओल्लो घर पल्लो घर छर छिमेकलाई प्रसाद पञ्चामृत अपुङ्गोहरू प्रसादहरू बेलुका पूजा सकेपछि टपरा टपरामा लगेर दिने हो प्रसाद है, आज हाम्रो घरमा नारायण पूजा गरेका थियौँ हामीले भनेर। अनि ठुला ठुला तपाईँले वर्षमा एक फेर सबैलाई बोलाउनुहोस्, खुवाउनुहोस्, पिलाउनुहोस्, तर जस्तै तपाईँले वैशाखको 1 गते सत्यनारायणको पूजा लाउनुपर्छ, वैशाखको 1 गते है, अनि त्यसपछि तपाईँले लाउनुपर्छ साउनको 1 गते, त्यसपछि कात्तिकको 1 गते, त्यसपछि माघको 1 गते लाउनु पर्यो, कात्तिक माघ साउन र वैशाख, यी 4 पटक तपाईँले सत्यनारायणको पूजा लाउनु भयो भने भइहाल्छ। अनि अब ग्रह शान्ति गर्ने भन्नुहुन्छ, पैसा छैन कसरी गर्ने ग्रह शान्ति भन्ने पनि मनमा लाग्यो भने, पैसा नहुनेलाई पनि त ग्रह शान्ति गर्नु पर्यो, ग्रह त लाग्छ उहाँहरूलाई पनि, के गर्ने ग्रह शान्ति गर्ने पैसा नहुनेले, गायत्री मन्त्र जाप गर्ने, तपाईँहरूले गायत्री मन्त्र 108 पटक बेलुका जप गर्ने, 108 पटक बिहान जाप गर्ने। अब योभन्दा पहिला गायत्री मन्त्र जाप गर्नु भएको थिएन, वर्तमान त भएको, बीचमा छोड्नु भयो तपाईँले भने एउटा गौदान गर्ने, प्रायश्चित्त गौदान गर्ने है, गौदान गरिसकेपछि तपाईँले
अनि गायत्री मन्त्र जाप गर्न सुरु गर्नुहोस्। है बिहान पनि उठ्ने, नुहाई धुवाई गर्ने, चोखो वस्त्र धारण गर्ने, अनि एउटा माला र झोली किन्नुहोस्, अनि आचमन गर्ने, प्राणायाम गर्ने, गायत्रीको ध्यान गर्ने, अनि त्यसपछि तपाईँले चाहिँ गायत्री मन्त्र जाप गर्नुहोस् 108 पटक। अनि तपाईँले दीक्षा मन्त्र लिनु भएको छ भने गायत्री मन्त्र जाप गरिसकेपछि फेरि दीक्षा मन्त्र जाप गर्ने। अब छोरा मान्छेले त गायत्री मन्त्र लिनु भएको छ, छोरी मान्छेले लिनु भएको छ कि छैन, फेरि विवाह भयो कि भएन तपाईँहरूको, विवाह भएको छ भने गायत्री लिइहाल्नुपर्छ, एउटा नारायण पूजा लगाएर आफूले गायत्री सुनिहाल्नुपर्छ, गायत्री मन्त्र सुन्ने अनि जाप गर्ने। अब विवाह पनि भएको छैन, गायत्री मन्त्र पनि जाप गर्नुहुन्न होइन, बाबुहरूको चाहिँ छोरा मान्छेको व्रत बन्धन भएको छैन भने अर्को काम कार्यमा रोकआउट आएको छ, बिजनेस व्यापार ठप्प भएको छ भने मूल मन्त्र जाप गर्ने। मूल मन्त्र भनेको हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण हरे हरे। यो मन्त्र तपाईँले मनमनमा भनिराख्ने, यसको लागि चाहिँ बसेर थुपुक्क बसेर गर्नु पर्दैन, मनमनमा भन्ने हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। मोबाइलमा चलाउँदा, भिडियो गेम खेल्दा, टिकटक चलाउँदा, फेसबुक चलाउँदा होइन, तपाईँले चाहिँ मोबाइलमा च्याटिङ गर्दाखेरि पनि मनमनमा भन्न त सकिन्छ नि त, हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। यसरी यो मूल मन्त्र हो, महामन्त्र भन्छ यसलाई, यो मन्त्र जाप गर्नु। व्यापारी धेरै गर्नुहोस् त, धेरै गर्नु पर्दैन, एक हप्ता गर्नुहोस्, 15 दिन गर्नुहोस्। व्यापारीले तपाईँको व्यापारमा राम्रो भएन भने मलाई फोन गर्नु ल, गुरु भएन त भनेर फोन गर्नु ल। तर सधैँभरि यसैले मात्रै हुन्छ भन्ने होइन नि, फेरि केही समयको लागि यसले गराउँछ, सुरुवाती चरणमा राम्रो पाइदिन्छ, तर हामीले पनि व्यापारमा मेहनत गर्नुपर्ने, ग्रह शान्ति गर्नुपर्ने होइन, कुनै दशाले फापेको छैन त्यसको रत्न कवचहरू धारण गर्नुपर्ने कुराहरू पनि हामीले गर्नुपर्छ, नगरिकन चाहिँ हुँदैन भन्ने हो क्या। 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौ। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौं। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा पनि गर्नु भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद समितिलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तु शास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: चाहिनो समय सूचक अहिले बिहानको 8 बज्यो
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी M2063 बमोजिम दर्ता भएका कम्पनीको म्याग भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359।
4: नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली छठ तथा नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विशिष्ट सदस्य आजीवन सदस्य एकल सदस्य साधारण सदस्य तथा शुभ चिन्तकहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: सभापति जीवाखर ढकाल नेपाल रेड क्रस सोसाइटी दुबेनगर उपशाखा भरतपुर 26।
6: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
7: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
6: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
7: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
0: विजया दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन फोन 0556-93-495।
8: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण श्रोताबिन विज्ञापनदाता शुभेच्छुक शेयर सदस्य लगायत देश विदेशमा छरिएर रहनु भएको सम्पूर्णलाई सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: भर्खरै शुभकामना दिँदै हुनुहुन्थ्यो रेडियो साहिनोका व्यवस्थापक विश्वनिधि अर्याल।
0: विजया
9: दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अध्यक्ष राम बहादुर भण्डारी प्रधान अध्यापक दुर्गा प्रसाद सापकोटा जानकी मावी भरतपुर 27 मेघौली। डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
10: स्क्रब टाइफस रोगका लक्षणहरू। धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू। खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
9: विजया दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: शहीद स्मारक कलेज भरतपुर महानगरपालिका 19 बखानपुर शारदानगर चितवन। फोन 0556-591-031 मोबाइल 98550-53281 98491-24782।
12: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन खुन्नी।
13: नानी के भयो किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
14: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
13: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
14: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सही।
13: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
14: सम्पर्क नम्बर 9845082997,
15: 9850109997।
1: रेडियो स्पाइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट स्पाइनो।

मङ्सिर 5 गतेको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बसौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा समस्त ग्राहक महानुभावहरू, शुभेच्छु देश तथा विदेशमा छरिएर रहनुभएका नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: मिरर फोटो एवं भिडियोग्राफी भरतपुर महानगरपालिका 19 शारदा नगर टाउन चितवन। मोबाइल 98550-82997 98550-10997।
3: विजया दशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, मित्रहरू, व्यवस्थापन समितिका सदस्यहरू, अभिभावकहरू, शिक्षा प्रेमी व्यक्तिहरू, शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान, बुद्धि, विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष राम बहादुर भण्डारी, प्रधान अध्यापक दुर्गा प्रसाद सापकोटा, जानकी मावी, भरतपुर 27 मेघौली।
2: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण श्रोताबिन, विज्ञापनदाता, शुभेच्छुक, शेयर सदस्य लगायत देश विदेशमा छरिएर रहनु भएको सम्पूर्णलाई सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भर्खरै शुभकामना दिँदै हुनुहुन्थ्यो रेडियो साहिबका व्यवस्थापक विश्वनिधि अर्याल। नेपालीहरूको महान चाड विजय दशमी, शुभ दीपावली र छठ पर्व 2079 शुभ उपलक्ष्यमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरू, शुभ चिन्तकहरू, आफन्त इष्टमित्र लगायत देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ आधुनिक तथा आकर्षक डिजाइनका गरगहना बनाइन्छ। न्यू बिन्दवासिनी सुन चाँदी पसल, भरतपुर 18 चनौली बजार चितवन। प्रोप्राइटर विष्णु रसाइली। मोबाइल 98460-35545 98550-51439।
1: बड़ा दशैं, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी, जनप्रतिनिधि सदस्यजीवहरू, कर्मचारी, साझेदार संघ संस्था, शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनुभएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अमृत राज हमाल, वडा अध्यक्ष एवं भरतपुर महानगरपालिका 16 परिवार।
1: नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा समस्त ग्राहक महानुभावहरू, शुभेच्छुक देश तथा विदेशमा छरिएर रहनुभएका नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सनराइज कपी उद्योग, नारायणगढ़ चितवन। प्रोप्राइटर रामकृष्ण ढकाल। मोबाइल 98550-52702।
7: रेडियो साइनो 89.8 मेगाहर्ट्ज। तपाई हाम्रो अटुट साइनो।
8: साइनो समय सूचक अहिले बिहानको 9 बज्यो। It's 9 a.m.

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बुढ़ी गण्डकीमा आइतबार आएको बाढ़ीको कारण हिम पहिरो भएको बताइएको छ। केन्द्रले बुढ़ी गण्डकी बाढ़ी सम्बन्धी स्थिति प्रतिवेदन सार्वजनिक गर्दै 10 अक्टोबरमा माथिल्लो भागमा हिमपात भएको छ र सोही भागबाट ठूलो हिम पहिरो वा चट्टानी पहिरो शुरू भएको देखिएको बताएको छ। केन्द्रको भौगोलिक तथा भौगर्भिक विश्लेषणका अनुसार पारीको उद्गम स्थलमा 6 अक्टोबरको स्याटेलाइट तस्वीरमा कालो रेखाभित्रको माथिल्लो भागमा हल्का हिउँ र पठारी ढलान मात्र देखिएको थियो। 10 अक्टोबरको तस्वीरमा माथिल्लो भागमा व्यापक नयाँ हिमपात भएको छ र सोही उच्च भागबाट ठूलो हिम पहिरो वा चट्टानी पहिरो शुरू भएको देखिन्छ। केन्द्रले भनेको छ घेग्रान भावको बाटो 10 अक्टोबरको तस्वीरमा माथिल्लो हिमशेखरबाट एउटा गाढ़ा कालो रेखा शुरू भएर ठाडो खोज हुँदै तलतिर तीव्र गतिमा बगेको देखिन्छ। यसले भीषण हिम पहिरो वा लेदु पहिरोले बाटोका वनस्पति र माटो बढ़ाएर लगेको संकेत समेत गरेको केन्द्रको विश्लेषण छ। भाव र थुप्रिने प्रक्रिया तीव्र हुँदै बगेको उक्त लेदो चुम्लिङ र रिप्चेत नजिकै रहेको मुख्य नदीको दोभानमा पुगेर थुप्रिएको केन्द्रको भनाइ छ। तल्लो उपत्यकामा बनेको गेग्रानको थुप्रोले केही समयका लागि नदीको प्राकृतिक भावमा बाधा पुर्याएको छ। केन्द्रले भनेको छ यसले थानीको सम्भावनालाई समेत संकेत गर्दछ। बाढ़ी र पहिरोका कारण देशका विभिन्न 5 जिल्लाका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान अध्यावधि गरेको तथ्याङ्क अनुसार राजमार्गको अवस्थाबारे जानकारी गराएको हो। प्रहरीको विवरण अनुसार गण्डकी प्रदेशको एक सड़क खण्ड पूर्ण रूप अवरूद्ध छ भने अन्य 4 जिल्लाका सड़क एकतर्फी रूपमा मात्र सञ्चालनमा छन्। प्रहरी तथ्याङ्क अनुसार गण्डकी प्रदेश अन्तर्गत गोर्खा जिल्लाको सड़क पूर्ण रूपमा बन्द छ। असोज 25 गते बिहान 5:30 बजे आएको बाढ़ीले आरूघाट गाउँपालिका कड़ा नम्बर 2 र 3 तथा वड़ा नम्बर 9 स्थित नयाँ पुल क्षेत्रमा क्षति पुर्याएको छ। सोतीमा रहेको फलामी पुल प्रहरीको विवरणमा उल्लेख छ र गोर्खाको आरूघाटबाट धादिङ जोड्ने सड़क पूर्ण रूपमा अवरोध छ। गण्डकी प्रदेश अन्य 3 जिल्लामा भने सड़क एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका 2 वैशरीमा असोज 10 गते बिहान 5:50 बजे खसेको पहिरोका कारण प्रभावित बेनी जोमसोम सड़क खण्ड हाल एकतर्फी सुचारू छ।

0: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
1: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
0: विशेषताहरू:
1: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
0: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
1: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
1: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिसवासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र ढिला संग्रौला निर्वाचित भएका छन्। खुल्ला उपसभापतिमा भण्डारी 3,735 र आचार्य 2,342 मतसहित विजयी भएका हुन्। त्यस्तै समावेशी उपसभापतिमा विनोद चौधरी 1,745 मतसहित निर्वाचित भएका हुन्। महामन्त्रीको खुल्लातर्फ प्रदीप पौडेल 4,194 र उदय शमशेर राणा 2,330 मतसहित निर्वाचित भएका छन्। महिला महामन्त्रीमा ढिला संग्रौला 3,118 मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। यसअघि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन्। त्यस्तै वरिष्ठ उपसभापतिमा विष्णु प्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भएकी छन्। खुलातर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा राम हरि खतौड़ाले अग्रता लिएका छन्। हालसम्म गणना भएको मत परिणाम अनुसार खतिवड़ाले 768 मत प्राप्त गरेका छन्। अजय शिवाकोटीले 548 मतसहित दोस्रो स्थानमा रहँदा दिल्ली राज सुवेदीले 439 मत प्राप्त गरेका छन्। त्यस्तै देवेन्द्र राज कडेलले 334, विकास कोइरालाले 284, राजीव ढुंगनाले 253, रमेश प्रसाद भमलाले 205, अमित कुमार अरियालले 176 र विमल राज छेत्रीले 61 मत प्राप्त गरेका छन्। खुलातर्फ सहमहामन्त्री पदमा 2 जना निर्वाचित हुने व्यवस्था छ। संघीय संसद अन्तर्गतको संसदीय चुनाव समितिको 17 बैठक आज बस्दैछ। सिंहदरबार स्थित संसद सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा आज बिहान 9:15 बजे बैठक बस्न लागेको हो। बैठकको शुरूमा प्रस्तावित राजदूतहरू विरूद्ध परेका उजुरीबारे छलफल हुने कार्यसूची छ। प्रस्तावित राजदूतहरू पर प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी छलफल गरिनेछ। सूचनामा भनिएको छ, उजुरीकर्तासँगको छलफल सकिएपछि 4 दिनका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई शुरू हुनेछ। समितिमा भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डे र चीनका लागि प्रस्तावित डाक्टर कल्याण राज शर्मालाई सुनवाईका लागि बोलाएको छ। त्यसै गरी अमेरिकाका लागि प्रस्तावित चिरञ्जन थापा र बेलायत संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबराको पनि सोही दिन सुनवाई हुनेछ। यी 4 जनालाई सुनवाईका लागि समिति समक्ष आमन्त्रण गरिएको छ। यी मुख्य कार्यसूचीका अतिरिक्त बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने समितिले जनाएको छ। समितिका सहसचिव लक्ष्मी प्रसाद गौतमले सूचना जारी गर्दै सदस्यहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार देशका हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार कड़ाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। त्यसका अन्य हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कडाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। त्यसै गरी कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने विषयमा युद्ध विराम गर्ने सहमति भएको दावी गरेका छन्। यसबारे रूसले औपचारिक प्रतिक्रिया पनि नदिएको बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने ट्रम्पको घोषणाबारे आफूले पनि समाचारबाट जानकारी पाएको बताएका छन्। उनले रूस ऊर्जा क्षेत्रसँग सम्बन्धित युद्ध विरामका लागि सहमत भए युक्रेन पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया समेत दिएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले ऊर्जा युद्ध विरामप्रति समेत समर्थन जनाएका छन्। पछिल्ला महिनामा दुवै देशले एकअर्काका ऊर्जा पूर्वाधार र अन्य महत्वपूर्ण संरचनालाई लक्षित गरी आक्रमण तीव्र बनाएका छन्। यस्तो अवस्थामा ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने सहमति कार्यान्वयन भए युद्धको प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। र आईसीसी क्रिकेट विश्वकप लिग टूमा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछि आएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमै समेटियो। सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी र नन्दन यादवले समान 2-2 विकेट लिएका छन्। जितसँगै नेपालले लिग टूमा 33 खेलबाट 12 जितसहित 26 अंक जोड़ेको छ। नेपाल तालिकाको 7 स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अंकसहित 7 स्थानमा झरेको छ। जितसँगै विश्वकप लिग टूमा नेपालले अंक तालिकामा सुधार ल्याएको छ। हाउस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सफाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.1 मेगाहर्ट्ज।
1: नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्बतको पावन अवसरमा हामी नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा समस्त ग्राहक महानुभावहरू सुधीछुक देश तथा विदेशमा छरिएर रहनुभएका नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका 19 शारदा नगर टाउन चितवन। मोबाइल 98550982997 98550102997।
3: विजया दशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, मित्रहरू, व्यवस्थापन समितिका सदस्यहरू, अभिभावकहरू, शिक्षा प्रेमी व्यक्तिहरू, शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान, बुद्धि, विवेक र समृद्धि।
4: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाई हाम्रो अटुट साइनो।
5: खरो विषयमा चरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चा डिसो फाइबर नेट
6: एक साथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको आजको श्रृंखलामा पनि हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्दैछौं। काठमाडौँ उपत्यकामा रेडियो दारेन 99.1 मेगाहर्ज पनि यतिखेर तपाईँहरूले सुनिराख्नु भएको छ। नेपाली बहसलाई हामी विशेष गरी पछिल्लो नेपाली कंग्रेसको 15 महाधिवेशन र त्यसले दिन खोजेको सन्देशतर्फ पनि हामी इंगित गराउन चाहन्छौ। देशमा बाढ़ी पहिरो वितण्डा छ, पुरानै गाउँ निको नहुँदै बुढ़ी गण्डकीमा विनाशकारी बाढ़ी आयो, चाँडबाँडको मुखमा फेरि अर्को विपत्ति आएको छ। आज बड़ा दशैंको दोस्रो दिन हो, तर पहिलो दिनमै घट स्थापनाकै दिन देशले निकै ठूलो विपत्ति बेहोर्नु पर्यो। आदरणीय श्रोता, डेढ़ महिनामै तीन ठूला प्राकृतिक विपत्ति आए। बुढ़ी गण्डकी बाढ़ीमा 5 जना बेपत्ता छन्, 45 घर, 4 जलविद्युत, 4 पुल, 34 गोठमा क्षति पुगेको छ। कृषिमा पुगेको क्षतिको विवरण आउन बाँकी रहेकाले अझ कति क्षति भएको छ भन्ने यकीन हुन सकिरहेको परिस्थिति छैन। आदरणीय श्रोता, यो विपत्तिले, यो समस्याले हामीलाई पटक पटक अलर्ट गराइरहेको छ। बेलैमा सूचना हुँदाखेरि मानवीय क्षति चाहिँ टरेको छ। 5 जना सम्पर्क बाहिर रहे तैपनि प्रभावकारी सूचनाका कारणले गर्दाखेरि अहिलेको अवस्थामा केही व्यक्तिहरू मात्रै सम्पर्कविहीन हुन पुगे र धेरै व्यक्तिहरू चाहिँ बचेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौं। दशैंको दोस्रो दिन छ, तै पनि दशैं आएको जस्तो एकदमै उल्लास छैन, किनभने देशले निकै ठूलो विपत्ति बेहोर्नु परेको छ। सबैको ध्यान त्यतापट्टि छ। नेपालीहरूको महान चाड़ बड़ा दशैंको दोस्रो दिन आइतबार घट स्थापना गरे औपचारिक रूपमा यो वर्षको दशैं शुरू भयो। दशैंको दोस्रो दिन आज सोमबार ब्रह्मचारिणीको पूजा आराधना गरिँदैछ। शक्तिपीठहरूमा देवी ब्रह्मचारिणीको पूजा आराधना गरिने शास्त्रीय मान्यता छ। हिन्दू धर्मशास्त्रमा ब्रह्मचारिणीलाई ब्रह्म विद्या तथा शक्तिकी देवीका रूपमा पनि पूजा पूजन गर्ने प्रचलन छ। आदरणीय श्रोता, अनि कंग्रेसको निर्वाचनको मतगणना भइरहेको छ। आदरणीय श्रोता, अहिलेको अवस्थामा तपाईँलाई जानकारी गराउन चाहन्छौ। नेपाली कंग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर र दिला चंग्रौला निर्वाचित भएका छन्। खुला महामन्त्रीतर्फ पौडेलले 4194 र राणाले 2330 मत पाउँदै विजय भएका छन्। खुला महामन्त्रीतर्फका अन्य प्रत्याशीहरूमा डाक्टर सुनिल शर्माले 2257 मत प्राप्त गरे भने गुरुराज घिमिरेले 1513, मेनसिंह महरूले 1134, अमरसिंह पुनले 1125, शंकर तिवारीले 123 र डाक्टर सन्तोष उपाध्यायले 97 मत परे। आदरणीय श्रोता, यसै गरी महिला महामन्त्रीमा डाक्टर ढिला संग्रौला पन्त 3118 मत सहित निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय बिनाले 2864 र रीता खनालले 804 मत प्राप्त गरेका छन्। उपसभापति पदमा भने चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भइसकेका छन्। आदरणीय श्रोता, आजको नेपाली भाषामा हामी नेपाली कंग्रेसको मतगणना जारी छ र प्रदीप पौडेल र उदय शमशेर राणा महिलातर्फ डॉ डिला संग्रौला निर्वाचित भइसकेको एउटा परिस्थिति छ। आजको नेपाली भाषामा हामी यस विषयमा पनि चर्चा परिचय गर्नेछौ। छोटो विषय नै छौ, विषयपछि उपस्थित हुनेछौ।

लिँदा 37,700 रुपियाँसम्म क्यास ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: सहित संग चाड पर्व उपहारे उपहार।
1: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिव अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ्ट एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

यो दसैँमा बेकुका सामान किन्दा 20,200 रुपियाँसम्म क्याश ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: पर्वमा सुजीका साना घर आएसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनाऊ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेगौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको
1: खरो विषयमा खरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति प्रेरणी चल्छौ डिस होम इन्टरनेट।
2: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता सांसद सागर लेखा समितिका सभापति भरत बहादुर खड्का हुनुहुन्छ। खड्काजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद।
2: सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्नुभयो, पछि छोड्नुभयो होइन? के भन्नुभयो सभापतिजीले? ललिपप के दिनुभएको थियो?
3: होइन होइन, त्यस्तो केही होइन। राजनीति भनेको एउटा मिसनको लागि, एजेन्डाको लागि गर्ने विषय हो। राजनीति गर्दा पद पनि प्राप्त हुन्छ, तर मिसन ठूलो कुरो हो। र कतिपय कुराहरू अहिलेको परिस्थितिमा मैले एजिस्टे पछाडि सर्दा ठिक हुन्छ भनेपछि मिसनका लागि मैले त्यो सहयोग गरेको कुरा हो। त्यसमा मेरो कुनै गुनासो छैन, मेरो कुनै शर्त पनि छैन, गुनासो पनि छैन।
2: तपाईँ एक स्टे पछाडि सर्नुभयो। कंग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर, दिला संग्रौलाले बाजी मारिसक्नु भएको छ। यतापट्टि हेर्दाखेरि चाहिँ उपसभापतितर्फ पनि होइन, यतापट्टि विनोद चौधरी लगायतहरूले, चन्द्र भण्डारी लगायतले बाजी मारिसक्नु भएको छ। यो कस्तो खालको टीम आयो यो पन्ध्र महाधिवेशनबाट?
3: नहीं, ठिक छ। यो अब एउटा नेपाली कांग्रेस, तपाईँ जस्तो मिडियाका मित्रहरूलाई सबै कुरा थाहा छ, एउटा प्रजातान्त्रिक पार्टी हो, एउटा स्वच्छ प्रतिस्पर्धात्मक रूपमा साथीहरू आएका छन्। सर्वप्रथम त म सभापति लगायत सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक शुभकामना र बधाई पनि दिन चाहन्छु। कार्यकालको सफलताको पनि म कामना गर्न चाहन्छु। किन भन्दा डेमोक्रेटिक पार्टीमा त यी स्वच्छ प्रतिस्पर्धाको आधारमा नै आउने हुन्। त्यसलाई अब जनमत जसको पक्षमा छ ऊ आउने हो, र यसलाई अब हार जित भनेको कुरा यो भित्र एउटा आन्तरिक प्रजातन्त्रलाई दरिद्र बनाउने किसिमले लिनुपर्छ। यसलाई हार जितको विषय बनाउनु हुँदैन। यो त हाम्रो आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने हाम्रो एउटा प्रक्रिया हो। त्यसरी यो अभ्यास पनि हुनुपर्छ। लोकतान्त्रिक पार्टीभित्र यो अभ्यास हुनु जरुरी हुन्छ। लोकतन्त्रलाई यसले बलियो बनाउनुपर्छ। हार र जितलाई उन्मादको रूपमा जित्ने मान्छेले र हार्ने मान्छेले यसलाई कुनै आज पूर्वाग्रहको रूपमा लिनु हुँदैन, निराश पनि हुनु हुँदैन। यो प्रक्रियालाई हामीले एउटा सहभागी बन्यौं, र सबभन्दा ठूलो कुरा त महाधिवेशनलाई सफल बनाएका छौं। यो नै सबैभन्दा ठूलो उपलब्धि हो, किनभने हामी असाधारण परिस्थितिमा महाधिवेशन गरेका थियौं। यहीको सबैभन्दा ठूलो उपलब्धि भनेको एउटा शान्तिपूर्ण ढंगले करिब करिब 6-7 हजार प्रतिनिधिहरूले भाग लिएर यसलाई सफल बनाउनु भनेको यो सबैभन्दा ठूलो उपलब्धिको रूपमा मैले लिएको छु। गमजी,
2: अब खड्काजी, जस्तो देशभरका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरे, इतिहासमै धेरै महाधिवेशन प्रतिनिधिहरू पनि आकाशी
3: बन्यौं, र सबभन्दा ठूलो कुरा त महाधिवेशनलाई सफल बनाएका छौं। यो नै सबैभन्दा ठूलो उपलब्धि हो, किनभने हामी असाधारण परिस्थितिमा महाधिवेशन गरेका थियौं। यहीको सबैभन्दा ठूलो

0: जो आउनुहुन्छ अब महाधिवेशन प्रतिनिधिहरूले दिएकै मतका आधारमा चाहिँ उहाँहरू नेतृत्वमा आउनुहुन्छ। तर अहिलेको 15 महाधिवेशन जुन नियतका साथ अर्थात जुन लक्ष्यका साथ चाहिँ यसलाई आयोजना गरियो, विशेष महाधिवेशन पछाडिको एउटा परिस्थितिमा चाहिँ यसलाई अगाडि बढाइयो, यो मिशन चाहिँ पूरा भएको मिशन कम्प्लिटका रूपमा चाहिँ लिन मिल्छ वा चाहिँ केही त्रुटिहरू केही समस्याहरू पनि सृजित भए?
1: निश्चित रूपमा यति ठूलो महाधिवेशन गर्न केही कमी कमजोरी त रहन सक्छन्, त्यसका बावजुद पनि यो सफल भएको छ। यो साँच्चीकै भन्ने हो भने मैले अघि भने विषम परिस्थितिमा पनि यत्रो महाधिवेशन गर्ने भनेको कुराहरू सफल भएको यसलाई हामीले मान्छौ, पूर्ण सफल नै हो। अब एउटा कुरो के हो भन्दाखेरि अब यो चार पाँचवटा पुस्ताको यसमा सहभागी छ, अब विभिन्न परिव्यक्ति पनि यहाँभित्र छ, र अब यो नयाँहरूको जोश जागर र ऊर्जा र पुरानाहरू परिष्कृत छन् पाका छन्, त्यसरी यो सबैको अनुभवहरूलाई संयोजन गरेर पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउनुको अर्को विकल्प छैन। किन भन्दाखेरि यसका डेमोक्रेसीका केही भेल्युजहरू छन्, ती भेल्युजहरूको आधारमा नै यो पार्टी अगाडि बढ्ने हो। त्यसैले कांग्रेस प्रजातन्त्रको अनुयायी हो भन्नको कारण नै यही हो। सबैभन्दा अब ठूलो कुरो के हो भन्दा गगनजीले सभापति हुनुभएको छ, हिजो र अबको परिस्थिति उहाँको जिम्मेवारी बदलिएको छ। किन भन्दाखेरि अब साँच्चीकै उहाँले अब काम गर्नुपर्ने अवस्था आएको छ। त्यसैले अहिले देश अहिले पनि सरकार चलेको छ, दुई तिहाई नजिक छ, तर अहिलेको पार्टीले आफूलाई संस्थापन ठानेको जस्तो मलाई लाग्दैन। त्यसैले अहिले पनि कांग्रेस प्रमुख प्रतिपक्षमा छ, संस्थापन पक्ष कांग्रेस जस्तो देखिन्छ। अब गगनजीले के गर्नुपर्छ भन्दाखेरि पहिलो प्राथमिकता बाहिर छुटेका नेता र कार्यकर्ता, कांग्रेसका कार्यकर्ता बाहिर छुटेका नेताहरूलाई कसरी पार्टीमा समाहित गर्ने, यो पहिलो चाहिने उहाँको एजेण्डा हुनुपर्छ, प्रयास हुनुपर्छ, र सबैलाई मिलाएर जाँदाखेरि कांग्रेस बलियो हुन्छ, लोकतन्त्र बलियो हुन्छ। अब उहाँको उहाँले त अब यो मुलुकका जनताहरूले पनि उहाँमाथि ठूलो भरोसा गरेको जस्तो मलाई लाग्छ। त्यसैले अब उहाँले नेपाली कांग्रेसको त सभापति र गार्जियन त भइसक्नुभयो, अब यो राष्ट्रको गार्जियन हुने हैसियत उहाँले राख्न सक्नुपर्छ, त्यो अवसर उहाँलाई प्राप्त छ। अब चुनाव जित्ने, सभापति हुने, प्रधानमन्त्री हुने भन्ने मात्रै ठूलो कुरो होइन, त्यो एउटा पाटो होला, तर अब गगनजीले यो देशको गार्जियनसिप, गगन एउटा यो देशको एउटा भरोसा पर्ने गार्जियनसिप, सबैको सबैले विश्वास गर्ने खालले उहाँले आफूलाई अगाडि बढाउनु पर्छ, त्यसमा हाम्रो पूर्ण सहयोग हुन्छ, त्यो अवसर उहाँलाई प्राप्त छ। त्यसैले गर्दाखेरि हाम्रो चाहना के हो भन्दाखेरि यो एउटा सफल महाधिवेशन भएको छ, उहाँले सम्मानजनक अत्याधिक बहुमत पाउनु भएको छ, उहाँप्रति कार्यकर्ताले ठूलो विश्वास गरेको छ, जनताले पनि ठूलो भरोसा गरेका छ, त्यो भरोसा कुट्न दिनु हुँदैन। राज्यका प्रतिको वितीक्षण जनतामा जो गइराखेको छ, जनतालाई पनि निराश हुन दिनु हुँदैन। हामी प्रमुख प्रतिपक्षमा बसे पनि मुलुकको स्वाधीनता, राष्ट्रिय अखण्डता, संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षा गर्ने तर्फ र सबैको अभिभावक बन्ने हैसियत अब गगनजीले राख्नुपर्छ भन्ने मेरो मान्दछ।
0: एउटा कुरा के छ भने कंग्रेसभित्रको यो 15 महाधिवेशनबाट पनि एक किसिमका वितीक्षणहरू र आन्तरिक रूपमा चाहिँ मतभेदका श्रृंखलाहरू सुनिए। हामीले 15 महाधिवेशन स्थलभित्रै पनि जाँदाखेरि र यसलाई प्यानल नबनाउने, संस्थापन र इतर पार्टीमा बन्दैन भन्ने खालको स्थिति बन्दै गर्दाखेरि सभापतिमै पनि प्रतिस्पर्धा गरेका व्यक्तिले 375 मत ल्याउनु, अहिलेको परिस्थितिमा त्यो सामान्य मत पनि थिएन, र जति पनि तल महामन्त्री, सभामन्त्री, उपसभापति लगायतका पदहरूमा पनि जुन किसिमको प्रतिस्पर्धा थियो र केही व्यक्तिहरूले त्यसलाई मतदानकै दिन मतदानकै पछाडि पनि अलिकति असन्तुष्टि व्यक्त गरेको जस्तो देखिन्थ्यो, त्यहाँभित्र पनि आफ्ना र पराए वा चाहिँ त्यो अलिकति टीम फर्मेशनमा कतै न कतै ल्याकअप भएको कुरा चाहिँ स्वीकार हुन्छ आज?
1: म यसलाई स्वीकार किन गर्दिनँ भने विशेष महाधिवेशनको 5-7 जना कर्ताभित्रको म मान्छे हुँ, र हाम्रो चाहिने 2-3 वटा मुद्दा थियो। एउटा त यो गुटबन्दीलाई अन्त्य नै गर्नुपर्छ, समानुपातिक एकचोटि सुविधा पाइसकेलाई नेक्स्ट टाइम

0: सुविधा दिनु हुँदैन पार्टी सभापतिले केन्द्रीय पदाधिकार दिए पनि वडाबाट नै चुनाव लड्नुपर्छ भन्ने हाम्रा मुद्दा हुन् पहिलादेखि पार्टीभित्र त्यो कुरालाई हामीले निर्णय गरेर नै अगाडि बढेको अवस्था हो त्यसैले मलाई के लाग्छ भन्दाखेरि उपसभापति महामन्त्रीहरू लड्दा आफूसँग नजिक भएका र आफूले जित्ने खालले कसैसँग चाहिने सहभागी हुँदा या सहभागी गराएका छन् त्यो सत्य कुरा हो तर सभापतिको टिम थिएन यो पटक किन भन्दाखेरि उहाँ सचेत हुनुहुन्थ्यो किन भन्दा अब यो सभापतिले गुट बनाइसकेपछि त त्यो पार्टी चल्दैन धेरै दिन त्यो गुटमै जान्छ जस्तो विगतका दिन गुटबन्दी गर्दा गर्दा सबै कार्यकर्ता वाक्क भएर त्यो परिस्थिति आएको हो अब गगनजीलाई म त के भन्छु भन्दाखेरि अब उहाँ सभापति भइसकेपछि उहाँलाई भोट नदिने मान्छेको पनि उहाँ सभापति हो तपाईँले अघि भन्नुभयो 375 मत गयो स्वाभाविक कुरो डेमोक्रेसीमा म गगनजीलाई दिन दिँदैन भन्ने हैसियत पनि राख्छन् नि त मान्छे गगनजी भगवान् त होइनन् नि ईश्वर होइनन् त्यसैले मान्छे हुनुहुन् 375 भोटहरू गगनजीलाई भन्दा बाहिर छ त्यो पनि यो डेमोक्रेसीको सुन्दर पक्ष हो यो प्रतिस्पर्धा गर्दाखेरि यसका सुन्दर पक्ष भनेका यिनी हुन् त्यसैले उहाँले पनि अब के कुरा गर्नु पर्यो भने 375 मत को पनि उहाँ सभापति हो त्यो उहाँको विरूद्धमा गएका छैनन् त्यो प्रक्रियामा समावेश भए उहाँले आफ्नो अभिमत खडीजीलाई राख्नुभयो खडीजी भने काँग्रेसकै मान्छे हो काँग्रेसकै उम्मेद्वार हो त्यसैले यसलाई अन्यथा सम्झनु हुँदैन त्यसो भएका कारणले अब गगनजी संस्था बुन्नु भएको छ संस्था बन्नुपर्छ उहाँलाई मन नपराउने मान्छेलाई पनि को पनि उहाँ सभापति हो अब त्यसैले गर्दाखेरि मलाई के लाग्छ भन्दा गगनजीसँग नजिकमा बसेर काम गर्दाखेरि अब उहाँ यो कुरामा बढी सचेत हुनुहुन्छ अब गुट उपगुट होइन कामको पर्फर्मेन्सको आधारमा अगाडि बढ्नुपर्छ अब काँग्रेस अब यो त एउटा अध्याय हो एउटा वैधानिक बाध्यता थियो यो पटक यसै बेला महाधिवेशन गर्नुपर्ने संवैधानिक र वैधानिक बाध्यता पनि थियो अब प्रक्रियामा हामी पूरा भइसक्यौं सफल भइसक्यौं केही अब सदस्यहरू र सहमहामन्त्रीका रिजल्टहरू ती अब आइहाल्छन् ठूलो कुरा भइसक्या हुनाले अब जनतासँग जोडिनुपर्छ जो काँग्रेसले जनतासँग जोडिनुपर्छ म भन्जी तपाईँलाई अर्को कुरा पनि तपाईँले नसोधेको कुराको म एउटा सल्लाह के दिन चाहन्छु भने अहिले यो देश जहिले पनि सामरिक दृष्टिकोणले अत्यन्त संवेदनशील अवस्थामा छ म जहिले पनि यो कुरामा मेरो आफ्नो चिन्ता छ एउटा सानो अनुभवले हाम्रा ठूला दुई छिमेकी मुलुक विकासका दृष्टिकोणले धेरै अगाडि बढ़िराखेको अवस्था छ अन्तर्राष्ट्रिय क्षेत्रमा पनि धेरै ठूलो फेरबदल आएको छ त्यसैले अब गगनजीको एउटा नेपाली काँग्रेसको पार्टी सभापति 80 वर्ष पुरानो पार्टी डेमोक्रेटिक पार्टीको सभापति भनेको अर्थ लाग्छ विश्वमा अन्तर्राष्ट्रिय जगतमा पनि अब दुईटा छिमेकी मुलुकहरूलाई कूटनीतिक तरिकाले कन्फिडेन्समा राख्नुपर्छ र उहाँहरूलाई विश्वासमा लिनुको अर्को विकल्प छैन छिमेकी बदल्न सकिँदैन र अर्को कुरा विश्वमा आफूलाई या नेपालको परराष्ट्र नीतिलाई पनि विस्तार गर्ने सवालमा अन्य मुलुकसँग पनि विश्वासको वातावरणलाई अगाडि बढ़ाउनु पर्छ नेपालको कुनै पनि दलको नेताले हल्का ढंगले होइन जाने नेपालले एउटा परराष्ट्र नीति निर्माण गरेको छ त्यसको जगमा बसेर हामीले अगाडि बढ़ने हो तर हामी हल्का ढंगले बोलिराखेका हुन्छौं त्यो नेपालको लागि हित हुँदैन नेपाली जनताको लागि पनि हित हुँदैन किनभने हामी अन्डर डेभलपमेन्ट कन्ट्रीभित्र पर्छौ अहिले पनि ह्यान्ड टू माउथमा धेरै परिवारहरू बाँच्नु परेको अवस्था छ त्यो पीड़ामा बाँच्नु परेको अवस्था भएका कारणले जबसम्म त्यो ग्रासरूट लेभलका ले पिपुलहरूको पेट भरिँदैन उनीहरूको आधारभूत कुराहरूलाई हामी परिपूर्ति गर्न सक्दैनौ तबसम्म सरकार भएको अनुभूति डेमोक्रेसी भएको अनुभूति र मानव अधिकार भएको अनुभूति त्यो जनतालाई हुँदैन त्यो संवेदनशीलतालाई पहिलो मुद्दा बनाएर यो देशमा राजनीतिक स्थायित्व र लोकतन्त्रको स्थायित्व र यो संविधानको संरक्षण गरेर आर्थिक प्रगतितिर अब गगतजीले आफूलाई अगाडि बढाउनु पर्छ र सिङ्गो मुलुक त्यसमा हिँडाउन सक्ने उहाँले आफूलाई बनाउनु पर्छ, उहाँसँग त्यो सपोर्ट छ, उहाँलाई धेरैले सपोर्ट गरिराखेका छन्। यो धेरै ठूलो अवसर छ, यदि यो अवसर गुम्यो भने नेपाल भड्कालोमा पर्छ र हाम्रो काबु भन्दा बाहिर जान्छ।
1: अब एउटा कुरा नि, अब यसको चिन्ता एकातिर छ होइन, राष्ट्रको चिन्ता एकातिर छ, फागुन एक्काइसको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई नजिकको बहुमत दिएको छ, राष्ट्रलाई राष्ट्रपालले हाकिरहेको एउटा परिस्थिति छ, प्रमुख प्रतिपक्षी दलमा तपाईँहरू हुनुहुन्छ, तर अहिलेको अवस्थामा कंग्रेसलाई पनि मिलाउनु पर्ने बाध्यता छ नि त, अर्को महाधिवेशन हुँदैछ, तपाईँलाई निम्तो छ कि छैन त्यो महाधिवेशनमा?
0: होइन, मैले अघि पनि निवेदन गरेँ तपाईँकै यो मिडिया बहुत सुन्नुहोस् न, तपाईँकै मिडिया मार्फत मैले अघि पनि निवेदन के गरिसके भने यो कुरो पहिलो प्राथमिकता राखेर वर्तमान सभापति गगन कुमार थापाज्यूले नेता र कंग्रेसका साथीहरूलाई यसै पार्टीमा मूल पार्टीमा समाहित गराउनु पर्ने उहाँको चुनौती छ, त्यो गर्नै पर्छ, अर्को विकल्प छैन, उहाँले मिलाएरै जानुपर्छ, ससम्मान उहाँहरूलाई मिलाउनै पर्छ। उहाँहरूले पनि मलाई के लाग्छ भन्दाखेरि कांग्रेस हुन्, कांग्रेसमा ठूलो योगदान गरेका छन्, धेरै साथीहरू छुटेका छन् र उहाँहरूको पनि चिन्ता भनेको कांग्रेस कमजोर होस् भन्ने छैन, मलाई लाग्छ, मैले पनि बुझेको छु, मेरो पनि सम्पर्क सम्वाद भइरहन्छ, तर केही असन्तुष्टिहरू छन् त्यसलाई पनि अहिलेको नेतृत्वले सहजीकरण गरेर मूल धारमा समाहित गर्नुपर्छ, त्यसमा सबैले सहयोग गर्नुपर्छ, त्यसको अर्को विकल्प छैन, मिलाएर जाने हो, नमिलाएर कंग्रेस कमजोर हुन्छ, मिलाएर जाने हो। जस्तो असन्तुष्ट पक्षले पनि देशको र कंग्रेसको अहिलेको अवस्थालाई हेरेर धेरै ठूलो असन्तुष्टि जाहेर नगरिकन नेपाली कांग्रेसलाई मजबूत बनाएर यो मुलुकलाई राजनीतिक स्थायित्व दिनेतर्फ जानुपर्छ। सबैभन्दा ठूलो कुरो मुलुक हो, जनता हो, लोकतन्त्र हो, वर्तमान संविधान हो, त्यसो भए नाताले यी कुराहरूलाई केन्द्र भागमा राखेर सबैले हामीले एकजुट हुनुको अर्को अर्थ छैन, एकजुट हुनै पर्छ, एकजुट गराउनै पर्छ। खेमजी,
1: अन्तमा जाँदा जाँदै निर्वाचित टीमलाई र नेपाली कंग्रेसको पन्ध्र महाधिवेशनको अब यो अन्तिम संस्करणमा के भन्नुहुन्छ?
0: अब मलाई के लाग्छ भन्दाखेरि यो एउटा ठूलो अध्याय हामी सफल भएका छौं, महाधिवेशन सफल भएको छ, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। जब पदाधिकारी नेतृत्वदेखि लिएर पदाधिकारी र सदस्यहरू अब पूर्णता चयन भइसकेपछि अब नेपाली कांग्रेस हिजोको अवस्था होइन, अहिलेको जनताको चेतना, विश्वमा आएको परिवर्तन, विश्वले अपेक्षा गरेको नेपालका प्रतिको अपेक्षा के छ र नेपालको आवश्यकता के हो, त्यसैले गर्दा राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्ने सवालमा र यो देशमा राजनीतिक स्थायित्व राखेर कंग्रेस एउटा सत्ताभन्दा बाहिर बसे पनि एउटा जिम्मेवार पार्टी, संस्थापन पार्टीको रूपमा अहिलेको कार्य समितिले जानुपर्छ, अर्को विकल्प छैन र यो कार्य समितिलाई त्यो चुनौती पनि छ, अवसर पनि छ। मलाई लाग्छ यो कार्य समितिलाई पूर्ण सफलताको कामना गर्दै पुनः बधाई दिन चाहन्छु। मेरो यो कुरालाई उहाँहरूले केन्द्र भागमा राखेर अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ।
1: हस्त, भरत बहादुर खड्काजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: तपाईँलाई पनि नमस्कार, तपाईँ लगायत तपाईँको सबै टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु, कहिलेकाहीँ मेरा कुराहरूलाई पनि प्रयोग गर्ने मौका दिनुभएको छ र यसको लागि सबैलाई धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद।
1: नमस्कार। उहाँ हुनुहुन्छ नेपाली कंग्रेसका नेता, सांसद, सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

मास सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सब एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अठारो पछि उज्यालो आउँछ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।
2: ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउले खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने।
4: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: खरो विषयमा खरो बहस, नेपाली बहस,
7: यस नेपाली बहसका साथमा हामी तयारी गर्छौ।
8: दिस होम इन्टरनेट।
9: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं रासपाका विज्ञान सूचना प्रविधि नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुख आनन्द बहादुर चन्द प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। चन्दजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: धन्यवाद, नमस्कार।
9: क्यान्डिडेट क्लब, तपाईँ सुदूरपश्चिममा हुनुहुन्छ, सुदूरपश्चिम दौडामा हुनुहुन्छ, नेता कार्यकर्ताहरूले नागरिकहरूले जसरी तपाईँहरूलाई चाहिँ फागुन 21 अपेक्षा गरेर बीटीआई नजिकको सरकारमा पुर्याउनु भयो, अहिले नागरिक र कार्यकर्ताको भनाइ के छ? सुदूरपश्चिममा लिएर के भन्छन् तपाईँहरूलाई त्यहाँ घुम्दै गर्दाखेरि बताउनुहोस्।
10: अब अहिले हामी म चाहिँ अहिले डोनेन्दुरामा छु। डोनेन्दुरामा हामी विभिन्न पालिका अथवा जनसम्पर्कमा जाँदाखेरि एउटा त अब राष्ट्रिय स्वतन्त्र पार्टीले अबको कार्यदिशा के हुन्छ, कसरी राष्ट्रिय स्वतन्त्र पार्टी जान्छ, दोस्रो कुरा चाहिँ स्थानीय निर्वाचनमा तपाईँहरूको पार्टीले जनप्रतिनिधिहरूको छनौटको विधि के हो, क्यान्डिडेट क्लब मात्रै होइन, उनीहरूले क्यान्डिडेट क्लब त्यति धेरै नबुझिया भए पनि कसरी जनप्रतिनिधि छनौट हुन्छ र त्यो जनप्रतिनिधि हाम्रो साझा जनप्रतिनिधि हुन्छ कि हुँदैन भन्ने कुराको चाहिँ मेन मुख्य चासोको विषय बनेको देख्छु मैले।
9: अब सुदूरपश्चिममा जाँदै गर्दाखेरि कैलालीबाट निर्वाचनमा विजय हुनुभयो। सुदूरपश्चिम हिमाल पहाड़ र तराई समिश्रित एउटा प्रदेश हो, त्यसका धेरै सम्भावनाहरू छन्। त्यसलाई चाहिँ हामी भर्जिन ल्यान्डका रूपमा पनि भन्न सक्छौ यो पर्यटनका हिसाबले। त्यहाँ पुग्दै गर्दाखेरि तपाईँलाई हुन त अब त्यहाँको जन्मथलो त्यहाँ भए पनि कर्मथलो अलिक बढी अरू अरू ठाउँतिर भयो होला, के सम्भाव्यता छ सुदूरपश्चिमको आज त्यहाँ घुम्दै गर्दा?
10: अब सम्भाव्यता त त्यही भएर मैले पार्टीको उद्यमशीलता र नवपरिवर्तन विभागको जिम्मा लिएको छु अथवा पाएको छु र त्यसैमा अहिले हामी चाहिँ यहाँको कृषि जो चाहिँ उच्च पहाड़ी र हिमाली भेगका जो उत्पादनहरू छन् त्यो उत्पादनहरूलाई चाहिँ हामीले बजारीकरण गर्ने, त्यो उत्पादनहरूमा चाहिँ अझै त्यसलाई चाहिँ विषादी रहित प्रडक्टहरू उत्पादन गर्ने र त्यसलाई चाहिँ बजारमा लगेर त्यसलाई चाहिँ प्रडक्ट डिफ्रेन्सिएसन कसरी गर्ने भन्ने कुराको पनि बहस हामी सँगसँगै गरिरहेछौँ। र सुदूरपश्चिममा वन जंगल पनि धेरै भएको, जडीबुटी पनि धेरै भएको र पानीको स्रोतहरू पनि सामान्यतया धेरै स्रोतको पनि त्यति धेरै कमी नभएको हुँदाखेरि यहाँको बजार, यहाँको उत्पादन बजार चाहिँ कम भएको तर उत्पादन चाहिँ राम्रो गर्नु सकिने अवस्था छ। तर सँगसँगै एउटा च्यालेन्ज के छ भने यहाँबाट चाहिँ अलिकति माइग्रेसन बढी भएको हुनाले पहाड़मै हामी कसरी युवाहरू रोक्न सक्छौ, कसरी उद्यमशीलता विकास गर्न सक्छौ र कसरी कृषि तथा कृषि उपजहरूलाई चाहिँ हामी कसरी देशभरि अथवा अन्तर्राष्ट्रिय जगतमा यसलाई लान सक्छौ भन्ने कुराको बहस पनि सँगसँगै चलिरहेछ गरिरहेछ।
9: अब अहिले सुदूरपश्चिममा पुग्दै गर्दाखेरि चाडबाडको बेला पनि छ, बडा दशैंको आज दोस्रो दिन हामी ब्रह्मचारिणीको पूजा अर्चना गर्दैछौ। अब देशमा एक किसिमको बाढ़ीको वितण्डाले कहरमा पनि छ, त्यति उल्लास नभए तापनि सुदूरपश्चिम जान चाहिँ अलिकति समस्या छ, हवाई टिकटहरूको बारेमा त्यहाँ अलिकति महँगी भयो भनेर गुनासो आउँछन्। सुदूर अब दूर नै झिक्कै झिक्कै माया तम्लाई भन्ने शब्दमा चाहिँ के छ अहिलेको अवस्थामा, के समायोजन भयो भाडा दरहरू?
10: सुदूरपश्चिममा म पनि अब जहाज चढेर नै आएको हो, त्यो बेला चाहिँ अलिक जहाजको भाडा महँगो थियो, सुदूरपश्चिमेली नागरिकहरूले त्यसमा गुनासो गरेका थिए। त्यसैको आधारमा मैले प्रधानमन्त्रीज्यूलाई समेत एउटा पत्र लेखेको थिएँ, मैले सामाजिक सञ्जालमा पनि त्यो विषयमा कुरा उठाएको थिएँ। त्यसपछि मैले प्रधानमन्त्रीज्यूलाई त्यो दिन पत्र लेखिसकेपछि दुई घण्टाभित्रै प्रधानमन्त्रीज्यूले तत्पर निकायहरूलाई निर्देशन दिनुभयो र निर्देशन दिइसकेपछि एउटा वैज्ञानिक आधारमा मूल्य समायोजन गरेर हवाई बहादुर घटाउनु भन्ने निर्देशन भएको थियो. त्यो अनुसार बुद्धवीरले त 10,800 नै गरिरहेको छ, तर केही अरू एयरलाइन्सहरूले चाहिँ कमसे कम 22,800 चाहिँ 16,000 अधिकतम मूल्य 16,000 भन्दा बढी निर्णय चाहिँ अहिलेको अवस्था रहेको छ.
9: अब तीन दिन अगाडि तपाईँले लेख्नु भएको रहेछ धनगढी हवाई भाडा अत्याधिक महँगो भएको विषयमा सुदूरपश्चिमवासी नागरिकहरूको गुनासोलाई गम्भीरतापूर्वक लिएर प्रधानमन्त्रीज्यूको निर्देशनमा सम्बन्धित निकायले तत्काल पहल थालेकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु भनेर आवाज उठाउनुभयो. त्यसको रेस्पोन्स चाहिँ विदिन 2-3 घण्टामा भयो भन्दै गर्दाखेरि अहिले नागरिकले चाहिँ सस्तो भाडादरमा वा चाहिँ तोकिएकै भाडादरमा चाहिँ आवाज आवाज गर्न पाइरहेका छन् भन्ने कुराको ट्याली गर्नु भएको छ, बुझ्नु भएको छ?
10: त्यो अनलाइन हेर्ने हो टिकट कति भएको छ भनेर त्यसपछि मैले अब मान्छेहरूलाई त सोधेको छैन, मैले चेक गरिरह हुन्छु बुद्ध एयर र त्यसको श्री एयरलाइन्स दुईटा एयरलाइन्स आउँछ त्यसको चेक गरिरह हुन्छु. अब सिटहरू त पाइरहेछ पाइरहेको छैन थाहा छैन, तर अधिकतम मूल्य चाहिँ 16,000 भन्दा माथि गएको चाहिँ छैन.
9: अब अहिले यो सुदूरपश्चिमको बेरोजगारी त्यहाँको चाहिँ अलिकति अशिक्षा त्यहाँको भौगोलिक धरातलले पनि मानिसहरू चाहिँ अलिकति पहाड़मा बस्नुपर्ने स्वास्थ्य उपचारदेखि लिएर शिक्षाका कैयौं कुराहरूमा चाहिँ सुदूरपश्चिममा अझै पनि केही अभावका विषयहरू पनि देखिन्छन्. अब यो त्यहाँको रोजगारी स्थापना गर्ने प्रदेश र स्थानीय तहसँग चाहिँ अलिकति नजिक भएर कोर्डिनेसन गर्ने दुईटै नजिकको सरकार को एउटा प्रतिनिधिका हैसियतले चाहिँ के गर्दा सुदूरपश्चिम साँच्चै सुदूरपश्चिम बन्छ, ब्युटिफुल बन्छ, भर्जिन ल्यान्डलाई कसरी जोगाउन सकिन्छ भन्ने केही छ यहाँसँग?
10: अहिले चाहिँ हामी अब स्वास्थ्यमा त हामी पहिलेदेखि नै पछाडि हौ. सुदूरपश्चिम देशकै सबैभन्दा पछाडि रहेको प्रदेश हो, किनकि हामीसँग अहिलेसम्म चिकित्सा शिक्षा सुरु भएको 49 वर्षसम्म पनि हामी त्यहाँ चाहिँ चिकित्सा शास्त्र र एमबीबीएसको पढाइ सुरु भएको छैन. बल्ल अब अहिले गेटामा सुरु हुने तर्खरमा छ. जिल्ला अस्पतालहरू भनौँ अरू अस्पतालहरूको पनि अवस्था दयनीय छ. गरिबी 34.16% छ. अब स्कूलको विद्यार्थीहरूको ड्रप रेट चाहिँ करिब करिब 12 कक्षा पुगुन्जेलसम्म 70% भन्दा बढी छ. यो यावत समस्याहरू छन्. त्यही भएर अहिले चाहिँ हामी सुदूरपश्चिम मोडल अफ हेल्थ साइन्स, सुदूरपश्चिम मोडल अफ उद्यमशीलता, स्टार्टअप इन्क्युबेसन, सुदूरपश्चिम मोडल अफ इनोभेसन, यस्तो कुराहरूमा चाहिँ म काम गरिरहेको छु.
9: र अब जाँदा जाँदै यो दशैंको सम्मुखमा पनि छौ, कतिपय हिसाबले चाहिँ बाढ़ी पहिरोको वितण्डा एकापट्टि पनि छ. के छ सन्देश आम देशवासी नागरिकहरूलाई, किनभने 350 भन्दा बढी रेडियो र एफएम स्टेशनदेखि लिएर धेरै ठाउँबाट हामीलाई सुनिराख्नु भएको छ, के भन्न चाहनुहुन्छ?
10: सबैभन्दा पहिले त सबैलाई बडा दशैं र दीपावलीको शुभकामना भन्न चाहन्छु. अब म पनि यो पवित्र दीप भूमिमा आएपछि हामी सबै अहिले एउटा फेस्टिभ मुडमा छौँ, दशैं मनाउने मुडमा छौँ. हालाँकि देशमा बाढ़ी पहिरो अरू गैवी प्रकोप विपदजन्य कुराको हामीले सामना गरिरहेछौं, तैपनि अब सबैलाई बडा दशैंको शुभकामना भन्न चाहन्छु. तपाईँहरू सबैको दशैं शुभ होस्, फेरि हामी दशैंपछि फेरि जोडिनेछौँ भन्न चाहन्छु.
9: हस्, त्यहाँको पनि त्यो अभियान सफल बनोस्, शुभकामना छ. समय दिनुभयो, धेरै धेरै धन्यवाद. चन्द्रजी नमस्कार. राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आनन्द बहादुर चन्द आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
11: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी लिएर जाऊ. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ काठमाडौँ.

0: बाबु एकमात्र भिडियो सेवा डिस हो
1: डिस हो खुशीको कनेक्सन
0: खरो विषयमा खरो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा प्रीति तयारी जान्छौ
0: डिस होम इन्टरनेट
2: यतिकै हाम्रो बेसमा वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ. डाक्टर साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
3: धन्यवाद सिंहजी.
2: डाक्टर साहब, न्यायालयमा चाहिँ अहिले के हुँदैछ? न्यायाधीशहरू पनि त्राइमाममा जस्तो छन्, सरकारले चाहिँ धरपकड गरिरहेछ. पूर्व प्रधान न्यायाधीशलाई नै घरैबाट गिरफ्तार गरेर लग्यो, त्यस पछाडि चाहिँ छोड्यो, घरमा खानतलासी छ. वनको बाघले भन्दा मनको बाघले खाइरहेछ कि क्या हो सरकारलाई भन्ने खालका पनि प्रश्नहरू उठेका छन्. के छ तपाईँको यसमा विचार?
3: सिंहजी, सर्वप्रथम यो हामीलाई एउटा भाष्य के बनाइयो भने, न्यायाधीश स्वतन्त्र न्यायपालिकाको नाममा न्यायाधीश चाहे पदमा बसेको होस् या पदबाट हटेको होस्, उसलाई कसैले कारवाही गर्नु हुँदैन. त्यो कारवाही गरियो, त्यहाँ उनीहरूले के गर्यो भने घुमाउने पाराले अन्य कार्यवाहक न्यायाधीशको कार्यक्षमतामा गति क्षमतामा पनि प्रभाव पार्ने हुने जुन भाष्य बनाएको छ त्यो गलत हो. नेपालको संविधानले धारा 100 पद मुक्त हुने अवस्था गरेर के गरेको भन्दा, कुनै पनि त्यही प्रधान न्यायाधीश र सर्वोच्च न्यायाधीशको हकमा चाहिँ खराब भाषामा पहिला महाभियोग प्रसादबाट कारवाही गर्ने होइन, यदि महाभियोग प्रसाद लागेको छैन भने पनि या लाएर मजबुत भएको छ भने पनि धारा 100 र धारा 8 के भनेको भन्दाखेरि, पछि पदमुक्त भएपछि अन्य कोही तयार होला, उसलाई चाहिँ पदबाट हटेपछि उसलाई चाहिँ के अरे सङ्घीय कानुनी कारवाही गरेर छुट के अरे पाउनेछ भन्ने लेख्यो. त्यसै गरिकन अख्यात रूपले अनुसन्धान आयोग 2048 दफा के भन्यो भने, अवकाश प्राप्त व्यक्ति उपलब्धता चलाउन सकिँदैन. यो अहिले देशभरि कुरा लेखेको भए पनि प्रधान न्यायाधीश वा अन्य पदमा भएका व्यक्तिलाई यदि त्यही सर्वोच्च अदालतको अनुसार चाहिँ महाअभियोग प्रस्ताव लगाएर मात्रै हटाउनु पर्ने अवस्था रहेछ भने, उनलाई महाअभियोगको प्रस्ताव लगाएको छैन तर उसले अभियोग गर्ने देखियो प्रचार गर्यो भने ऊ पदमुक्त भएपछि उसलाई कारवाही गर्न सकिन्छ भनेर कानुनले छुट दियो. र संविधानको धारा 239 अख्तियार दुर्गलाई प्रदर्शनलाई दियो. भन्नुको अर्थ आजको दिनमा हिजो जुन चुरेन्द्र सँगै हुन त अहिले सरकारले नै भन्दाखेरि हामीलाई सुरक्षाको लागि हामी गएका हौ, सुरक्षाको लागि गर्दा भएसित अरू अनुसन्धान गर्दै जाँदाखेरि यस्ता चाहिँ कसुरमा संलग्न भएको कुरा देखियो. अहिलेसम्म के अरे उहाँको अनुसन्धान मात्रै रहेछ, प्रमाणीहरू पुष्टि भइसकेको छैन. तर हिजो जो चाहिँ फुल कोर्टले हतार हतारमा प्रधान न्यायाधीश जानै हुँदैन, त्यो कारण संविधानको उल्लङ्घन हो, न्यायपालिका हो भन्नुभयो. संविधानमै के लेखेको छ भने, भोलि के भनेको छ भने, खराब आसनमा उच्च अदालत जिल्ला अदालतको हकमा चाहिँ न्याय परिषदले कारवाही गरेर पदबाट मुक्त गर्न सक्ने र अरू हकमा चाहिँ यो खराब आचरण भनेको चाहिँ के पर्छ, भ्रष्टाचार सम्पत्ति सिद्धि गर्नुको हकमा चाहिँ ती पदमा भइन्छ महाअभियोग लगाएर हटाउन सक्नुभयो. महाअभियोग हटेपछि पनि रेगुलर रूपबाट चाहिँ महाअभियोगको चाहिँ केही हटाउने कुनै कसरी लाग्दैन. महाअभियोगले एउटा पदमा राख्ने कि नराख्ने कदममा मात्रै महाअभियोग लगाउने, तर महाअभियोग हटिसकेपछि संविधानको धारा 101 उपधारा आफ्नो त्यसरी हटेको तर सङ्घीय कानुनमा लाग्नु पर्ने मुद्दा चलाउन सकिन्छ भन्यो. सम्पत्ति सुविधा लाउनु सकिन्छ, भ्रष्टाचार पुग्यो भन्नुभयो. हिजोसम्म जनतालाई के धोका या के गलत फैमी खतारी पनि न्यायाधीशलाई त्यही छुट्याउनु हुँदैन. न्यायाधीश कानुनमा माथि छ र जे पनि गर्नुहुन्छ त्यति मात्र होइन, किनभने संविधानको धारा 121 के भने, प्रधान न्यायाधीश वा न्यायाधीशको पदमुक्त हुने अवस्था भनेर फौजदारी उपचारमा हुनुहुँदै फौजदारी खोसमा नैतिक प्रथमदेखि फौजदारी खोसमा अभियोग प्राप्त पुष्टि गर्न या उसले सजाय पाएर उसको पदमुक्त हुनुहुन्छ भन्नुको अर्थ, उनलाई नैतिक प्रथमदेखि फौजदारी मुद्दामा कोही पदै हुँदा पनि कारवाही गर्नु पाउनु. त्यसै हुनाले आज के जस्तो यो कानुन कसरी व्यवस्था लिएर यति भन्नुको लागि न्यायाधीशलाई कारवाही गर, न्यायाधीशको स्वतन्त्रतालाई अनल गर भन्नु अहिले के होइन.

0: Radio MRN 99.1.
1: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो।

चार बजेतिर बाढ़ी शुरू भएको थियो। त्यसले बूढ़ी गण्डकी करिडोर भई लेदो गेग्रान र फोहोर बगाएर तलतिर ल्याएको थियो। बूढ़ी गण्डकीमा 2 वर्ष अघि पनि बाढ़ी आएको इसिमोरले जनाएको छ। पहिलेको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढ़ी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू रहेको भन्दै इसिमोरले पर्वतीय जोखिम बढ़ेकोमा समेत चिन्ता व्यक्त गरेको छ। गोर्खाको बूढ़ी गण्डकी नदीमा हिजो आएको बाढ़ीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुम्नुब्रीमा 43, दार्चेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरू भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुम्नुब्री, धार्चे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता कपड़ा सहितका अरू सामग्री पठाइएको प्राधिकरणको भनाइ छ। बाढ़ीले 45 घर पुनः र 27 घर आंशिक क्षति भएको छ। त्यस्तै 34 गोठ र बंगुरका 12 खोरमा क्षतिसँगै 3 वटा गाड़ी समेत बगाएको छ। दर्जनौ घर डुबानमा परेका छन्। 2 पक्की पुल, 1 बेली ब्रिज र 2 झोलुङ्गे पुल बगाएको छ भने 4 जल विद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीमा 5 व्यक्ति बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। बूढ़ी गण्डकीको सहायक नदी स्याहार खोला सुक्खा पहिरोले थुनिदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष छ। प्राधिकरणका अनुसार चुमलुङ्गी गाउँपालिका 6 चुमलिङ नजिकै उंगली लुङ्ग खोलाबाट भाव र गेग्रान आएर स्याहार खुला थुनिएको थियो। स्याहार खुला थुनेर केही समयपछि फुट्दा बूढ़ी गण्डकीमा लेदोसहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको छ। बडादशी नजिकैसँगै काठमाडौँबाट आफ्नो गाउँ फर्किने यात्रुको चाप बढ़न थालेको छ। राजधानीमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन धमाधम गाउँ फर्कन थालेका छन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउने यात्रुहरू गाउँ फर्किने क्रम बढ़ेको हो। नयाँ बस पार्क संचालन गरेको संस्था लोक सेवा उद्देश्य प्रणालीका महाप्रबन्धक पंकज मल्लले यसो 17 देखि 25 गतेसम्म नयाँ बस पार्कबाट मात्र 2,07,251 यात्रु बाहिरिएको बताएका छन्। असोज 17 गते 18,729, असोज 18 गते 19,530, असोज 19 गते 23,016, असोज 20 गते 29,602, असोज 21 गते 22,288, असोज 22 गते 25,201, असोज 23 गते 31,235, असोज 24 गते 16,970 र असोज 25 गते 29,380 यात्रु बाहिरिएका छन्। दशैंका लागि घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समेत समस्या भएको छ। नेपाल यातायात व्यवसाय महासंघका अनुसार बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताइएको छ। यही असोज 23 गते अग्रिम टिकट बस बुकिङ खुल्ला गरेको दिन धादिङको गलौदी स्थित पृथ्वी राजमार्ग भाँसिँदा सवारी साधन आवागमन अवरूद्ध हुँदा सवारी साधन काठमाडौँमा रोकिँदा समस्या भएको थियो। महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाड़ा तिर्न, सवारी साधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ। दशैंले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ़ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ़ने गरेको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी 100%, टप लोडमा 4 केजी र 3 टपमा 2 केजी 100% निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहना महामन्त्रीहरूको मतगणना जारी रहेको छ। सहना मन्त्रीहरूको अन्तिम मतपरिणाम आज अपरान्हसम्म सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। सहमहामन्त्रीको खुलामा रामहरी खतिवडा र अजय बाबु शिवाकोटी अगाडि छन् भने महिला तर्फ प्रतिमा गौतम अगाडि रहेकी छन्। अन्यहरूको पनि मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ। संयोजक खड्काका अनुसार जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना अहिले थालिँदैछ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास वितरण हुने स्थान 6 बाट बढ़ाएर 11 पुर्याइएको छ। दशैंका बेला उपभोक्तालाई ग्यास अभाव नहोस् भन्ने उद्देश्यले नेपाल आयल निगमको समन्वयमा ग्यास विक्रेता महासंघले आइतबारदेखि काठमाण्डु उपत्यकामा ग्यास बिक्री थालेको हो। आइतबार काठमाण्डुका 6 स्थानमा मात्रै ग्यास साट्ने व्यवस्था गरिएको थियो। बिक्री केन्द्रमा पर्याप्त ग्यास नहुने कतिपय उपभोक्ताले ग्यास पाउन सकेका थिएनन्। उपभोक्ताको सुविधाको लागि आजदेखि 5 स्थान थप गरेर 11 ठाउँमा ग्यास सिलिण्डर साटफेरको व्यवस्था मिलाइएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। संघका अनुसार सोमबारदेखि काठमाण्डुका चपरी बुढानीलकण्ठमा भानु, ललितपुरको हरिसिद्धिमा नेपाल र एसपी, कलंकीमा सीता, खसी बजार स्थित आरके ट्रेडर्समा सीताश्री र सतुङगलमा सीमाया ग्यास साट्ने व्यवस्था थप गरिएको छ। यसअघि आइतबारदेखि ललितपुरको हरिसिद्धिमा श्रीराम, काठमाण्डुको कलंकीमा साई बाबा र श्रीकृष्ण तथा सुकेधारामा बाला र श्री ग्यास बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल एसपी गीता राजधानी र त्रिवेणी पेप्सिकोलामा सगर तथा सिपलचौर स्थित ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास साट्ने व्यवस्था गरिएको थियो। तोकिएका 11 वितरण केन्द्रमा उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिण्डर बुझाएर उपलब्ध अर्को कम्पनीको भरिएको सिलिण्डर लिन सक्नेछन्। यसरी फरक कम्पनीको सिलिण्डर साटे बापत अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। तोकिएको स्थान बाहेक अन्य स्थानबाट ग्यास साटफेर गर्न नसकिने पनि संघले जनाएको छ। यो व्यवस्था असोज 30 सम्म बिहान 11 बजेदेखि अपरान्ह 4:30 बजेसम्म सञ्चालन हुनेछ। साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा 1 जनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। यसअघि हिजो भएको आक्रमणमा कम्तीमा 12 जनाको ज्यान गएको र 300 भन्दा बढ़ी घाइते भएको समाचार सार्वजनिक भएको थियो। कतारी संचार माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुती विद्रोहीमाथि लगाइएको छ। यसैबीच हुती विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुती सम्बद्ध संचार माध्यमहरूले जनाएका छन्। साना र ताइ क्षेत्रमा समेत हवाई आक्रमण भएको छ। पछिल्ला घटनाले साउदी अरब र हुती विद्रोही बीचको द्वन्द थप चर्किन सक्ने चिन्ता बढ़ाएको छ। अमेरिकी विदेश मन्त्रालयले साउदी अरेबियाका प्रमुख विमानस्थल प्रयोग गर्दा अत्याधिक सावधानी अपनाउन समेत आफ्ना नागरिकलाई आग्रह गरेको छ। र जलवायु परिवर्तन सम्बन्धी विश्वकै प्रमुख वैज्ञानिक निकाय जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी प्यानल आईपीसीसीको आगामी प्रतिवेदन प्रकाशन गर्ने समय सीमामा सदस्य राष्ट्रहरूबीच 3 वर्षदेखि सहमति जुट्न सकेको छैन। यसले सन् 2028 हुने महत्वपूर्ण संयुक्त राष्ट्र संघीय जलवायु वार्ता अघि नयाँ वैज्ञानिक प्रतिवेदन उपलब्ध नहुने जोखिम समेत बढ़ाएको छ। आईपीसीसीका प्रतिवेदन विगत 3 दशकदेखि संयुक्त राष्ट्र संघका प्रमुख जलवायु सम्झौता र नीतिगत निर्णयका वैज्ञानिक आधार बन्दै आएका छन्। तर आगामी प्रतिवेदन प्रकाशनको समय सीमामै सहमति नजुट्दा बदलिँदै जलवायु परिस्थिति अनुसार नीति निर्माण गर्ने प्रक्रियामा असर पर्ने चिन्ता थपिएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो साइनस 89.8 मेगाहर्ट्ज
1: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ दिशो फाइबर नेट
2: रेडियो साइनो 89.8 मेगाहर्ट्ज तपाईँ हाम्रो अटुट साइनो।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.1 मेगाहर्ट्ज।
1: तपाईँ हाम्रो अटुट साइनो।

पहाड़ बसे पहिलो तराई पछि घुम्ने गर्छ।

0: रेडियो साइनो 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM
0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
1: बडा दशैं शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यज्यूहरू कर्मचारी साझेदार संघ संस्था शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ललितमान तामाङ ओडा अध्यक्ष भरतपुर महानगरपालिका ओडा नम्बर 17 परिवार
1: बडा दशैं शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यज्यूहरू कर्मचारी साझेदार संघ संस्था शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: राम गोदार ओडा अध्यक्ष भरतपुर महानगरपालिका ओडा नम्बर 24 परिवार
1: नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली छठ तथा नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विशिष्ट सदस्य आजीवन सदस्य एस्कर सदस्य साधारण सदस्य तथा शुभ चिन्तकहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सभापति जीवाखर ढकाल नेपाल रेड क्रस सोसाइटी विद्यानगर उपशाखा भरतपुर 26
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक ज्यूहरू शिक्षक कर्मचारी ज्यूहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रधानाध्यापक कृष्णहरि अधिकारी एवं भुञ्जनगर माध्यमिक विद्यालय परिवार नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक ज्यूहरू शिक्षक कर्मचारी ज्यूहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल भानुभक्त अर्याल एवं जनप्रिय पब्लिक स्कूल परिवार नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक ज्यूहरू शिक्षक कर्मचारी ज्यूहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल विष्णुहरि अधिकारी एवं जेनिथ इंग्लिश बोर्डिंग स्कूल परिवार
1: बडा दशैं शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यज्यूहरू कर्मचारी साझेदार संघ संस्था शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अमृत हमाल ओडा अध्यक्ष भरतपुर महानगरपालिका ओडा नम्बर 16 परिवार
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: रेडियो साइनो 89.8 MHz तपाई हाम्रो अटुट साइनो
1: सुन त मैले अलिकता पैसा पठाइदिएको छु मुख्यालय र दसैँ मनाउनु है
2: यसपालि पनि घर आउने होइन र हजुर
1: हेर न यसपालि पनि दिँदै मिलेन अर्को दसैँ भएको छ नि

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शिक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ। पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान प्रचलित कानून नियम कार्यविधि र मापदण्डको पालना गर्नुपर्ने उहाँको भनाइ छ। जिम्मेवारी प्रति जवाबदेही हुनु पनि पेशागत सफलताका लागि महत्वपूर्ण रहेको प्रधानमन्त्री शाहले बताउनुभयो।
1: कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारिता हो। यो सँगै पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान प्रचलित कानून नियम कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गर्नु गराउनु पनि व्यक्तिको पेशागत सफलता हासिल गर्न मदत गर्दछ। जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
0: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। स्वास्थ्य पत्रकार मंचले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका 20% नागरिकले मात्रै आवश्यक परेको समयमा सेवा पाउने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा करिब 10% नागरिकमा कुनै न कुनै प्रकार को मानसिक स्वास्थ्य समस्या रहेको छ भने सन् 2020 को सर्वेक्षणले 5.2% किशोर किशोरीमा यस्तो समस्या देखिएको छ। नेपालमा वर्षेनी झण्डै 7200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको उल्लेख गर्दै वहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी न्यून हुँदा कार्यक्रम सञ्चालनमा चुनौती थपिएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
2: मानसिक स्वास्थ्यमा समस्या हुँदा अझ पनि धेरै मानिस खुलेर बोल्न या सहयोग माग्न हिचकिचाउँछन्। यस अवस्थालाई बदल्न जनचेतना, सही सूचना र सहयोगी सामाजिक वातावरण आवश्यक छ। मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानूनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा छ। यसै सन्दर्भमा मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित भइसकेको छ। अब यसै आधारमा मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाइनेछ।
0: विश्वभर गरीबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरीबीको ग्लोबल मल्टी डाइमेन्सनल पोभर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको छ। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। सरकारले नयाँ तथा पुराना सवारी साधन खरिदमा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनु नपर्ने गरी सरकारले सहजीकरण गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै यस्तो सहजीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयको सोमबारको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। विभागका अनुसार अब निजी तथा सार्वजनिक सवारी साधन दर्ताका बेला प्रथम पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेक जाँचलाई नै मान्यता दिई पुनः यातायात व्यवस्था कार्यालयमा गई चेक जाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ। काली गण्डकी नदीमा आएको बाढ़ीले पहुँच मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने

0: माल ढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ स्थित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँच मार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो। गृहमन्त्री सुदन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। गृहमन्त्री गुरूङले यही असोज 27 गते बिम्स्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 वटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। संसदीय सुनवाई समिति संयुक्त लीस विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूत विरूद्ध परेका 7 वटा उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको छ। 4 जनाबाट प्राप्त उजुरी मध्ये भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो। जापानका लागि प्रस्तावित राजदूत ज्ञान प्रसाद थापा विरूद्ध उजुरी परेका उज्जवल कृष्ण श्रेष्ठ सम्पर्कमा नआएकाले उनको विषयमा तत्काल प्रक्रिया अघि नबढ़ाएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो।
1: बुदा नम्बर 1 रहेको प्रस्तावित राजदूतहरूका सम्बन्धमा उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल सम्बन्धी विषयमा प्रवेश गर्न चाहन्छु। मान्य सदस्यहरू, विभिन्न 13 वटा मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 जना व्यक्तिहरूबाट 7 वटा उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ। मान्य सदस्यहरू, अब म प्रस्तावित 13 जना राजदूतका सम्बन्धमा एवं जापानका लागि प्रस्तावित राजदूत श्री जिज्ञान कुमार थापाका सम्बन्धमा उजुरी दर्ता गराउनु हुने उजुरीकर्ता श्री उज्जवल कृष्ण श्रेष्ठ ललितपुर, उहाँ अहिले सम्पर्कमा नआउनु भएको बेहोरा जानकारी गराउन चाहन्छु।
0: त्रिशुली नदीको कटानका कारण भाषिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी स्थित गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भएकाले आज रातीदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप मरमत सम्भारका लागि गाड़ी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार आज राती 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। उक्त सड़क खण्डमा अझै थप मरमतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनी र रातीको समय पारेर आवागमन रोक्न लागेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले सीआईएनलाई जानकारी दिनुभयो।
2: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको गलौदी भन्ने ठाउँमा बाटो भाँचिएर हामीले बाटो मरमतको लागि अस्ति गाडी पूर्ण रूपमा दुईतर्फी रूपमै रोकाएर मरमतको काम गरिराखेका थियौँ र अब गाडी चाडबाडको समय भएको हुँदाखेरि अब केही बाटो चाहिँ बनाइसकेपछि दुईतर्फी रूपमा फेरि त्यो रोकाएको बाटोलाई हामीले खुलाएर सवारी साधनहरू, जाममा भएका सवारी साधनहरू सबै क्रस गरायौँ र अत्यावश्यक वस्तुहरू, ग्यासको बुलेटहरू अनि इन्धनको गाडीहरू लगायत इमर्जेन्सी भेहिकलहरू पनि क्रस गराइयो र अब केही मर्मत काम अझै पनि बाँकी रहेको हुँदाखेरि आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि पूर्ण रूपमा दुईतर्फी सवारी साधन बन्द गराएर रातको समयमा त्यहाँ लाइटहरू बालेर र मिसिनहरू पर्याप्त मिसिन सहित जनशक्ति परिचालन गरेर पृथ्वी राजमार्गलाई दुईतर्फी रूपमा चलाउनको लागि काम भइरहेको हुँदाखेरि आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 बजेदेखि दुईतर्फी रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
0: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साटफेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुगाएको छ। उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम र ग्यास विक्रेता महासंघको समन्वयमा शुरू गरिएको यो सेवा असोज 30 गतेसम्म हरेक दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म उपलब्ध हुनेछ। संघका अनुसार काठमाण्डौ र ललितपुरका विभिन्न स्थानमा तोकिएका केन्द्रबाट फरक कम्पनीका सिलिण्डर साट्न सकिनेछ। तोकिएका 11 केन्द्र बाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीका सिलिण्डर साट्न नमिल्ने संघले जनाएको छ। बाजुराको बढ़ीमालिका नगरपालिकामा लामो प्रयासपछि कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन शुरू भएको छ। स्थानीय उत्पादनको प्रवर्धन, रोजगारी सिर्जना र नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको पहलमा उद्योग सञ्चालनमा ल्याइएको नगर प्रमुख अमर खड्काले जानकारी दिनुभयो। परम्परागत कोदोलाई पौष्टिक बिस्कुटका रूपमा उत्पादन गरी स्थानीय स्रोत साधनको उपयोग बढ़ाउने र आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगावै तीन खेलको श्रृंखला जितेको छ। रावलपिण्डीमा भइएको खेलमा माज सदाकतको 96 र कप्तान साहिब जदा फरहानको 73 रनको मदतमा पाकिस्तानले 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। जवाफमा श्रीलंकाले 7 विकेट गुमाएर 133 रन बनाउन सके। पाकिस्तानका मोहम्मद अमरानले 3 विकेट लिए। लगातार दोस्रो जितसँगै पाकिस्तानले श्रृंखलामा 2-0 अग्रता बढ़ाउँदै उपाधि आफ्नो नाममा गरेको छ।
3: बाढ़ी आउन सक्ने जोखिम भएका क्षेत्रमा सधैं सतर्कता अप्नाउनु पर्ने,
4: विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढ़ी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने।
3: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानी, चिकित्सा मनोविद संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
6: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरूप्रति सकारात्मक व्यवहार गरौं, समय बिताउँ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौं। सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
5: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
6: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
5: र नेपाल प्रहरी 100। बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी। सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
7: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
5: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना, पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
5: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
9: तपाई गोर्खा बुढी गण्डकी बाढ़ीले असर गरेको ठाउँमा हुनुहुन्छ। अनि बस्न र खानाका लागि कहाँ सम्पर्क गर्ने भन्ने पो लागेको छ कि? गोर्खाका सिडिओ धर्मेन्द्र प्रसाद मिश्र:
10: हरेक विपदको समयमा आवश्यकता पर्यो भने सुरक्षा निकाय स्थानीय प्रशासन सूचना गर्न सकिन्छ। अहिले उद्धारपछिको राहत हो, यो काममा चाहिँ जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति र सुरक्षा सम्बद्ध निकाय एकदम स्पिडली काममा जुटिरहेको छ। राहत वितरण पहिलो चरणमा सामान्य स्थानीय तहबाट भइरहेको छ, अहिले नै भइरहेछ। र दोस्रो विषय भनेको के हो भने प्रदेश सरकार संघबाट प्राप्त राहतलाई हामीले चाहिँ अहिले आरुघाटमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयमा राखेर त्यहीँबाट व्यवस्थापन गरिएको छ।
9: राहत तथा उद्धारका लागि आफ्नो वडा, पालिकाका जनप्रतिनिधि अनि प्रहरीलाई खबर गर्न सकिन्छ। गोर्खाका सिडिओ धर्मेन्द्र प्रसाद मिश्र: तपाईँको घर वरपर नदी नाला खोला खोल्सी पो छन् कि? ह्वात्तै बाढ़ी आउन सक्छ है, विशेष ध्यान पुर्याउन विज्ञहरूको सुझाव छ। अनि बाढ़ी आउँदैछ भनेर पाएको सूचना छर छिमेकलाई सुनाउँदा राम्रो।
4: बाढ़ीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढ़ीको कुरा गर्दा, अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस, एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि, अनि अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ, सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
9: बाढ़ी आउन सक्ने ठाउँबाट टाढै बस्न, बाढ़ी आएको हेर्न नदी छेउ नजान, अनि कुनै आपत परे 1234 र 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत: गोर्खाको आरूघाटमा बेलीब्रिज राखिने भएको छ। गोर्खा र धादिङ जिल्ला जोड्ने पक्की पुलको एउटा भाग आइतबार बिहान बुढी गण्डकी नदीमा आएको बाढ़ीले बगाएको थियो। नेपाली सेनाले बेलीब्रिज राख्नका लागि काम थालिसकेको छ। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अपनाउनु पर्ने सावधानी:
11: सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मुभमेन्ट चाहिँ टर्यो कि टर्यो, अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रातोले अग्राह पलाउँछ भनेर, अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
3: चिकित्सा मनोविदसँगको कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
12: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढ़ी पहिरोको विपद र जोखिम कम गर्ने विषयमा प्रसंग। भोटेकोशी बाढ़ी आएको झण्डै दुई महिना पुग्न लागेको छ। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद डाक्टर पशुपति महसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
4: अहिले बाढ़ी पीड़ित भएको ठाउँमा धेरै जस्तो पालिकामा एकैजना साइको सोसियल काउन्सिलर नेपाल सरकारले पहिल्यै यो वैदेशिक रोजगारमा गएका परिवारहरूलाई फोकस गर्ने सँगसँगै स्वास्थ्य मार्फत सबैलाई सेवा दिने भनेर राखेको अवस्था हो। अनि त्यो ग्रुपलाई चाहिँ हामीले कतिजना छन् भनेर त्यहाँ 35-36 जना चाहिँ साइको सोसियल काउन्सिलर सरकारको विभिन्न यो बागमती प्रदेशको विभिन्न पालिकामा भएका काउन्सिलरहरू चाहिँ त्यहाँ सपोर्ट गर्ने, त्यहीँकालाई सपोर्ट गर्न पनि टिम बनेर कोही रसामा हुनुहुन्छ, कोही नुवाको हुनुहुन्छ, कोही राधेङ हुनुहुन्छ। अब यो बेला चाहिँ त्यो एकजनाले त एउटा पालिका हेर्ने हो नि, अहिले त एउटै वडा धेरै मान्छे प्रभावित छन् अनि यतिखेर चाहिँ अलि धेरै चाहिन्छ भन्ने भएर चाहिँ अहिले यो धेरै सङ्घ संस्थाहरू सबैले एउटा नबिगार्ने गरी यसरी गर भनेर मापदण्ड तोकेर गर्न राज्यले पनि लगाएको हो। साइकोलोजिकल फर्स्ट एड एउटा हदसम्म चाहिन्छ, तर त्यसपछि चाहिँ निरन्तर काउन्सिलिङ अलिकति अलिक एक्सपिरियन्स काउन्सिलरहरू राखेर अनि क्लिनिकल साइकोलोजिस्ट, साइकायाट्रिस्ट र साइकोलोजिस्टलाई चाहिँ सिकाएर तिनटै जिल्ला अस्पतालमा एकदेखि दुईजना साइकायाट्रिस्ट, एकजना क्लिनिकल साइकोलोजिस्ट र कम्तीमा त्यहाँ भएको एउटा काउन्सिलर छ, अर्को चार पाँचजना काउन्सिलरले सबै वडाहरूमा जाने। अब अहिले चाहिँ के गरिरहेका छन् धेरैले भने होल्डिङ सेन्टर स्कुल त्यो जहाँ जहाँ ग्रुप छन् त्यहाँ गरिरहेका छन् कि घर घरमा जानुहोस्, त्यहाँ बुझ्नुहोस् जहाँ गाह्रो छ त्यसलाई चाहिँ अस्पताल ल्याउनु पर्ने भयो, एम्बुलेन्स बोलाउनुहोस् भनेर। अब हामी चाहिँ जिल्ला स्वास्थ्यसँग जिल्ला अस्पतालसँग एकदम समन्वय गरेर गरे भएर अनि त्यो केसलाई एम्बुलेन्स बोलाएर पठाइयो नि त।
5: अहिले कुनै संस्था मार्फत काउन्सिलरहरू त्यहाँ पुग्न अथवा अरू मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू जान पर्यो भने जसलाई जतिखेर मन लाग्यो हिँड्ने हो कि त्यसको कस्तो खालको संरचना छ?
4: प्रक्रिया चाहिँ कस्तो हो भने प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सचिवालयबाट अनुमति लिनु पर्यो, त्यहाँबाट पत्र तोकिदिया हुन्छ कुन पालिकामा जाने भने हुन्छ, त्यो पालिकामा जानुभन्दा पहिला जिल्ला स्वास्थ्यमा जानु पर्यो, जिल्ला स्वास्थ्यले त्यो पालिकामा चाहिएको हो कि भने भेरिफाई गर्छ, त्यो पालिकाले अब यहाँ चाहिएको छ पठाउनुहोस् भनेपछि त्यहाँ उनीहरूले नि सदर गरेर उनीहरूको लिस्टमा राखेर यो मान्छे यहाँ छ भनेर उनीहरूले नि को कहाँ कहाँ छ भन्ने लिस्ट छ कि अहिले अनि त्यसरी पठाउनुहुन्छ। अनि जो आफू खुसी जाने अनि एउटा ग्रुपमा कुरा गर्न थालिहाल्ने यो प्रवृत्ति चाहिँ हामीले पनि स्ट्रिक्टली यो नगर्नु हुँदैन, सरकारले चाहिँ रोक्नुपर्छ है, जिल्ला स्वास्थ्यले रोक्नुपर्छ, अस्पताल त अब अस्पतालभित्रको मात्रै हेर्ने हो, नगरपालिकाले रोक्नुपर्छ भनेपछि अहिले उहाँहरू अलि बढी सक्रिय हुनुभएको छ। त्यहाँ डिजास्टरको त्यति मान्छे छन् कि छैनन् तर सहयोग गर्न जाने मान्छे त्यति भयो कि, तपाईँको गाडी राख्ने ठाउँ छैन लाइन त्यतिकै, रिलिफ पार्न जाने त्यतिकै भिड छ अनि यो मनोपरामर्श गर्ने भिड छ, सो अब मान्छे एकदम इरिटेट हुन्छ नि त।
5: भोटेकोशी बाढीपछि आत्महत्याको यो चाहिँ कतिको जोखिमपूर्ण छ र यसमा चाहिँ हामीले मनोपरामर्शको कुरा गरिरहेका छौँ, त्यसैले यसको सन्तुलन गर्ने हो अथवा छुट्टै तरिकाले काम गर्नुपर्छ?
4: अब आत्महत्याको जोखिम त बढ्छ नै हेर्नुहोस्, किनभने यो जसले आफन्त गुमाएका छन् अथवा आफ्ना आफ्नो भन्ने चिज गुमाएको छन् त्यो मैले भने नि, अहिले त सबले सामान दिएछन्, के दिएछन् मान्छेले भेटिरहेछन्, भोलि जब मान्छे जान छोड्छन् त्यतिखेर चाहिँ निकै गाह्रो हुन्छ, त्यो भएर यो बाहिरका मान्छे गएर परनिर्भर बनाउनु हुँदैन कि यो कुनै पनि डिजास्टर प्रभावित ठाउँमा, त्यहीको सपोर्ट मेकानिजमलाई सक्रिय गरिदिनुपर्छ, त्यही समुदायमा भएका मान्छेहरूसँग राखेर मिटिङ गर्ने, छलफल गर्ने, उनीहरूको कुराहरू सुनिदिने अनि अब एक आपसमा कसरी फेरि त उठ्नु त पर्यो होइन। अब अघि मैले भने नि यो डिजास्टरको हाम्रो कन्ट्रोलमा थिएन, र कुनै चिज असाधारण हो अथवा नराम्रो हो भने त्यही डिजास्टर नराम्रो हो, डिजास्टरले बिगारिसकेको चिज त्यसबाट फेरि हामी हिजोकै अवस्थामा जानु क्षमता त हामीले राख्न सक्छौँ नि त, किनभने हामी भूकम्प पनि उठेर आएको हो, कोभिड पनि उठेरै आएको हो, अरू विभिन्न भुइँचालोहरू फ्लड पनि उठेका छौँ नि त, त्यो क्षति धेरै भएकोलाई चाहिँ कस्तो हुन्छ भने सबैले गए म मात्रै किन बाँच्ने भन्ने हुन्छ कि।
5: त्यसमा मनोपरामर्श बाहेक अरू के आवश्यक छ आत्महत्याको स्थितिलाई रोक्नको लागि?
4: होइन अब आत्महत्याकै सोचाइ आइसके अवस्थामा चाहिँ औषधि चाहिने सम्भावना एकदम धेरै हुन्छ मानसिक, जस्तो त्यो डिप्रेसनमै जाने अवस्था हुन्छ होइन। अनि त्यसो भएको भएर आत्महत्याको जोखिम छ भने काउन्सिलरले मैले ठिक पार्छु भनेर बस्नु चाहिँ त्यो चाहिँ उहाँलाई तालीमा त्यसरी सिकाइए हुँदैन, यदि सिकाइए रहेछ भने त्यो गलत सिकाइए भन्छ कि। र त्यो बेलामा चाहिँ मानसिक रोगको उपचार गर्ने डाक्टर, जस्तो मैले मनोचिकित्सक भने अथवा तालिम लिएको स्वास्थ्य कर्मी अस्पतालमा, त्यहाँ लैजाने हो, त्यो मान्छेलाई लानलाई सपोर्ट गर्ने हो, त्यहाँ लगाएर आफूले भेटेको कुराहरू जानकारी दिने हो र थप औषधि पनि सुरु गर्ने अनि काउन्सिलिङ पनि गर्ने, परिवारको सपोर्ट सिस्टम पनि कन्टिन्यू बनाइदिने हो होइन।
5: कसैमा त्यो आत्महत्याको विचार सोच आयो भने त्यो एकपटक, दुईपटक, तिनपटक, चारपटक अथवा पटक पटक कस्तो अवस्थामा कति धेरै थोरै जोखिम हुन्छ?
4: अनि यदि तपाईँ सोचाइ आएको अवस्था स्टेज छ भने पनि काउन्सिलरले म कुरा गरेर ठिक पार्छु भन्नु पर्दैन, तपाईँसँग कुरा गरेर चाहिँ मलाई कम भाषा भन्छ उसले, कम भाषा तर यो भनेर चाहिँ तपाईँलाई थाहै हुँदैन, कुनै बेला एकदम धेरै आउँछ र तपाईँले त्यही अनुसार आफूलाई एक्सनमा जाने रिस्क हुन्छ, त्यसैले यसको विशेषज्ञ डाक्टरलाई नै भेट्नुपर्छ भनेर म पनि भेट्छु, उहाँलाई नै भेट्नुपर्छ, किनभने हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो है, हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो भनेर त्यो खालको मेसेज दिएर उसलाई मनोचिकित्सकीय उपचारमा पनि र मनोपरामर्श अथवा मनोवैज्ञानिक उपचारमा पनि एकैचोटि जोड्नुपर्छ।
5: त्यस्तो यदि विचार आएको छ भने मनोपरामर्शकर्ताले त्यो विचारलाई कम गर्नको लागि सहयोग गर्न सक्छ कि सक्दैन?
4: कम गर्न सक्छ। कस्तो हुन्छ भने सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मुभमेन्ट चाहिँ टर्यो कि, त्यो मुभमेन्ट टर्यो, अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रातो है अग्रास पलाउँछ भनेर, अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
3: प्रहरीका साथै सबैले पेशागत सफलतामा नैतिकता, निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालमा पनि बहुआयामी गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको छ। गृहमन्त्री सुदन गुरूङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गतको गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भन्दै आज रातिका लागि सवारी साधनमा रोक लगाइएको छ। र पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगाडि नै 3 खेलको श्रृंखला जितेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि असोज 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार।

0: पाहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 पीएम
1: रेडियो साइन 89.8 मेगाहर्ज
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली चाड पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल कृतिनिधि अर्याल एवं मिलन इंग्लिश बोर्डिङ स्कूल परिवार। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली चाड पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल भगवती अर्याल पाण्डे एवं न्यू चित्रवन इंग्लिश बोर्डिङ स्कूल परिवार। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली चाड पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रधानाध्यापक चित्र बहादुर अधिकारी एवं शारदा माध्यमिक विद्यालय परिवार। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली चाड पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल नरेश ढकाल एवं उषा बोर्डिङ स्कूल परिवार।
0: बडा दशैं शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यजीवहरू कर्मचारी साझेदार संघ संस्था शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: श्रीकृष्ण देवकोटा ओडा अध्यक्ष भरतपुर महानगरपालिका ओडा नम्बर 15 परिवार। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली चाड पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल तेज प्रसाद पौडेल एवं मैया देवी कन्या कलेज परिवार।
1: रेडियो स्टाइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट स्टाइनो।
3: नमस्कार, यो रेडियो नेपालको अब राजेश गतेबाट समाचार सुन्नुहोस्। कोभिड-19 अर्थात कोरोना भाइरसबाट यति बेला विश्व नै आक्रान्त बनिरहेको छ। प्रदेश प्रत्येकका लाखौं भुटानहरू घर फर्किएका छन् भने प्रदेशमा रहेका लाखौं श्रमिकहरूको रोजगारी पनि गुमेको छ। उसित कोभिड-19 अर्थात कोरोना भाइरसको यो महामारीले अझै कति

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: यतिखेर बेलुकाको पौने 9 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: बीबीसी नेपाली सेवाको साझो पक्षबाट प्रदीप बक्सालको नमस्कार। आज कार्यक्रममा आइतबारको बुढी गण्डकी बाढ़ी पछिको उद्धार तथा खोज कार्य सोमबार पनि जारी, बाढ़ीको कारणबारे अधिकारीहरू अझै अस्पष्ट।
1: छुट्टा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै के हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखेका छैनौ।
0: आज राति सवारी बन्द गरेर नौ विषय मुनिङ सड़क खण्ड सहज पार्ने तयारी।
2: केही काम कम्प्लिट हुन बाँकी भएकोमा भाइ आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो दुईतर्फी नै बन्द गरेर मर्मसम्हार गर्ने काम भइरहेको छ।
0: र भारतमा निर्वाचन आयोगका प्रमुख विरूद्ध प्रदर्शनकारीहरूद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता। तर शुरूमा आजका प्रमुख विश्व समाचार। शरद किसीबाट समाचार सुन्नुहोस्। एउटा ठूलो साइबर आक्रमणले फ्रान्सका सय सुपर मार्केटहरूमा फ्रिजहरूको प्रणाली बिगारिदिएको छ, जसले गर्दा फ्रिजका ताजा र भण्डार गरिएका उत्पादनहरूको मौजदात व्यापक मात्रामा नष्ट भएको छ। ह्याकरहरूले त्यसमा रहेको सफ्टवेयर संचालन गर्ने कम्पनीको केन्द्रीय प्रणालीलाई निशाना बनाउँदै फ्रिजको तापक्रम नियमन गर्ने प्रणाली बिगारिदिएको बताइएको छ। साइबर आक्रमणकारीहरूले फ्रिजको तापक्रम 50 डिग्री सेल्सियस पुर्याइदिएका थिए, जसले गर्दा फ्रिजमा रहेका 10,00,000 अमेरिकी डलर मूल्य बराबरको खाद्य सामग्री बिग्रियो बताइएको छ। प्यारिस स्थित अभियोजनकर्ताको कार्यालयले त्यसबारे अनुसन्धान शुरू भएको जनाएको छ। प्रभावित एउटा सुपर मार्केट कोअपरेटिभ युका सीओले आक्रमण उनकै शब्दमा अत्यन्त गम्भीर, अभूतपूर्व र अस्वीकार्य भएको टिप्पणी गरेका छन्। युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध, राहत र सहुलियतको साटो युक्रेनको निम्ति रूसमाथि अमेरिकी दबावको खाँचो रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मस्कोसँगको नयाँ ऊर्जा सम्झौताको परोक्ष आलोचना भइरहँदा उनले त्यस्तो टिप्पणी गरेका हुन्। बीबीसीका ड्यान जोन्सन भन्छन्, क्रेमलिनबाट उनीहरूले यसमा सहमति जनाएका छन् भन्ने कुराको आधिकारिक पुष्टि आएको छैन। त्यहाँका प्रवक्ता दिमित्री पेस्कोभले केसम्म भनेका छन् भने अहिले यसबारे उनीहरूको भन्ने केही पनि छैन। करिब एक महिना अघि पनि डोनाल्ड ट्रम्पले यस्तै खालको केही घोषणा गरेका थिए र दुवै पक्ष एकअर्काका ऊर्जा संरचनाहरूमा हमला नगर्न सहमत भएका छन् भनेका थिए। तर रूसले हमलालाई निरन्तरता दिएको थियो, तर राष्ट्रपति जेलेन्स्कीले यो अवसरलाई मौकाको रूपमा छोप्न खोजेको देखिएको छ। भारतमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। प्रदर्शनकारीहरू सर्वोच्च अदालततर्फ जान लाग्दा प्रहरीले रोकिदिएको थियो, तर विपक्षी नेताहरूले प्रहरीलाई छक्क्याउँदै अर्कै बाटोबाट आफ्ना प्रतिनिधिहरू सर्वोच्च अदालतको गेट बीसम्म पुग्न सफल भएको बताएका छन्। बीबीसी संवाददाता विद्यापल्ली पवनका अनुसार राहुल गान्धीको समूहले गठबन्धनका सदस्यहरूले अदालतमा निवेदन दर्ता गरेको जानकारी दिएको छ। नेपालले आज साँझ पत्रकार सम्मेलन गर्दै गान्धीमाथि अराजकता फैलाएको आरोप लगाएको छ। यमनबाट हुथी लड़ाकूहरूले क्षेप्यास्त्र प्रहार जारी राखेपछि साउदी अरेबियाभरि व्यापक रूपमा हवाई उडानहरू फेरि अवरूद्ध भएका छन्। पछिल्ला केही दिनहरूमा तीनवटा घातक आक्रमणहरू भएपछि रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन लगभग सबै उडानहरू स्थगित गरिदिएको छ। र पाकिस्तानले खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्रीलाई उनी र उनको सरकारलाई बर्खास्त गरी स्थानीय आपतकाल घोषणा गरेर हिरासतमा लिएको पुष्टि गरेको छ। एक कनिष्ठ आन्तरिक मन्त्रीले रोयटर्सलाई बताए अनुसार सोहेल अफ्रिदी र उनका केही मन्त्रीहरूलाई आइतबार हिरासतमा लिएको छ र केहीले अभियोगको सामना गर्न सक्छन्। अफ्रिदी जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सहकर्मी हुन् र उनले खानको रिहाईका लागि विरोध जुलुसको नेतृत्व गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो। मध्य नेपालको बुढी गण्डकीमा नदी थुनिएर अचानक आएको बाढ़ीको दोस्रो दिन सोमबार खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीको दुई महिनाभित्रै त्यस्तै विपदको झल्को दिने गरी भएको घटनामा हालसम्म कम्तीमा 5 जना सम्पर्कविहीन रहेको विवरण छ। करिब 200 परिवारका 600 जना भन्दा धेरै प्रभावित बनेका छन्। पहिरो खसेर बुढी गण्डकी नदी थुनिएको भनिएको समय आसपास जमीनमा कम्पन भएको संकेत समेत रेकर्ड गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्। तर अचानक बाढ़ी आउनुको यकिन कारणबारे प्रष्ट हुने प्रयास अधि जारी राखिएको बताइएको छ। यसै विषयमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीसँग कुराकानी गर्दै शुरूमा उनीसँग प्रभावितहरूको पछिल्लो विवरण के छ भनी सोधेका छौं।
1: 43 परिवार पुनमुरी गाउँपालिकामा, 39 परिवार घाटेमा, 63 परिवार आरूघाटमा, 58 परिवार त्रिपुरा सुन्दरीमा प्रभावित भएका छन्। अब एउटा विद्यालय प्रभावित भएको छ, दुईटा कच्ची पुल
3: ब्रिजहरू जगाएको छ, दुईवटा झोलुङ्गी पुल जगाएको छ, एउटा डेली ब्रिज जगाएको छ, तिनवटा झोलुङ्गी पुलको आयोजनामा चाहिँ हामीहरू चाहिँ अब बस्ताई पोखराहरू त्यसरी जगाएको छ, भेरिगेटहरू चारवटा छिटो भएको छ, सहरी साधन पाँचवटा जगाएको छ, पाँचजना चाहिँ सम्पर्क दिइन्छ, उहाँहरू चाहिँ सम्पर्कमा आइसकेको अवस्था चाहिँ अहिलेसम्म छैन।
4: उनीहरू चाहिँ कहाँ कहाँ हुन् या खराउनु अघि चाहिँ कहाँ थिए भन्ने बारे के छ पछिल्लो जानकारी?
3: भेरिगेटमा के भनेर चाहिँ आएको छ, उहाँहरू भेगा चङ्ग्राको ओनरहरू हुनुहुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ प्राप्त जानकारी आएको छ।
4: अब यो भोटेको सित्रसुली बाढीको छुट्टै नै जुन यो विपद देखा पर्यो त्यतिखेर पनि पूर्व सूचना प्रणालीबारे निकै बहस भएको थियो, तर त्यति हुँदाहुँदै पनि यसपटक अलिक ढिलो नै आयो, करिब पाँच बजेतिर पहिरो गएको, पौन सात बजेतिर मात्र सरकारी एसएमएस आएको भन्ने खबरहरू छन्। यो त खास के भएको?
3: छ बीसमा सूचना प्राप्त भयो, त्यसपछि त्यसलाई कन्फर्म गर्नु पर्यो, किनभने भिडियोबाट मात्रै नाप्ने स्टेसन हाम्रो आर घाटमा मात्रै थियो, त्योभन्दा माथि थिएन, नभएपछि त माथि त्यो बाढी कस्तो हो भनेर हामी तर अहिले त भेरिफाई गर्नलाई 10-15 मिनट लाग्यो, त्यसपछि 6:40 त हाम्रो एसएमएस अलर्ट चाहिँ इस्यु नै भइसकेको थियो, तलैसम्म चाहिँ चितवनसम्म एसएमएस अलर्ट जारी भएको थियो, तलको हाम्रो आरिहाट पुग्ना 2 घण्टा लाग्यो बाढीलाई, भनेपछि हामीले एसएमएस पठाएपछि पनि 2 घण्टा लाग्यो, त्यो हुनाले एउटा पनि कसैको ज्यान गएन नि त, अनि त्यो लाइफ सेभिङको लागि चाहिँ एसएमएस अलर्टदेखि लिएर एसएमएस अलर्टले फेरि प्रहरी रेस्पोन्डरहरूलाई पनि सजिलो भयो, माथि भेडेको धेरै माथि भएको हुनाले उहाँहरू मिसिङ भएको देखिन्छ, यद्यपि यदि चाहिँ लर्निङ हाम्रो माथि चाहिँ एकदमै यो साना साना खोल्चामा पनि स्टेसन राख्नुपर्ने देखिन्छ, जहाँ चाहिँ अब बाढी लाई त्यो राजाले चाहिँ भेटाउँदैन, त्यस्तो ठाउँमा पनि भोलि यस्तो खालको आकस्मिक बाढी आयो भने त्यसलाई पनि हेर्नुपर्छ भन्ने त देखायो, पहिरोले थुनिएको चाहिँ धेरै माथि नै थियो, अब त्यो बाढी
4: जस्तो बिहानको समय थियो, अब एसएमएस पनि राति भएको भए त्यो एसएमएसको प्रभावकारिता के हुन्थ्यो भन्ने कुरा पनि होला, अब एसएमएसका विकल्पहरू अन्य तरिकाका चेतावनी प्रणाली पनि लागू हुनुपर्छ भन्ने बहस त्रिशुली भोटेपछि बाढीदेखि नै भइरहेको थियो, त्यसको पनि के महसुस तपाईँहरूलाई भयो?
3: भइसक्यो, त्यसमा हामीले काम गरिरहेको छौँ, सेल ब्रोडकास्टिङ सिस्टममा जानुपर्छ भनेर पनि हामी चाहिँ काम
4: भनेको कस्तो
3: त्यो भनेको चाहिँ एउटा कुनै सूचना आयो भने चाहिँ एसएमएस आयो भने एकछिन आउँछ अनि त्यतिकै त्यो हेरि पनि भयो नहेरि पनि भयो भन्ने जस्तो हुन्छ, मान्छेले हेरेपछि मात्रै, अब सेल ब्रोडकास्टिङ सिस्टममा मोबाइल एक खालको भाइब्रेसन भइरहन्छ, त्यसलाई रेस्पोन्स नगरिन्जेलसम्म त्यसले चाहिँ त्यो कराइरहने भयो कि मोबाइलले एक खालको आवाज दिने भयो, अनि यो त केही न केही हो भनेर मान्छेले रियलाइज हुन्छ, अनि जब त्यसमा बाढी भन्ने खालको देखियो उदाहरणको लागि सूचना भनेपछि ए बाढी आउँदैछ भनेर उसले चाहिँ सुरक्षित ठाउँमा जाने भयो, नत्र एसएमएस त अरू पनि एसएमएस आउन सक्छ नि त, त्यसले मान्छे गएर हेर्न सक्छ या पछि हेरौँला भनेर भन्न सक्छ, तर यो सेल्फ ब्रोडकास्टिङ सिस्टममा पछि हेरौँला भन्ने चाहिँ उसलाई स्पेसी हुँदैन, उहाँले चाहिँ त्यो हेर्नै पर्ने हुन्छ, त्यसलाई रेस्पोन्स गर्नै पर्ने हुन्छ।
4: अन्तिममा अब यसको कारण बारे अहिलेसम्म के छ तपाईँहरूको मूल्याङ्कन? पहिरोले थुनिएको त भनिएको छ, तर त्यसको कारण कतै सानोतिनो भूकम्प पनि आएको भन्ने कुराहरू पनि अधिकारीहरूले भनिरहेका छन्।
3: अब हाम्रो टिम त हिजो त्यहाँ जानुभयो, अझै चाहिँ त्यो हाम्रो टिम पुग्ने भन्दा पनि धेरै माथि 3-4 किलोमिटर माथि नै जुन ठाउँमा हामी पुग्नै सकेनौँ, त्यहाँबाट चाहिँ बाढी आएको देखिन्छ, बाढीको अवस्था हेर्दाखेरि चाहिँ त्यो ठाउँमा अब पहिरो भएर थुनिएको भन्दा पनि अब जस्तो भोटेपछिमा देखिएको अवस्था छ, त्यहाँ हिम पहिरो नै केही आएर पनि हो कि भन्ने देखिएको छ, त्यसले अब माथि धेरै माथि चाहिँ नदी छुन्यो अनि त्यसपछि चाहिँ त्यो एकैचोटि ब्लास्ट भएको जस्तो देखिन्छ, सुप्त पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखाएको छैनौँ, तर त्यो धेरै माथिबाट त्यो हिमालकै फेदीबाट चाहिँ उत्पत्ति भएको हुनाले चाहिँ हिम पहिरो हो कि भनेर पनि अब आशंका छ, तर त्यसमा हामी एउटा निर्णय पुगिसकेको अवस्था चाहिँ छैन।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेति। विषय फेरि पनि विपदकै तर सन्दर्भ विपदपछिको पुननिर्माणको। भदौ 10 गतिको भोटेकोशी त्रिशुली बाढीले त्यस क्षेत्रका कयौं गाड़ी चल्ने पक्की पुल र झुलुङ्गे पुल बगाएसँगै प्रभावित क्षेत्रमा नराम्रोसँग सम्पर्क सञ्जाल बिछुलिएको छ, तर अवस्थालाई सामान्यतर्फ फर्काउने प्रयास अन्तर्गत बाढ़ी गएको 46 दिनमा नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा एउटा बेली ब्रिज जडान गरिएको छ। थप चर्चा नुवाकोटबाट शक्तिमाया तामाङको यो रिपोर्टमा।
5: पक्की पुल र झुलुङ्गे पुलहरू बगाउँदा यातायात तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ। स्थित फलाको खोलामा नेपाली सेनाले निर्माण गरेको डेलिब्रिज सञ्चालन हुँदा आफूहरूलाई आवश्यक सामान ढुवानी र आवत जावत गर्न राहत मिलेको नागरिकहरू बताउँछन्। रसुवा कालिका गाउँपालिकाका विष्णु पौडेल
6: असरता बीच पनि सहजता निम्त्याएको छ र मलमको काम भएको छ। यो पुलले चाहिँ सामान किन्ने ढुवानी हिसाब आतुजाति गर्ने हिसाबले चाहिँ यात्राको हिसाबले चाहिँ यो अत्यन्त सहज छ। विक्षिप्त मन हुँदाहुँदै पनि हामीले चाहिँ यो पुल बनेकोमा चाहिँ गर्व गर्छौँ।
5: उत्तर गया गाउँपालिकाका आनन्द माया तामाङ भन्छन्
7: मेन खानु छैन, लाउन पनि छैन, पसल केही पनि छैन, बाटोमा पनि धेरै गाह्रो थियो। अहिले यो पुल बनाएपछि धेरै धेरै धन्यवाद। मेन एक पाएर तेल लिनु पनि धेरै समय भएको थियो। अहिले पुल चलेपछि र बट्टरसम्म भनी गएर सामानहरू किनेर आउँछु।
5: 73.2 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 40 टन सम्मको भारवाहन क्षमता रहेको सहसेनानी आर्यजुन श्रेष्ठले जानकारी दिए।
7: अहिलेसम्म नेपाली सेनाले चाहिँ जडान गरेको पुल मध्येको चाहिँ सबसे लामो पुल हो अहिलेसम्मको लागि। यसको चाहिँ रस्टिङ प्रुफ, यो बिच एकदम रस्टिङ प्रुफ पनि छ। वेदर इफेक्ट कम हुन्छ, जबसम्म चाहिँ बाढीले नहानेसम्म यो पुललाई चाहिँ कुनै पनि असर पर्दैन। यो पर्मानेन्ट बिफरा नै हो।
5: बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न र आवत जावत गर्न बाढ़ी प्रभावित क्षेत्रको अन्य स्थानहरूमा पनि डेलिब्रिज र झुलुङ्गे पुलहरू निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भेटेको छ त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। काठमाडौँलाई तराईसँग जोड्ने एउटा मुख्य सड़क पृथ्वी राजमार्गको 900 मुङिङ खण्डमा पछिल्लो समय बारम्बार अवरोध देखा परेसँगै आज राति उच्च सड़क खण्ड बन्द गरेरै मर्मतको काम हुने अधिकारीहरूले बताएका छन्। दशैं लागिसक्दा गाउँघर फर्कनको चाप बढ़े पनि पछिल्ला वर्षा र 1.5 महिना अघिको रसुवा बाढ़ीका कारण विभिन्न ठाउँमा उक्त खण्डमा समस्याहरू देखिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले भनिन्
8: अवरोध भएको छ। त्यसलाई हामीले टोइलिङ लगाएर काम गर्यौं अनि सबै इक्विपमेन्ट अब जनशक्ति लगाएर काम गरिसकेपछि हुन्छ गलत खोलिएको अवस्था हो र केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो दुईतर्फ रूपमै बन्द गरेर मर्मसम्हार गर्ने काम भइरहेको छ।
0: त्यसपछि हुँदैन कतै पनि त्यो बाटोमा दुईतर्फ नै चल्छ।
8: छत क्षति भएन, अब पानी परेन भने त दुईतर्फ नै सबै ठाउँ दुईतर्फ नै चलिरहेको हुन्छ, समस्या छैन।
0: धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम। अब लागौ भारत, जहाँ निर्वाचन आयोगका प्रमुख विरूद्ध सर्वोच्च अदालतमा आफूहरूले निवेदन दर्ता गरेको प्रदर्शनकारीहरूले बताएका छन्। राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। दिल्लीको सुरक्षा सतर्कता बढ़ाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट। व्यङ्ग्यात्मक अभियान मार्फत बनेको काँग्रेस जनता पार्टीले पछिल्ला दिनहरूमा मुख्य निर्वाचन आयुक्त विरूद्ध प्रदर्शन घोषणा गरेको छ, जसमा कांग्रेस सहितका विपक्षी दलहरूले पनि सक्रिय रूपमा सहभागिता देखाएका छन्। नारा लगाउँदै प्लेकार्ड हल्लाउँदै प्रदर्शनकारीहरू आज सर्वोच्च अदालततर्फ जान खोजेका थिए। प्रहरीले उनीहरूलाई अघि बढ़न नदिँदा केही बेर धकेला धकेल समेत भएको थियो। विपक्षी नेताहरूले वैकल्पिक बाटोबाट सर्वोच्च अदालत पुगेर मुख्य निर्वाचन आयुक्त विरूद्ध निवेदन दर्ता गरेको नेता राहुल गांधी को समूहले बताएको बीबीसीका एकजना संवाददाताले जनाएका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कड़ा तुल्याइएको छ। 6 वटा प्रमुख मेट्रो स्टेशनहरू बन्द गरिएका छन्। शनिबार र आइतबार भन्दा आज फरक के देखियो भने र्याली निकाल्न अनुमति दिइएको थियो। अधिकारीहरूले एउटा आदेश जारी गर्दै आन्दोलन गर्ने प्रख्यात स्थल जन्तर मन्तरमा धरना र विरोध प्रदर्शन गर्न रोक लगाएका छन्, तर बदलामा केही टाढा रहेका 3 वटा स्थान विरोध प्रदर्शन गर्न पाउने गरी निर्धारण गरिदिएका छन्। हौस, त्यसो सबै बीबीसी नेपाली सेवाको साँझ पक्कै सकिन्छ। अब एकैछिनमा भोटेको त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: भोटेपछि त्रिचुलीमा आएको विनाशकारी बाढ़ी पुनर्वासको विषय सबैभन्दा टटकारो बनिरहेको छ। कतिपयले फेरि आफ्नो थात थलोमा फर्किने चाहना व्यक्त गरिरहँदा कतिपय भने पुरानो ठाउँमा नबस्ने बताइरहेका छन्। सरकारले बाढ़ीको खतरा भविष्यमा पनि हुन सक्ने भन्दै पुरानो स्थानमा बस्ती बसाला नहुने खालका प्रतिक्रियाहरू दिइरहेको बेला बेत्रावतीका केही प्रभावितहरूले आफ्नो भावना यसरी साटे।
1: त्यो तत्कालको अवस्थामा चाहिँ हामी फर्किनलाई सम्भव छँदै छैन। यदि त्यो खोलाले चाहिँ पहिलाको ठाउँमा फर्क्यो भने चाहिँ हामी त्यसलाई चाहिँ सुरक्षित तरिकाले बाँध बनाएर बनाउन सकिन्छ। त्यो भएर अहिलेलाई चाहिँ हामी यतै आफ्नो बालबच्चालाई पढाउन फेमिलीलाई सेक्योर गर्न नै यतै राख्नुपर्छ।
2: बेलुकातिर त अब हामी फर्किन सक्ने सम्भावना नै देख्दैन। मैले त अब त्यत्रो खोला त्यति तल र हुँदाखेरि त अहिले त्यति माथि आएर सबै यसरी बगार लिएर गएको छ। हामीलाई त्यत्रो गाउँ नै पुरै बगार बनाएको छ, त्यहाँ गएर बसिसक्ने त अवस्था त छैन हाम्रो।
3: यसै सन्दर्भमा हामीले बस्ती पुनर्वास वा स्थानान्तरणको विषयमा काम गरिरहेको पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्याललाई सम्पर्क गरी सबैभन्दा पहिले घरबार विहीन र बस्ती छोड्नु परेकालाई कसरी व्यवस्थापन गर्ने भनी सोधेका थियौं।
4: अब हामी जोखिम क्षेत्र पहिचान भइसकेको ठाउँमा चाहिँ नफर्काउने भन्ने चाहिँ अहिलेको मुख्य चाहिँ उद्देश्य छ। करिब 7,000 प्लस घरहरू चाहिँ क्षतिबाधितका थिए, त्यसमा ठ्याक्कै कतिले चाहिँ पीड़ित परिवार हो भन्ने आकलन चाहिँ विभिन्न पालिकाहरूबाट भइरहेको छ। हामीलाई चाहिँ दुईवटा चाहिँ अब चुनौती या हामीले गर्नुपर्ने कुराहरू छ। एउटा चाहिँ दीर्घकालीन पुनर्वास चाहिँ सुरक्षित रूपमा उहाँहरूको आर्थिक आयामहरूलाई असर नपर्ने गरी कसरी गर्ने भन्ने एउटा दीर्घकालीन पुनर्वासको कुरा भयो। अनि अर्को चाहिँ अब आफै स्वव्यवस्थापन गर्न नसकेका परिवारहरूलाई कसरी सुरक्षित अस्थायी बसोबासमा राख्ने भन्ने चाहिँ मुख्य चुनौती छ। अब यसमा चाहिँ अहिले केही चाहिँ अब यो टेन्टहरूमा बस्नु भएको छ, अब त्यो अलिकति व्यवस्थित छैन। जाडोमा पनि सपोर्ट गर्ने सिस्टममा कसरी उहाँहरूलाई अपग्रेड गराउने, नेपाल सरकारले या चाहिँ विभिन्न निकायसँग समन्वय गरेर अस्थायी आवासको प्रक्रियामा कसरी चाँडै लान सकिन्छ भन्ने हिसाबले चाहिँ हामीले काम गरिरहेका छौँ।
5: जहाँ खतरा छ, जहाँ फेरि त्यही पुरानो बस्तीमा फर्कन सकिन्न, उहाँहरूलाई चाहिँ कहाँ सार्ने योजना बनाउनु भएको छ?
4: एउटा चाहिँ बीचमा यो उनीसँग सम्बन्धित मन्त्रालयबाट गठन भएको प्राविधिक समितिले चाहिँ रसुवा, धादिङ, नुवाकोटका ती विकटग्रस्त पालिकाहरूमा चाहिँ गएर त्यहाँ भएका सुरक्षित जग्गाहरू चाहिँ सरकारी सार्वजनिक निजी संस्थाका जग्गाहरू चाहिँ यो हुन सक्छन् भनेर विभिन्न अप्सन्सहरू विकल्पहरू सहितको चाहिँ प्रतिवेदन चाहिँ उहाँहरूले बुझाउनु भएको छ। अब त्यसमा चाहिँ हामी ती चाहिँ पुनर्वास गराउन योग्य नहुने, त्यसमा चाहिँ जग्गाको स्वामित्वको कुराहरू, स्थानीय तहसँग समन्वय गर्नुपर्ने कुराहरू, अब यो छलफलको पाटो चाहिँ अब हामी चाहिँ अगाडि बढाउँछौँ। किनभने हामीलाई चाहिँ यो प्रावधानले के पनि चाहेको छ भने हामीले सकेसम्म चाहिँ यो लङ टर्म पुनर्वास गर्दा चाहिँ सम्बन्धित चाहिँ परिवारहरूलाई चाहिँ इन्भल्भ गराएर मात्रै गराउने भन्ने चाहिँ अब हाम्रो चाहना छ। त्यो हिसाबले पनि एउटा लाभग्राहीहरू पालिकाबाट पहिचान भइसकेपछि उहाँहरूको विगतको चाहिँ उहाँहरूको कहाँ थियो, उहाँहरूलाई चाहिँ पाइक पर्ने सेटलमेन्टहरू कहाँ हुन सक्छन् भनेर यो विभिन्न आयाममा चाहिँ छलफल गरेर मात्रै त्यो गर्छौँ। त्यो चाहिँ कुनै हेपाजाली यहाँ गर्ने भनेर त्यसरी चाहिँ हुँदैन नै जस्तो लाग्छ।
5: कतिपयले चाहिँ यो थात थोलोमै फर्किने भनेर पनि भनिरहेका छन्, कतिपयले हामी गाउँले आफ्नै ठाउँ फर्किन्छु भनिरहेका छन्। तिनीहरूलाई चाहिँ के भन्नुहुन्छ?
4: सुरक्षित बसोबास नै सबैभन्दा महत्वपूर्ण कुरा हो। थप लगानी थप गर्दा चाहिँ सरकारले पहिचान गरेको चाहिँ सुरक्षित जग्गामा मात्रै चाहिँ फर्किनुपर्छ। अहिले चाहिँ हतारमा चाहिँ आवेशमा आएर अनि जोखिमपूर्ण क्षेत्रमा पुनः लगानी गर्ने, पुनः जोखिमलाई चाहिँ फेरि चाहिँ बढाउने काम चाहिँ गर्न हुँदैन।
5: व्यक्तिको मात्र विषय हुँदैन, समुदाय हुन्छ, उनीहरूको कल्चरको कुरा, संस्कृति जोगाउने भन्ने जस्ता थुप्रै कुराहरू छन्। त्यस्तरी स्थानान्तरण गर्दाखेरि समुदायलाई नै हामीले सार्छौ कि अथवा एकमुष्ट हुन्छ अथवा चाहिँ व्यक्ति हिँडिकन
4: यो सबै आयामहरूलाई चाहिँ हामीले सँगसँगै लानुपर्ने हुन्छ। व्यवस्थित रूपमै गर्ने चाहिँ अहिलेसम्मको चाहिँ हाम्रो उद्देश्य छ। हामी हिजोको अभ्यासमा पनि के कारणले सफल हुन सकेन, के कारणले कहाँ सफल भएको थियो भन्ने कुराहरू पनि सबै कुराहरू विश्लेषण गरेरै अगाडि बढ्छौं।
3: उनी थिए पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्याल साथी निरञ्जन राजवंशीसँग कुरा गर्दै।
0: तपाई बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाई रेडियो नेपाल तथा 50 भन्दा बढ़ी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवन उपयोगी सामग्रीहरू तपाई बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
3: अब प्रस्तुत छ बाल बालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी दर्शको पाठशाला।
6: नमस्कार, बीबीसी दर्शको पाठशालामा म केशव कोइराला तपाईलाई स्वागत गर्छु। यो श्रृंखलामा तपाई अंग्रेजी भाषाको प्रयोग र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। यो भागमा हामी आफ्ना रुचिबारे कुरा गर्न प्रयोग गरिने केही पदावली सिकौं है त। पहिला यी व्यक्तिहरूले भनेको कुरा सुन्नुहोस् अनि उनीहरूको रुचि समान छ कि भिन्न छ त्यो छुट्याउनुहोस्।
7: I'm interested in modern art.
8: I'm keen on watching sports, but not that keen on playing it.
9: I'm really into politics.
10: I've recently taken up hiking.
6: Okay, so they all have different interests. Ekjanale aadhunik kala modern art bare, ekjanale rajniti politics bare, ekjanale hiking bare ani ekjanale khelkud sport bare kura gare. आफ्नो रुचि व्यक्त गर्न उनीहरूले छुट्टा छुट्टै पदावली प्रयोग गरे। पहिलो व्यक्तिले आई एम इन्टरेस्टेड भने। इन्टरेस्टेड पछाडि कुन प्रिपोजिसन आयो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
7: आई एम इन्टरेस्टेड इन मोडर्न आर्ट।
6: हो, इन्टरेस्टेड पछि इन आउँछ। हामी त्यसपछि नाम जस्तै मोडर्न आर्ट अथवा आईएनजी फर्मको भर्ब प्रयोग गर्छौ। अब अरू केही उदाहरण।
7: I'm interested in dancing. I'm interested in mountain biking.
6: हामीले सुनेको अर्को वाक्यमा I'm keen प्रयोग भएको छ। आफ्नो रुचि बारे कुरा गर्ने यो अर्को तरिका हो। यो पदावली पछि कुन प्रिपोजिसन आएको थियो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
8: I'm keen on watching sports, but not that keen on playing it.
6: यसपालि यहाँ on आयो। I'm keen on. किन अन पछि पनि नाम अथवा आईएनजी फर्मको भर्ब प्रयोग हुन्छ। जस्तै वाचिङ स्पोर्ट, हामीले नेगेटिभ फर्म अर्थात नकारात्मक रूप पनि सुन्यौं। आम नट किन अन यो पदावली चाहिँ आफूलाई मन नपर्ने गतिविधि के हो त्यो जनाउन पनि प्रयोग गर्न सकिन्छ। हामीले बी क्रियापदसँग इन्टु आएको वाक्य पनि सुन्यौं। आफूलाई केही कुरा निकै मनपर्छ भने हामी आम इन्टु समथिङ भन्छौं। ती व्यक्तिले आफूलाई के मनपर्छ भनेका थिए त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
9: I'm really into politics.
6: तपाईँ पोलिटिक्स जस्तै नाम अथवा आईएनजी आएको भर्ब प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणका लागि I'm really into reading about politics. हामीले सुनेको अन्तिम वाक्य चाहिँ केही भिन्न थियो। त्यसमा आफूले भर्खरै गर्न थालेको गतिविधिका लागि प्रयोग हुने पदावली थियो। त्यो के थियो सम्झनुहुन्छ? फेरि सुनौ है त।
10: I've recently taken up hiking.
6: हामी आफूले भर्खरै केही गर्न वा सिक्न थालेको कुरा जनाउन टेक अप प्रयोग गर्छौ। She's taken up the guitar. अर्थात उनले गिटार सिक्न थालेकी छन्। अब केही अभ्यास गरौ। के तपाईँ आफूलाई कथा वा उपन्यास पढ्न मन पर्दैन भन्न सक्नुहुन्छ? एक पटक किनन प्रयोग गरेर वाक्य बनाउने प्रयास गर्नुहोस् त। के तपाईँले बनाएको वाक्य पनि यस्तै छ?
10: I'm not that keen on reading fiction.
6: Well done. अब तपाईँ आफूले भर्खर योगाभ्यास सिक्न वा गर्न थाले भन्न सक्नुहुन्छ। Let's listen and compare.
10: I've recently taken up yoga.
6: Well done. अब तपाईँ हामीलाई कमिक्स पढ्न मनपर्छ भन्न सक्नुहुन्छ। यसमा इन्टु प्रयोग गर्नुहोस् है। Let's listen and compare.
10: I'm really into reading comics.
6: अन्तिममा अब के तपाईँ इन्टरेस्टेड प्रयोग गरेर आफूलाई चेस खेल्न मनपर्छ भन्न सक्नुहुन्छ? लेट्स लिसन एन्ड कम्पेयर।
10: आई एम इन्टरेस्टेड इन प्लेइङ चेस।
6: वेल डन। तपाईँलाई चाहिँ के गर्न मनपर्छ? अबदेखि तपाईँ यी पदावली र शैली प्रयोग गरेर आफ्ना रुचिबारे कुरा गर्नुहोस् है त।
3: अहिले सुन्नुभयो बाल बालिकाको शिक्षाका लागि सहयोगी हुने गरी बनाइएको बीबीसी 10 पाठशालाको एउटा भाग। अब सुन्नुहोस् यसको अर्को भाग।
6: बीबीसी 10 को पाठशालामा तपाईँलाई फेरि स्वागत छ। विभागमा आज तपाईँ कन्डिसनल फर्म प्रयोग गरेर काल्पनिक अवस्थाबारे कुरा गर्ने तरिका सिक्न सक्नुहुन्छ। अब केही वाक्यहरू सुनौ। यी व्यक्तिहरूले के कुराको कल्पना गर्दैछन् त्यो विचार गर्नुहोस् है त।
10: If you could go anywhere in the world, where would you go?
9: If I could go anywhere in the world, I would go to Australia.
8: I'd go to the moon.
7: I'd go to the Arctic.
6: उनीहरूले आफूलाई मन लागेको ठाउँमा जान पाइयो भने आफू कहाँ जाने थिए भन्ने कुरा बताए। उनीहरूले अवास्तविक अवस्थाबारे कुरा गरेका हुन्। यस्ता वाक्य बनाउन हामी अनरियल कन्डिसनल अर्थात् द सेकेन्ड कन्डिसनल भनिने रूप प्रयोग गर्छौ। अब यस्ता वाक्य कसरी बनाउन सकिन्छ भन्ने सिकौं। वाक्यको पहिलो भागमा इफ र त्यसपछि पास्ट टेन्समा क्रियापद प्रयोग हुन्छ इफ आई कुड। वाक्यको अर्को भागमा चाहिँ हामी वुडसँगै इन्फिनिटिभ वा बेस वर्ब प्रयोग गर्छौं आउट गो। सामान्यतया बोल्दाखेरि वुडको छोटो रूप उच्चारण हुन्छ। उदाहरणका लागि आउट गो, हि वुड गो। फेरि एकपटक पुरै वाक्य सुनाऊ है त।
9: If I could go anywhere in the world, I'd go to Australia.
6: माथि भनिएको कुड क्यानको पास्ट टेन्स हो अनि वाक्यको दोस्रो भागमा उडसँगै एउटा क्रियापद आयो आउट गो। हामी यी विभागलाई वाक्यको अगाडि वा पछाडि पारेर पनि भन्न सक्छौ। यो वाक्य फेरि एकपटक सुनौ है त अनि तपाईँले वाक्यका दुईटा भाग अगाडि पछाडि परेको थाहा पाउनुहुन्छ।
9: If I could go anywhere in the world, I'd go to Australia. I'd go to Australia if I could go anywhere in the world.
6: यी दुवै वाक्यको अर्थ चाहिँ एउटै हुन्छ। कुनै काल्पनिक प्रश्नको उत्तर दिँदा उठसँग भाव जोडेर छोटो वाक्य पनि बनाउन सकिन्छ। छोटा उत्तरहरू फेरि एकपटक सुनौ। Where would these people go?
8: I'd go to the moon.
7: I'd go to the Arctic.
6: पहिलो व्यक्तिले आफू मुन अर्थात् चन्द्रमामा जान्थे भने दोस्रो व्यक्तिले आफू आर्कटिकमा जान्थे भनिन्। अब केही अभ्यास गरौं। यस्तै शैलीमा यदि म इङ्ल्याण्डमा बस्थे भने अंग्रेजी राम्ररी बोल्थे कसरी भन्न सकिएला एकपटक सुनौ है त।
10: If I lived in England, I'd speak English very well.
6: मसँग धेरै पैसा भएको भए आमा बुवालाई दिन्थे यो वाक्यलाई चाहिँ कसरी भन्न सकिएला एकपटक सुनौ है त।
10: If I had lots of money, I'd give it to my parents.
6: Well done. अब अर्को एउटा काल्पनिक अवस्था सुनौ। त्यसको अर्थ कति बुझिन्छ त्यो पनि विचार गर्नुहोस् है त।
10: If I could have any talent, I'd be able to sing.
6: Great. यी महिलाले आफूसँग क्षमता भएको भए गाउँथे भनिन् अर्थात् उनी गाउन जान्दिनन् तर उनले गाउने कल्पना चाहिँ गरिन्। अब फेरि तपाईँको पालो। यहाँ सोधिने प्रश्नहरूको उत्तर आफै बनाएर दिने प्रयास गर्नुहोस् है।
10: If you could go anywhere in the world, where would you go? If you could have any talent, what talent would you have?
6: Well done. आजलाई यति नै। अहिले सिकेका कुराहरूको अभ्यास गर्न चाहिँ नबिर्सिनुहोला।

0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी
1: नेपालीहरूको महाचाड विजयादशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण श्रोताबिन विज्ञापनदाता शुभेच्छुक शेयर सदस्य लगायत देश विदेशमा छरिएर रहनु भएको सम्पूर्णलाई सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: भर्खरै शुभकामना दिँदै हुनुहुन्थ्यो रेडियो साहिबका व्यवस्थापक विश्वनिधि अर्याल।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रधानाध्यापक चित्र बहादुर अधिकारी एवं शारदा माध्यमिक विद्यालय परिवार।
0: विजयादशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: शहर विश्वाल कलेज भरतपुर महानगरपालिका 19 बखानपुर शारदा नगर चितवन फोन 056-5910-31 मोबाइल 98550-53281 98491-24782।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल नरेश ढकाल एवं उषा बोर्डिङ स्कूल परिवार।
0: बडा दशैं शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यजीवहरू कर्मचारी साझेदार संघ संस्था शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: श्रीकृष्ण देवकोटा ओडा अध्यक्ष भरतपुर महानगरपालिका ओडा नम्बर 15 परिवार। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल तेज प्रसाद पौडेल एवं मैया देवी कन्या कलेज परिवार। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू

0: शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल कृतनिधि अर्याल एवं मिलन इंग्लिश बोर्डिङ स्कूल परिवार। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छर पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल भगवती अर्याल पाण्डे एवं न्यू चित्रवन इंग्लिश बोर्डिङ स्कूल परिवार।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: यस नेपाली खबरका साथमा नबिल बैंक सधै सँगै अघि। एमसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ। गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: स्थानीय र प्रदेशको चुनाव एकैपटक गर्ने गृह कार्य। कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरको वर्चस्व। बारम्बार विपद पदयात्रामा धक्का। चुनाव केन्द्रित रणनीतिमा एमाले ओलीकै कमानमा सम्बन्ध सुधारको प्रयास। र रैंकिङमा फेरि खस्के त्रिभुवन विश्वविद्यालय। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छन् भने सबैभन्दा पहिलो गोर्खा पत्र दैनिकमा छापिएको माटोको घरमा मौरी पालन शीर्षकको शुभ समाचार।
2: मोरङको केराबारी पाँच सती सालेका 33 वर्षीय राजु राईले दुई वर्ष अघि माटोको घरमा स्थानीय जातका सिरेना मौरी पालन शुरू गर्दा गाउँघरका कसैले पत्याएका थिएनन्। घर वरिपरिको ढुंगा माटो मिलाएर आफैले चार पाँच घर बनाई त्यही घरमा काठको गुड़बाट रानो सारेर सेरेना जातको मौरी पालन शुरू गरेका राई यति बेला 27 घरमा मौरी पालन गरिरहनु भएको छ। सेरेनाले नस्ल सुधार गरिएको मेलिफेरा जातले भन्दा कम उत्पादन दिन्छ तर मूल्य राम्रो पाइन्छ। त्यसैले राजु यति बेला केराबारी गाउँपालिकाका 10 वडामा एक घर माटोको एक घर मौरी पाल्ने अभियान चलाइरहनु भएको छ। उहाँले भन्नुभयो प्रत्येक घरमा मौरी पालन गरेपछि विषादीको प्रयोग हुन छोड्छ। विषादी छरेको ठाउँमा मौरी रमाउँदैन। एक घर एक मौरी पालनले आय आर्जनसँगै विषादी प्रयोग न्यूनीकरण हुने राजुको बुझाइ छ। गत वर्ष 5 घरबाट 30 किलो मह उत्पादन भयो। प्रति किलो 1600 घरबाटै बिक्री भयो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: जम्मा गराए, सँगैसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गरिदिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ प्लान गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: मनैदेखि वाउको गोद्रेजको बाहार, चाड पर्वमा ल्याउ खुसी नै खुसी अपार, गोद्रेज सँग चाड पर्व उपहार उपहार।
6: यो दसैँ तिहारमा गोद्रेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र 3 टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोद्रेजसँग भनेदेखि वाउ।

का सामान किन्दा 37,700 रुपियाँसम्म क्याश ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सुजीका साना घर आवश्यक उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भेटनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको
1: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। आज नेपालीहरूको मानचाड दशैंको तेस्रो दिन आज नवदुर्गा भवानीका नौवटा रूपमध्ये चन्द्र घण्टा भगवतीको पूजा गरिँदैछ। दशैंको पहिलो दिन घट स्थापना गरेसँगै नवदुर्गाका नौवटा रूपको पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ। देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण उहाँलाई चन्द्र घण्टा भनिएको। उहाँलाई वीर रसको अपूर्व शक्ति समेत मानिएको छ। चन्द्र घण्टा देवीको रूपको पूजाले मानिसले राक्षसी तथा भूत अप्रेत शक्तिबाट उन्मुक्ति पाउँछ समेत भनिएको छ। तेस्रो शक्तिको पूजा आराधनाले शरीरमा तेजको सन्तुलन र सूर्यको तेजबाट समेत प्रज्ञावन हुने मानिन्छ। यस दिन पनि पूजापछि दूधबाट बनेको पदार्थ प्रसाद लगाउनले सम्पूर्ण दुःख नाश हुने भनिएको छ। नवरात्रमा पहिलो दिन शैलपूजी, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्र घण्टा, चौथो दिन कुष्मांडा, पाँचौ दिन स्कन्द माता, छैठौ दिन कत्यायनी र सातौ दिन कालराती, आठौ दिन महागौरी र नवौ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।
3: स्थानीय र प्रदेशको चुनाव एकै

0: रूपमा छ। राज्यको खर्च घटाउने र निर्वाचन व्यवस्थापनलाई सहज बनाउने उद्देश्य सहित स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने सरकारी गृह कार्य अघि बढ़ेको छ। यस सम्बन्धमा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल समेत अघि बढ़ाएको छ। तर आवश्यक कानूनी व्यवस्था र जनप्रतिनिधिको कार्यकाल मिलाउने विषय टुंगिएको छैन। राजनीतिक दलहरू पनि एकैपटक चुनाव गराउने विकल्पका निम्ति तयार भइसकेका छैनन्। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा रहेको बताउँछन्। 22 असोज 2083 राजस्वसँग उनले दुवै तहको चुनाव एकैसाथ हुन्छ भनेर भन्न नसकिने बताएका थिए। संवैधानिक संरचना र कानूनी प्रावधान अनुरूप नै निर्वाचन हुने हो, त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ, उनले भनेका थिए। त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन। सरकारले मिति घोषणा गरे अनुसार नै हामीले काम गर्ने हो। निर्वाचन आयोगका पूर्व कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी दुवै तहको निर्वाचन एकैपटक गर्दा राज्यको 4 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च बचत हुन सक्ने बताउँछन्।
1: कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्ष भर्के वर्चस्व शीर्षकमा खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट पदाधिकारीमा विशेष महाधिवेशन पक्ष भर्के वर्चस्व देखिएको छ। महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको निर्वाचन परिणामसँगै गगन कुमार थापा नेतृत्वको कांग्रेसमा विशेष महाधिवेशनबाट जिम्मेवारी पाएका अधिकांश नेताले नियमित महाधिवेशनबाट पनि नेतृत्वमा निरन्तरता पाएका छन्। उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य, विनोद कुमार चौधरी तथा महामन्त्रीमा निर्वाचित प्रदीप पौडेल, उदय शमशेर राणा र विलास रौलाको जितले पार्टीको विशेष महाधिवेशनबाट शुरू भएको नेतृत्व परिवर्तनको प्रक्रिया नियमित महाधिवेशनबाट अनुमोदन भएको सन्देश दिएको छ। यसअघि सभापतिमा गगन थापा मतदानबाट निर्वाचित हुँदा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भए ती तीन उपसभापतिको दुई खुला पदमा भण्डारी र आचार्य तथा एक समावेशी पदमा चौधरी निर्वाचित भएका थिए। महामन्त्रीको दुई खुला पदमा पौडेल र राणा तथा एक महिला पदमा संग्रौला निर्वाचित भएकी छन्। अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा निर्वाचित भण्डारीले 3,735, आचार्यले 2,342 र चौधरीले 1,745 मत प्राप्त गरेका छन्।
0: बारम्बार विपद पदयात्रामा धक्का शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। पर्यटन क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई मुख्य सीजन मानिन्छ। पर्यटन व्यवसायीका अनुसार मौसम सफा हुने, धेरै गर्मी वा धेरै जाड़ो नहुने भएकाले पदयात्रा, हिमाल आरोहण र घुमघामका लागि यो समय सबैभन्दा उत्तम पनि मानिएको हो। यही समयमा साहसिक पदयात्रा क्षेत्रमा पर्यटकको चहल पहल बढ़ी नै हुने गरेको थियो। तर यसपटक हिमाली भेगमा पर्यटकीय क्षेत्रमा पाहुना खचाखच हुने अवस्था सिर्जना हुनै पाएन। एकाद रूटमा पाहुनाको आउजाउ बाक्लो देखिए पनि चल्तीका धेरै रूट यति बेला सुनसान जस्तै बनेका छन्। पदयात्रामा जाने पाहुनाका लागि यसपटक प्राकृतिक विपद बाधक बन्यो। पर्यटकीय सीजन शुरू हुनै लागेको मात्र के थियो, रसुवा भोटेपछि बाढ़ीले विनाशलीला देखायो। उक्त बाढ़ीपछि नेपाल आउने तयारीमा रहेका विदेशी पाहुनाले धमाधम भ्रमण रद्द गरे। त्यही बाढ़ीमा परेका सयौं पर्यटक अहिलेसम्म सम्पर्क विहीन छन्। विपदको मार त्यतिमा मात्र सीमित रहेन, त्यसपछि निम्तिएका विपदका घटनाले चल्तीका पर्यटकीय क्षेत्रमा आउजाउ नै अवरूद्ध बनायो। कतै हिमपात त कतै बाढ़ी पहिरो तथा कटानका कारण पर्यटकीय क्षेत्र नै स्थलमार्गबाट सम्पर्क विच्छेद बन्यो।
1: संसदको तेस्रो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कमाण्डमा आगामी स्थानीय तहको निर्वाचनमा सामेल हुने योजनासहित गृह कार्यमा जुटेको छ। 2082 फागुन 21 को प्रतिनिधि सभा निर्वाचनमा तेस्रो दलमा खुम्चिएर धक्का खाएको एमाले विगतका आन्तरिक विवाद र कमजोरीलाई सच्याउँदै स्थानीय निर्वाचन मार्फत पुनरागमन गर्ने योजना बनाएको नेताहरूले बताएका छन्। नेतृत्व पुनर्गठन प्रयास अस्वीकार भएपछि फागुनमा जनताले अस्वीकार गरेकै नेतृत्व अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेर एमाले स्थानीय निर्वाचनमा उम्रिने भएको हो। 2089 को स्थानीय तह निर्वाचनमा नेकपा एमाले 753 मध्ये 207 पारिकाको प्रमुख जितेको थियो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य, दशैं तिहार जस्ता ठूला चाडपर्व लगत्तै एमाले आफ्नो गतिविधि तीव्र पार्दै जनता माझ पुग्ने बताउँछन्।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पहिलो पटक पूर्व प्रधान न्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ।

0: शुद्धिकरणको कसुरमा पूर्व पक्ष थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि सरकारको निशानामा रहेका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनी निकट व्यक्तिहरूको सम्पत्ति खोजीमा विभाग आक्रामक रूपमा लागेको छ। जबरासँग निकट देखिएका इनम सापकोटालाई पक्राउ गरी राष्ट्र बैंक कसुरमा थुनामा राख्न अदालतबाट म्याद लिए पनि उनी विरूद्ध सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढ़ाइएको छ। सापकोटालाई पक्राउ गर्नु अघि विभागले असोज 21 गते जबरा सहित चारजनाको घरमा एकैपटक छापा मारेको थियो। ती मध्येका एक हुन् नवीन राज बस्नेत। बस्नेतलाई डिभिजन वन कार्यालय काठमाण्डको अनुरोधमा सीआईबीले शुक्रबार पक्राउ गरेको थियो। वन कसुरमा पक्राउ सम्पत्ति शुद्धिकरणमा छानबिन शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर केही वर्ष यता निरन्तर कसकरै गएको छ। टाइम्स हायर एजुकेशन ओल्ड युनिभर्सिटी र्याङ्किङको पछिल्लो प्रतिवेदन अनुसार त्रिभु इतिहासकै कमजोर स्थानमा पुगेको छ। विश्वका विश्वविद्यालय मध्ये 1801 2000 समूहमा सीमित भएको छ। त्रिभुको ओह्रालो यात्रा पछिल्ला केही वर्षमा क्रमशः खस्कदै गएको छ। सन् 2019 पहिलोपटक टीएचईको विश्व ऱ्याङ्किङमा प्रवेश गर्दा त्रिभु 800 1000 समूहमा परेको थियो। सन् 2020 1000 पुगे पनि 2021 र त्यसपछि 2022 पुनः 801 1000 समूहमा फर्केको थियो। 2023 यही समूहमा रहेको त्रिभु 2024 भने 1200-1500 झर्यो। त्यसपछि 2025 1501 पुग्यो र 2026 पनि त्यही समूहमा रह्यो। 30 सेप्टेम्बर 2026 प्रकाशित पछिल्लो 2027 ऱ्याङ्किङमा त्रिभुको वरियता झनै खस्केर 1801 2000 समूहमा पुगेको छ। विश्वविद्यालयका रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीले यसअघि 1000 वा सोभन्दा राम्रो 600-800 हाराहारीमा स्थानमा रहेको त्रिभुको चिकित्सा शास्त्र अध्ययन संस्थान इन्जिनियरिङ विज्ञान तथा प्रविधि लगायतका फ्याकल्टी तथा इन्स्टिच्यूटहरूको ऱ्याङ्किङ हाल 1000 हाराहारीमा रहेको बताएका छन्। टाइम्स हायर एजुकेशनको मूल्याङ्कनमा 1500 भन्दा माथि समग्र विश्वविद्यालय पुगेको छ। ऱ्याङ्किङमा आएको यो गिरावटलाई सुधार गर्नका लागि हालैका दिनहरूमा विभिन्न प्रयासहरू थालिएको समेत बताइएको छ।
0: भोटेकोशी जल प्रलयका 1.5 महिना पुनर्निर्माण अझै अलमल शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। मुलुकमा शाहवंशीय शासन अघि नै तिब्बत चीन जोड्ने रणनीतिक बाटो थियो नुवाकोटको बेत्रावती। इतिहासकारहरू नुवाकोट रसुवा लिच्छवी कालदेखि नै नुन ल्याउने मुख्य मार्ग भएको बताउँछन्। तर यही ऐतिहासिक र रणनीतिक मार्ग भोटेकोशीको बाढ़ीले ध्वस्त बनायो। भदौ 10 भोटेकोशी जल प्रलयले रसुवा नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति मात्र गरेन, ती क्षेत्रको समग्र मानव सभ्यता नै संकटमा पार्यो। अर्थात उत्तरी छिमेकी चीनसँगको सम्पर्क सम्पूर्ण रूपमा टुट्यो। भारत र चीन जोड्ने यो मार्ग अन्तर्गत रसुवा गढ़ीदेखि चितवनसम्म भटेकोशी बाढ़ीले प्रभाव पार्यो। तर विपदको 1.5 महिनाभन्दा बढ़ी समय बितिसक्दा पनि राज्यले पुनर्निर्माण र पुनर्स्थापनाको स्पष्ट खाका ल्याउन सकेको छैन। खोज तथा उद्धारको चरण सकिए पनि प्रभावित क्षेत्रमा बाटोघाटो पुल र संचार सम्पर्क पूर्ण रूपमा विच्छेद हुँदा स्थानीय ट्विन ड्रोन र हेलिकप्टरको भर पर्न बाध्य छनृ।

दसैँमा सिजु ब्रान्ड तथा सिजु मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटो